तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 6 बज्यो।

0: भक्तपुर FM 105.4 MHz।
1: नमस्कार, म मदन कृष्ण श्रेष्ठ, अहिले तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: यो भक्तपुर एफएम 105.4 मेगाहर्ज भक्तपुर एफएम सुन्दै गर्नुहोला।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, के तपाईँले थकानको महसुस गरिरहनु भएको छ? के तपाईँ आत्मिक र शारीरिक कमजोरीबाट ग्रस्त हुनुहुन्छ? के निराशाहरूले तपाईँलाई गाँजिरहेको छ? यदि त्यस्तो हो भने कृपया एकैछिन पवित्र धर्मशास्त्र पुस्तक बाइबलको यशायाको 40:29-31 मनन गर्नुहोस्, जहाँ यस्तो लेखिएको छ, वहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। युवकहरू दुर्बल र थकित हुन सक्लान् अनि जवान मानिसहरू थाकेर लोटलान्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रो प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। यी पवित्र र सत्य करारका वचन सँगै हामी नयाँ आशाको आजको प्रस्तुतिमा हाम्रा प्रिय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ। आउनुहोस् कार्यक्रमको सुरुवातमा एउटा ख्रिस्टीय भजन।

पृथ्वीमाथि पृथ्वी मुनि भएको हरेक प्राणी यीशुको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति यीशु ख्रीष्टलाई प्रभु भनी

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, जय मसीह। विपत्तिको बीचमा परमेश्वर कहाँ हुनुहुन्छ भन्ने महत्वपूर्ण शीर्षकको हामी अन्तिम खण्ड अन्तर्गत आज हामीले चर्चा गर्नेछौँ डर होइन, तयारी र विश्वास। र सम्पूर्ण नेपालीहरूको लागि विपत्तिको बीचमा येशूको प्रतिज्ञा के छ जस्ता महत्वपूर्ण विषयहरू लिएर तपाईँमाझ आज हामी छलफल गर्नेछौँ। आउनुहोस् एउटा प्रार्थना गरौँ। परमेश्वर बुबा, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ हे प्रभु, जसै आज हामीले तपाईँहरूका छोराछोरीहरूलाई यी वचनहरूद्वारा उनीहरूको टुटेको हृदयलाई मलमको काम गर्नको लागि जुन कोसिस गर्नेछौँ प्रभु, तपाईँले यी वचनहरूद्वारा सहायता गर्नुहोस् र ती हृदयहरू छुनुहोस्, ताकि प्रभु तिनीहरूले तपाईँमा एउटा उत्साह, आशा र प्रेम प्राप्त गर्न सकु। येशूको नाममा आमेन। श्रोताहरू, डर होइन, तयारी र विश्वास। मत्ती 24 अध्यायमा येशूले युद्ध, अनिकाल र भूकम्पको कुरा गर्नुभयो। उहाँले संसारमा आउने विभिन्न सङ्कट र कठिन परिस्थितिबारे आफ्ना चेलाहरूलाई सचेत गराउनुभयो। तर उहाँले एउटा अत्यन्तै महत्त्वपूर्ण चेतावनी पनि दिनुभएको थियो। हामीले संसारमा कुनै ठुलो विपत्ति देख्न बित्तिकै वा कुनै ठुलो घटना घट्ने बित्तिकै तुरुन्तै अब संसार समाप्त हुँदैछ भनेर निष्कर्ष निकाल्नु हुँदैन। यसले यी घटनाहरूलाई वेदनाको सुरुवात जस्तो बताउनु भयो। यसको अर्थ विपत्ति र सङ्कटहरूलाई हेरेर अनावश्यक डर फैलाउनु वा हरेक घटनालाई अन्तिम समयको निश्चित प्रमाणको रूपमा घोषणा गर्नु होइन। बरु येशूको सन्देशले हामीलाई अझ गम्भीर बन्न, आफ्नो जीवन जाँच्न र परमेश्वरप्रति विश्वास योग्य भएर बाँच्न बोलाउँछ। त्यसैले हाम्रो काम मिति तोक्नु होइन, संसारको अन्त्य कहिले हुन्छ भनेर भविष्यवाणी गर्नु हाम्रो जिम्मेवारी होइन। हाम्रो काम भनेको तयार रहनु। सङ्कट आउँदा डरले आत्तिने होइन, विश्वासमा उभिने, कठिन परिस्थिति आउँदा अरूलाई दोष दिने होइन, सहयोग गर्ने र अनिश्चितताको समयमा पनि परमेश्वरप्रति विश्वास योग्य भएर आफ्नो जिम्मेवारी पुरा गर्ने। यही कुरा मत्ती 25:1-13 उल्लेख गरिएको 10 कन्याहरूको दृष्टान्तले पनि हामीलाई सिकाउँछ। 5 बुद्धिमानी कन्याहरू तयार थिए। उनीहरूले दुलाहा कहिले आउने हो भनेर ठ्याक्कै मिति र समय थाहा पाएका थिएन, तर उनीहरू तयारी अवस्थामा थिए। अर्कोतर्फ 5 मूर्ख कन्याहरूले तयारीलाई गम्भीरतापूर्वक लिएनन्, त्यसैले जब समय आयो उनीहरू तयार थिएनन्। यस दृष्टान्तको अन्त्यमा यसोले अत्यन्तै स्पष्ट शब्दमा भन्नुभयो, यसकारण जाग रह, किनकि तिमीहरूले न दिन जान्दछौ न घडी। यहाँ जाग रह भन्नुको अर्थ सधैँ डराएर बस्नु होइन, यसको अर्थ हो सचेत भएर बस्नु, जिम्मेवार भएर बाँच्नु र विश्वास योग्य भएर बाँच्नु। आज प्राकृतिक विपत्ति आउँदा हामी डराउन सक्छौँ, युद्धको खबर सुन्दा चिन्तित हुन सक्छौँ, अनिकाल, महामारी वा अन्य सङ्कट देख्दा भविष्यप्रति असुरक्षित महसुस गर्न सक्छौँ। तर क्रिश्चियन विश्वासले हामीलाई डरमा कैद भएर बस्न होइन, विश्वास र तयारीका साथ जीवन जिउन सिकाउँछ। त्यसैले विपत्तिको समयमा हाम्रो प्रश्न केवल यो किन भयो भन्ने मात्र हुँदैन, हामीले अर्को प्रश्न पनि सोध्नुपर्छ, अब म के गर्न सक्छु, आफ्नो परिवारलाई कसरी सुरक्षित राख्ने, बालबालिकालाई कसरी जोगाउने, छिमेकीलाई कसरी सहयोग गर्ने, सङ्कटमा परेकालाई कसरी साथ दिने र परमेश्वरले हामीलाई दिनुभएको जिम्मेवारीलाई कसरी अझ इमान्दारीपूर्वक पुरा गर्ने। तयार रहनु, तयार रहनु भनेको डरमा बाँच्नु होइन, तयार रहनु भनेको विश्वास योग्य भएर बाँच्नु पनि। हामीलाई दिन र घडी थाहा नहुन सक्छ, भोलि के हुन्छ भन्ने पनि थाहा नहुन सक्छ, तर आज हामीले कसरी बाँच्ने भन्ने निर्णय भने गर्न सक्छ। त्यसैले भविष्यको डरमा हराउनुको सट्टा आजलाई जिम्मेवारीपूर्वक जिउँ, सङ्कटका लागि तयार रहौँ, एक अर्काको रक्षा गरौँ, पीडितको साथ दिउँ र परमेश्वरप्रति विश्वासयोग्य रहौँ, किनकि यीशुको सन्देश हामीलाई डराउनको लागि होइन, जाग जाग तयार र विश्वासयोग्य बनाउनको लागि। अब हेरौँ यीशुको सबैभन्दा महान प्रतिज्ञा। हामीले विपत्तिको बारेमा कुरा गर्यौँ, हामीले बाढी, भूकम्प, युद्ध, भोकमरी र संसारमा भइरहेका अनेकौँ पीडा र सङ्कटका बारेमा कुरा गर्यौँ। हामीले मानिसहरूले भोगिरहेको दुःखलाई सम्झ्यौँ, आफ्ना प्रियजन गुमाएका परिवारहरूलाई, आफ्नो घर र सम्पत्ति गुमाएका मानिसहरूलाई, घाइते भएकाहरूलाई, बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवारहरूलाई र भविष्यमा के होला भन्ने र डर बाँचिरहेका मानिसहरूलाई। तर प्रिय श्रोताहरू, यी सबै कुराको बिचमा एउटा प्रश्न अझै बाँकी रहन्छ। यस्तो दुःखको बिचमा हाम्रो अन्तिम आशा के? हाम्रो आशा केवल परिस्थितिले फेरिने कुरा हो कि हाम्रो आशा फेरि घर बन्नेमा मात्र हो कि हाम्रो आशा फेरि आर्थिक अवस्था सुध्रिनेमा मात्र हो कि हाम्रो आशा रोग निको हुने, घाउ निको हुने र जीवन सामान्य अवस्थामा फर्किनेमा मात्र हो? यी सबै कुराका लागि हामी प्रार्थना गर्छौँ, प्रयास गर्छौँ र आशा गर्छौँ। तर वचनले हामीलाई अझ ठुलो आशातर्फ देखाउँछ। यसले केवल यो पृथ्वीको जीवनका लागि मात्र आशा दिनुभएन, उहाँले हामीलाई अनन्त जीवनको लागि पनि आशा दिनुभएको छ। प्रकाश 21:4 एउटा अत्यन्तै सुन्दर र सान्त्वनादायी प्रतिज्ञा दिएको छ। उहाँले तिनीहरूका आँखाबाट हरेक आँसु पुसिदिनुहुनेछ, फेरि मृत्यु हुने छैन, न शोक, न रोदन, न पीडा हुनेछ। कति अद्भुत प्रतिज्ञा! आज हामीले देखिरहेको संसार यस्तो छैन। आज आँसु छन्, मृत्यु छ, शोक छ, रोदन छ, पीडा छ र बिछोड छ, प्राकृतिक विपत्ति छ, युद्ध छ, भोकमरी छ र मानिसहरू आफ्नै भविष्यप्रति डराइरहेका छन्। तर वचनले घोषणा गर्छ यो अवस्था सधैँ रहने छैन। मित्रहरू, एक दिन यस्तो समय आउनेछ जब मृत्युले मानिसलाई फेरि छुट्याउने छैन। एक दिन यस्तो समय आउनेछ जब आमाले आफ्नो सन्तान गुमाएर रुनु पर्ने छैन। एक दिन यस्तो समय आउनेछ जब श्रीमान वा श्रीमतीले आफ्नो जीवन साथीको बिछोडको पीडा सहनु पर्ने छैन। एक दिन यस्तो समय आउनेछ जब बालबालिकाहरूले आफ्ना आमा बुबाको सुरक्षा गुमाएर डराउनु पर्ने छैन। एक दिन यस्तो समय पनि आउनेछ जब घर भत्किने, जीवन उजाडिने र मानिसहरू बेपत्ता हुने त्रास रहने छैन। त्यहाँ आँसुको अन्त्य हुनेछ, त्यहाँ शोकको अन्त्य हुनेछ, त्यहाँ पीडाको अन्त्य हुनेछ र त्यहाँ मृत्युको पनि अन्त्य हुनेछ। प्रिय श्रोता, सायद अहिले तपाईँ यो कार्यक्रम सुन्दै गर्दा तपाईँको आँखामा आँसु छ, सायद तपाईँले आफ्नो परिवारको कुनै प्रिय सदस्य गुमाउनु भएको छ, सायद तपाईँ आज पनि आफ्नो प्रिय मानिसको खबरको प्रतीक्षामा हुनुहुन्छ, सायद तपाईँको घर बाढीले बगाएको छ, सायद तपाईँको खेत, व्यवसाय, गाडी वा वर्षको मेहनतले जम्मा गरेको सम्पत्ति क्षणभरमै हराएको छ, सायद तपाईँ घाइते हुनुहुन्छ, सायद तपाईँ अस्पतालको शैयामा हुनुहुन्छ, सायद तपाईँ विस्थापित भएर अस्थायी आश्रयमा बसिरहनु भएको छ, सायद तपाईँको मनमा एउटा प्रश्न उठिरहेको छ, अब मेरो जीवन कसरी अगाडि बढ्छ, सायद तपाईँले भन्नुभएको छ मैले यति धेरै गुमाएँ, अब मसँग बाँकी के छ। मित्रहरू, तपाईँले धेरै गुमाउनु भएको हुनसक्छ, तर आशा गुमाउनु आवश्यक छ। तपाईँको घर गुम्न सक्छ तर परमेश्वरको साथ गुम्दैन, तपाईँको सम्पत्ति गुम्न सक्छ तर तपाईँको मूल्य परमेश्वरको नजरमा गुम्दैन, तपाईँको प्रियजन तपाईँबाट छुटिन सक्छन् तर परमेश्वरको प्रेम तपाईँबाट छुटिँदैन, तपाईँको आँखाबाट आँसु बग्न सक्छ तर परमेश्वर ती आँसु देख्नुहुन्छ, तपाईँको हृदय टुटेको छ भने उहाँ तपाईँको टुटेको हृदयको नजिक हुनुहुन्छ, तपाईँ डराउनु भएको छ भने उहाँले तपाईँलाई त्याग्नु भएको छ, र तपाईँलाई भोलिको बाटो थाहा छैन भने परमेश्वरलाई बाटो थाहा छ। भजन सङ्ग्रह 34:18 भन्छ, परमप्रभु टुटेको हृदय भएकाहरूका नजिक हुनुहुन्छ, त्यसैले तपाईँको दुःखलाई परमेश्वरले नदेखे जस्तो नगर्नुहोस्। तपाईँ रोइरहनु भएको छ भने उहाँ तपाईँको आँसु देख्नुहुन्छ, तपाईँको हृदय टुटेको छ भने उहाँ तपाईँको टुटेको हृदयको नजिक हुनुहुन्छ, तपाईँ डराइरहनु भएको छ भने उहाँ तपाईँलाई त्याग्नु भएको छ। तपाईँलाई सबै कुरा किन भयो भन्ने जवाब अहिले नहुन सक्छ, तर तपाईँ आफ्नो दुःखमा एक्लै हुनुहुन्न भनेर कुरा सम्झनुहुन म आग्रह गर्न चाहन्छु। प्रिय श्रोता, हामी आज तपाईँलाई यी भन्न आएका होइनौँ कि चिन्ता नगर्नुहोस्, केही भएको छैन, होइन, धेरै कुरा भएको छ, धेरै मानिसहरूले धेरै गुमाएका छन्, धेरै परिवारहरूको जीवन गहिरो घाउ परेको छ। हामी तपाईँको पीडालाई सानो बनाउने प्रयास गर्दैनौँ, तर हामी तपाईँलाई यो सम्झाउन चाहन्छौँ, तपाईँको पीडा तपाईँको जीवनको अन्तिम अध्याय होइन, तपाईँको आँसु तपाईँको जीवनको अन्तिम कथा होइन, तपाईँको हानि तपाईँको अस्तित्वको अन्तिम परिभाषा होइन, र सबैभन्दा महत्त्वपूर्ण मृत्यु अन्तिम विजय होइन, किनकि येशु ख्रीष्टले मृत्यु र ज्यानमाथि विजय प्राप्त गर्नुभयो। त्यसैले हाम्रो विश्वास केवल राम्रो परिस्थिति आउने आशामा आधारित छैन, हाम्रो आशा येशु ख्रीष्टमा आधारित छ। परिस्थिति बदलिन सक्छ, सम्पत्ति फेरि निर्माण हुन सक्छ, घर फेरि बनाउन सकिन्छ, घाउ समयसँगै निको हुनसक्छ, तर यी सबैभन्दा ठुलो आशा हामीसँग छ, त्यो हो येशु हुनुहुन्छ। त्यसैले प्रिय श्रोता, आज तपाईँको जीवन कठिन हुनसक्छ तर तपाईँको भविष्य आशाविहीन छैन। आज तपाईँ रोइरहनु भएको हुनसक्छ तर तपाईँको आँसु अन्तिम आँसु होइन। त्यसैले आज जहाँ हुनुहुन्छ त्यहीँबाट उहाँलाई पुकार्नुहोस्। आफ्नो आँसु लिएर उहाँ कहाँ आउनुहोस्, आफ्नो डर लिएर उहाँ कहाँ आउनुहोस्, आफ्नो प्रश्न लिएर उहाँ कहाँ आउनुहोस्, आफ्नो शोक लिएर उहाँ कहाँ आउनुहोस्। किनकि येशूले मत्ती 11:28 भन्नुभएको छ, हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, तिमीहरूलाई विश्राम दिन्छु। प्रिय श्रोता, हामी तपाईँको पीडा मेटाउन नसकौँला, हामी तपाईँले गुमाउनु भएको सबै कुरा फिर्ता ल्याउन नसकौँ, तर हामी तपाईँलाई एउटा कुरा सम्झन सक्छौँ, तपाईँ एक्लो हुनुहुन्न, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। तपाईँको जीवनमा अहिले आँसुको समय पनि हुनसक्छ तर त्यो सधैँ रहनेछ। तपाईँको जीवनमा अहिले अन्धकार हुनसक्छ तर अन्धकारपछि उज्यालो आउँछ। तपाईँको जीवनमा अहिले बिछोड हुनसक्छ तर परमेश्वरले अनन्त मिलनको आशा दिनुभएको छ। आज पनि भोलि पनि र अनन्तसम्म पनि हाम्रो आशा उहाँमै छ। तपाईँको आँसु अन्तिम आँसु होइन, तपाईँको पीडा अन्तिम शब्द होइन, मृत्यु अन्तिम विजय होइन, किनकि येशू ख्रीष्टले हाम्रो अन्तिम आशा हुनुहुन्छ। अन्तत विभाजित होइन, हामी एकबद्ध बनौँ। धर्मले विभाजित नगरौँ, जात विभाजित नहौँ, क्षेत्रले विभाजित नगरौँ, राजनीतिले विभाजित हामी नहौँ। विपत्तिको समयमा नेपाली भएर एकअर्कालाई हामी हात समाऊ, जो बचेको छ उनीहरूलाई उठाउँ, जो घाइते छन् उपचार गरौँ, जो बेपत्ता छन् खोजौँ, जो शोकमा छन् साथ दिउँ, र जो बालबालिका असुरक्षित छन् उनीहरूको संरक्षण गरौँ, जोसँग केही छैन उनीहरूसँग हामी हाम्रो केही बाँडौँ। प्रिय श्रोताहरू, भजन सङ्ग्रह 46:1 भन्छ, परमेश्वर हाम्रो शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कटका मा अति नै सजिलै पाइने सहायता हुनुहुन्छ। बाढी आउन सक्छ, भूकम्प आउन सक्छ, युद्ध, भोकमरी, घर सम्पत्ति, मानिस मर्न सक्छ, येशु ख्रीष्टमा रहेको आशा टुक्दैन। आउनुहोस् समापन गर्न अगाडि एउटा प्रार्थना गरौँ। हे हाम्रा परमेश्वर पिता, आज हामी नेपालका पीडित परिवारहरूलाई तपाईँको हातमा सुम्पाउँछौँ, जसले आफ्ना प्रियजन गुमाएका छन् उनीहरूलाई सान्त्वना दिनुहोस्, जसका प्रियजन अझै बेपत्ता छन् उनीहरूलाई शक्ति र आशा दिनुहोस्, घाइतेहरूलाई उपचार दिनुहोस्, घर सम्पत्ति गुमाएकाहरूलाई पुनस्थापना हुने बाटो खोलिदिनुहोस्, बालबालिकाहरूलाई विशेष सुरक्षा दिनुहोस्। उद्धारकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक र राहतमा काम गर्ने सबैलाई शक्ति र बुद्धि दिनुहोस्। हाम्रो देशलाई पुनर्निर्माण गर्ने बुद्धि दिनुहोस्। हामीलाई प्रकृतिप्रति जिम्मेवार बन्न सिकाउनुहोस्। हामीलाई स्वार्थ भन्दा माथि उठेर एकअर्काको सेवा गर्न सिकाउनुहोस्। नेपाल मात्र होइन, संसारभर युद्ध, भोकमरी, भूकम्प, बाढी र अन्य विपत्तिबाट पीडित सबै मानिसहरूलाई हामी सम्झन्छौँ। हे प्रभु, जब हाम्रो मन डराउँछ हामीलाई सम्झाइदिनुहोस्, तपाईँ हाम्रो शरण स्थान हुनुहुन्छ। जब हाम्रो हृदय टुट्छ हामीलाई सम्झाइदिनुहोस्, तपाईँ टुटेको हृदयको नजिक हुनुहुन्छ। जब हामी आशा गुमाउँछौँ हामीलाई सम्झाइदिनुहोस्, येशु ख्रीष्ट हाम्रो अन्तिम आशा हुनुहुन्छ। येशु ख्रीष्टको नाममा प्रार्थना गर्दछु, आमेन। प्रिय श्रोताहरू, आज हामी एउटा वाक्य लिएर बिदा हुँदैछौँ। विपत्तिले हाम्रो घर बगाउन सक्छ तर हाम्रो आशा बगाउन सक्दैन। येशु ख्रीष्ट हिजो, आज र सदा सर्वदा हाम्रो आशा हुनुहुन्छ। आफू सुरक्षित रहनुहोस्, अरूलाई सुरक्षित राख्न सहयोग गर्नुहोस्।

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

प्रिय श्रोता, तपाईँ अहिले शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुनिरहनु भएको छ। हामी आशा गर्दछौ कि यो कार्यक्रमले तपाईँलाई नैतिकता र पवित्रता अनि प्रेमको नयाँ आशाले भरिपूर्ण ख्रिस्टीय यात्रामा अझै एक पाइला अघि बढ्न सघाउ पुर्याउनेछ। कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी भए कृपया हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com मा वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। र साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808-233-26 मा सम्पर्क पनि गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्। नमस्कार।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठीक 7 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।
2: यो भक्तपुर एफएम हो। तपाईँ सुन्दै हुनुहुन्छ पुराना सदाबहार नेपाली गीतहरू।

0: यो भक्तपुर एफएम 105.4 मेगाहर्ज भक्तपुर एफएम सुन्दै गर्नु होला।
1: नमस्ते, शुभ प्रभात। हिमाली आशा सेवकाईको प्रस्तुति क्रिस्टियन आध्यात्मिक कार्यक्रम सुसन्देशमा हार्दिक स्वागत छ। श्रोता मित्र, तपाईँहरूसँग रेडियो मार्फत भेट गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ। हामी विश्वास गर्दछौ कि कार्यक्रम सुसन्देश सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गर्नुहुनेछ। आशाविहीनहरूको निम्ति नयाँ आशा, निराशामा जिराखेकाहरूको निम्ति उत्साहको सन्देश, वास्तविक जीवनको अर्थ, संगीतमय आत्मिक कार्यक्रम सुसन्देश।

0: प्रिय श्रोता मित्र, कार्यक्रम सुसन्देशमा अबको प्रस्तुति रहेको छ धर्मशास्त्र बाइबलबाट हृदयस्पर्शी सन्देश भक्तपुर चर्चका पास्टर श्री चन्द्र श्रेष्ठ ज्यूबाट।
1: आदरणीय श्रोता, फेरि पनि आजको सुन्दर बिहानी तपाईँसँग कार्यक्रम सुसन्देश मार्फत भेट गर्न म आइपुगिसकेको छु। त्यसकारणले यो सुन्दर बिहानी म लगायत यो कार्यक्रमलाई तपाईँ समक्षसम्म ल्याइ पुर्याउन आफ्नो ठाउँबाट भूमिका खेल्नुहुने सबै साथीहरूका तर्फबाट पनि न्यानो हार्दिक स्वागत अभिवादन छ। आउनुहोस् आज त्यसकारण तपाईँलाई प्रेम गर्नुहुने, जीवन दिनुहुने जीवित परमेश्वरको वचनको सन्देशलाई हेर्दै कार्यक्रम सुसन्देशलाई अगाडि बढाउँदै लैजाउँ। तपाईँले सच्चा अर्थमा आफूले आफूलाई माया गर्नु भएकै हो भने तपाईँले अरू कुनै पनि कुराहरूलाई नहेरी आफैसँग सच्चाई साथ व्यवहार गर्नै पर्छ। अब कुरा गरौँ, तपाईँ आफैले आफैसँग सच्चाईको व्यवहार गर्नु भएकै हो भनेर थाहा पाउनका लागि तपाईँले बुझ्नै जान्नै पर्ने र व्यवहारमा उतार्नै पर्ने नवौं संकेत हो, नवौं लक्षण हो, अथवा नवौं कुरा हो तपाईँले आफूसँग सम्बन्धित कुनै पनि कुराहरूका लागि कहिल्यै झुठ असत्य कुरा गर्नु बोल्नु हुँदै हुँदैन, जो सिधै तपाईँको चरित्र, तपाईँको जीवन, तपाईँको नैतिकता, तपाईँको भविष्यलाई घात गर्न धेरै ठुलो भूमिका खेल्न सक्छ। यस्ता खालका कुराहरूले जब कसैले आफूले आफ्नै बारेमा आफूले आफ्नै कुराहरूका लागि छलकपट, गलत, झुट, असत्य बोली व्यवहार गर्न थाल्छन्, तब स्वतःमै प्रमाणित हुन्छ कि उसले आफैसँग सत्यता र निष्ठाको व्यवहार गरेको छैन भनेर। जीवन तपाईँको हो, भविष्य तपाईँकै हो, इज्जत पनि तपाईँकै हो, र के गर्ने र के नगर्ने भनेर छान्ने पनि तपाईँ नै हुनुहुन्छ। त्यसकारण यदि तपाईँ आफैलाई सच्चा माया गर्नुहुन्छ, भलो चाहनुहुन्छ भने सुनिश्चित र सफल भविष्य र इज्जतिलो जीवन जिउन चाहनुहुन्छ भने सकारात्मकतालाई तपाईँमा बढाउँदै लानुपर्छ, र यसका लागि कहिल्यै आफूले आफैलाई ढाँट्ने काम गर्दै नगर्नुहोस्। यो जीवनमा एकदम ठूलो आत्मघाती व्यवहार हुन जान्छ। छोटो समय र थोरै कुराका लागि सुरुमा यस्ता कुराहरू फाइदाजनक जस्तो देखिने भएकोले गरौँ गरौँ जस्तो लाग्न पनि सक्ला, अनि यस्ता खालका भावनात्मक तरङ्गहरू तपाईँका मनमा नआउने होइनन्। तर यस्ता काम कुरा गर्दाखेरि कालान्तरमा तपाईँकै जीवन, भविष्य र परिवारका लागि निकै खतरनाक साबित हुन सक्छ, निकै ठुलो मूल्य चुकाउनु पर्ने अवस्था पनि आउन सक्छ। झुट पनि अनेक किसिमका हुँदारहेछन्, जस्तै सेतो अथवा सफेद झुट, अर्ध झुट र कालो झुट आदि इत्यादि। सेतो अथवा सफेद झुट भन्नाले सत्य कुरा जस्ताको तस्तै भन्दा क्षति नोक्सानी हुने अवस्था छ भने त्यसो हुन नदिन सत्यलाई तोडमोड गरेर कुरा गर्नु हो, यसलाई भन्छ सफेद झुट, सेतो झुट। सुन्दा राम्रो जस्तो लागे तापनि झुट जहिले पनि झुट नै हुन्छ। कालो झुट भन्नाले पुरा शत प्रतिशत नै झुट बोल्नु हो, उल्टो कुरा गर्नु हो। झुट भनेको वास्तवमा तपाईँ भित्रको चाहना, निश्चयता वा निर्णयको अभिव्यक्ति हो। त्यसैले यो तपाईँको छनौट हो। अझ अगाडि बढेर भन्ने हो भने तपाईँको बोली, व्यवहार, जीवनशैली लगायतका कुराहरू नै तपाईँको सक्कली पहिचान हो। यी कुराहरू अरूका लागि केवल तपाईँको पहिचान मात्र नभइकन यिनै कुराहरूले तपाईँको भविष्य निर्धारण गर्ने गर्छन्। त्यसैले यदि तपाईँ आफ्नो जीवन र भविष्यप्रति गम्भीर हुनुहुन्छ भने सफल, सन्तुलित, सुनिश्चित, स्थिर र आशिषमय जीवनका लागि सकारात्मक सोच, विचार, धारणा, दृष्टिकोण र व्यवहारलाई सबै नराम्रा र नकारात्मक अवस्था परिस्थितिहरूका बावजुद पनि कायमै राख्नुपर्छ, र यसका लागि तपाईँले कहिल्यै पनि आफैसँग झुट बोल्नु हुन्न, ढाँट्नु हुँदै हुन्न, गलत काम गर्नु र छान्नु चाहिँ तपाईँले हुँदै हुन्न। जसको कारणले तपाईँको नामसँग गाँसेर गलत कुरा गर्ने मौका कसैलाई कहिल्यै पनि नदिनुहोला। यसो हुन गएमा एकातिर तपाईँको भविष्य सन्तुलन र सफलतातिर भन्दा असन्तुलन र असफलतातिर रोक्नै नसकिने किसिमले बढ्दै जाने सम्भावना धेरै हुन्छ र सकारात्मकतातिर भन्दा नकारात्मकतातिर बढ्दै जान्छ र तपाईँलाई तपाईँका आफन्त र शुभचिन्तकहरूले समेत जोगाउन नसक्ने अवस्था तपाईँको जीवनमा आउन सक्छ। अन्तमा यही नै तपाईँको जीवनमा अकल्पनीय दुर्घटना हुन जान सक्छ जसको परिणाम स्वरूप तपाईँको जीवन सदाका लागि उत्रन नसकिने किसिमले पतन र असफल हुन जान्छ। यस्तो अवस्था एक पटक मात्र पाइने जीवनमा आउनु असाध्यै दुःखद हुन्छ। त्यसैले तपाईँले कहिल्यै यस्तो नसोच्नुहोस् कि यदि तपाईँले सत्यता जस्ताको तस्तै बोलिदिनुभयो भने अरूले नमान्लान्, स्वीकार नगरिदेलान् भनेर बिल्कुलै फिक्री गर्दै नगर्नुहोस्, किनकि समय भन्ने कुरा यति शक्तिशाली न्यायाधीश हो कि आफ्नो समयमा वा समय पुगेपछि पहिला ढाँटेका, गलत गरेका, ढाकछोप गरेका, छलछाम गरेका सबै कुरा ढाकछोप गर्नै नसकिने र नमिल्ने किसिमले प्रकट भइदिन्छन्। यस्ता घटनाहरू इतिहासमा र तपाईँ हाम्रै वरिपरि पनि धेरै हामी देख्न पाउँछौँ। ती विगतमा भएका यस्ता घटनाहरूबाट हामीले शिक्षा सिक्नुपर्छ र हामी भने यस्तै गल्ती गर्नबाट त्यसकारण जोगिनै पर्छ। त्यसैले यो पनि मनमा राख्नुहोस् कि तपाईँले सत्य बोल्दा बोल्दै पनि स्वीकार नगर्ने, मान्यता नदिने, प्रकट भएको सत्यताको आधारमा काम र कुराको कार्यान्वयन नभए नगरे एकातिर त्यसको परिणाम सम्बन्धित मान्छेले नै भोग्नुपर्छ र ती मान्छे नै समयमा जवाफदेही हुनुपर्छ भने अर्कोतिर यस्ता मान्छेहरू सत्यताको प्रबल त्रिकालजयी शक्तिद्वारा आफ्नो समयमा उनीहरू पराजित हुनेछन्, उनीहरूद्वारा पराजय भोग्नु पर्ने हुन्छ। धैर्य धारण गरेर त्यतिन्जेलसम्म भने तपाईँले पर्खनु पर्ने हुन सक्छ। त्यसैले भन्ने आहानै छ, सत्य डग्दैन र असत्य टिक्दैन। सत्यताले विजयी गराउँछ, सत्यताले स्वतन्त्र गराउँछ, सत्यताले निको पार्छ, सत्यताले सम्बन्ध कसिलो, गाढा र दीर्घजीवी बनाउँछ, सत्यताले सम्पूर्ण कुरालाई आदिदेखि अनादिसम्म थाम्छ। सधैँ स्थिरतापूर्वक सत्यतामा खडा रहने व्यक्तिको शिर र इज्जत सधैँ उच्च हुन्छ। सत्यताले नैतिकता, मान मर्यादा, इज्जत, प्रतिष्ठामा स्थिर रहनेहरूलाई बलियो बनाएर राख्छ। त्यसै कारण आदरणीय श्रोता, यसो गर्दा यो संसारका सारा भौतिक र अन्य कुराहरूमा मानिसको नजरमा पराजित भएको जस्तो देखिए तापनि, पराजित भएको जस्तो देखिन सकिन्छ, यसमा स्थिरतापूर्वक खडा रहिरहने व्यक्ति कहिल्यै हार्दैन, कहिले पनि हार्दैन। त्यसै कारण सुन्नुहोस् है त, बाटो सत्य र जीवन म नै हुँ भन्ने परमेश्वरले उहाँको वचनमा तपाईँको निम्ति सत्यताको बारेमा के कस्ता सन्देश दिनुभएको रहेछ भन्नुहुन्छ। तपाईँको सत्यतामा मलाई दोहोर्याउनुहोस्, यो तपाईँको निम्ति उहाँको प्रार्थना सहितको सन्देश हो। अनि अगाडि भन्नुहुन्छ र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ र दिनभरि तपाईँमा नै मेरो आशा छ भनेर वचन संग्रह नामक पुस्तकको 25 अध्यायको 5 श्लोकमा यसको उल्लेख छ। अगाडि अझ अर्को एउटा सन्देश तपाईँको निम्ति पनि छ, सत्य किन र त्यो बिक्री नगर, बुद्धि, अनुशासन र समझदारी प्राप्त गर भनेर हितोपदेश नामक पुस्तकको 23 अध्यायको 23 श्लोकमा लेखिएको छ। अझ अगाडि अरू दुईवटा तपाईँको व्यक्तिगत जीवनको सफलताको निम्ति अत्यन्तै महत्त्वपूर्ण सन्देश पनि म अगाडि राख्दैछु। तिमीहरूले गर्नुपर्ने काम यिनै हुन्, एक अर्कासँग साँचो बोल्ने गर र आफ्ना न्यायालयमा सत्य र असल न्याय गर। सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ। चौथो, पाँचौं, सातौं र दशौं महिनामा हुने उपवासहरू यहुदाको निम्ति रमाहट, खुसीका समय र आनन्दका चाडहरू हुनेछन्। यसै कारण तिमीहरू सत्य र शान्ति रुचाओ भनेर जकरिया नामक पुस्तकको आठौं अध्यायको 16 र 19 श्लोकमा यसरी तपाईँले मेरो निम्ति सन्देशको रूपमा लेखिएको छ। सत्यतामा जिउनेहरू मात्र ज्योतिमा आउँछन्। सत्यतामा जिउनेहरूको मात्र जय हुन्छ। सत्यतामा जिउनेहरूको जीवन मात्र स्वतन्त्र हुन्छ। अनि सत्यतामा जिउनेहरूले मात्रै आशिष पाउँछन्। अनि सत्य परमेश्वरलाई ग्रहण गर्नेहरूले उद्धार, मुक्ति, अनन्त जीवन पाछमा पाउँछन्। अनि यो कति ठुलो कुरा हो तपाईँले बुझिसक्नु भएको छ। अब अन्तमा परमेश्वरको वचनको एक ठाउँमा तपाईँको निम्ति यसरी लेखिएको छ, सुन्नुहोस्। तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। त्यसकारण आदरणीय श्रोता, आफैलाई परमेश्वरको नजरमा, आफ्नो हृदयलाई खुल्ला राख्नुहोस् र कुनै पनि खालका तनाव, वेदनाको दबावमा नबस्नुहोस्। तपाईँको आजको दिन आशिषमय रहोस्। धन्यवाद।
0: प्रिय श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो पास्टर चन्द्र श्रेष्ठज्यूले दिनुभएको बाइबल सन्देश।

श्रोता मित्र, कार्यक्रम सुसन्देश आजको लागि यति नै। कार्यक्रम सुनेर तपाईँको मनमा कुनै जिज्ञासा र प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य पनि पत्र लेख्नुहोस्। पत्र व्यवहारको निम्ति हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम सुसन्देश, पोस्ट बक्स नम्बर 20252, काठमाडौँ, नेपाल। आफ्नो सल्लाह र सुझावहरू तपाईँहरूले हामीलाई टेलिफोन मार्फत पनि दिन सक्नुहुनेछ। हाम्रो फोन नम्बर रहेको छ 6616958। टेलिफोन फेरि एकपटक 6616958, बाराही स्थान, भक्तपुर। हवस् त श्रोता, भोलि हाम्रो भेट हुने नै छ। तबसम्मको लागि प्राविधिक मित्र राजेश हाडा, पास्टर चन्द्र श्रेष्ठ र म प्रस्तुता केशव लुइटेल बिदा चाहन्छौ। नमस्ते, जय मसीहा।

0: முத்தப்பூர் FM 105.4 MHz.
1: Everest Baldoni.
2: नमस्कार. भक्तपुर एफएम 105.4 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम एभरेस्ट बालध्वनिमा म कार्यक्रम प्रस्तुता नर्मदा र एभरेस्ट इङ्ग्लिस स्कुलको तर्फबाट यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ. आज मिति 2083 साल भदौ 27 गते, नेपाल सम्वत 1146, तदनुसार सन् 2026 सेप्टेम्बर 12 तारिक. श्रोताबेन, सदाझैँ यस हप्ताको विविध श्रृङ्खला लिएर हामी कार्यक्रमका लागि रेडियोमा उपस्थित भइसकेका छौँ र हामीलाई प्राविधिक रूपमा साथ दिँदै हुनुहुन्छ मिलन सरले. कार्यक्रम एभरेस्ट बालध्वनि एभरेस्ट इङ्ग्लिस स्कुलको साप्ताहिक कार्यक्रम हो र यो कार्यक्रम हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्न सक्नुहुनेछ. हामीले हाम्रो कार्यक्रमलाई 3 चरणमा विभाजन गरेका छौँ. हामी कार्यक्रमको पहिलो चरणमा यस हप्ता जन्मदिन मनाउनु हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र शिक्षक कर्मचारीहरूलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौँ. त्यसै गरी कार्यक्रमको दोस्रो चरणमा यस हप्ता एभरेस्ट इङ्ग्लिस स्कुलमा भएका विविध क्रियाकलापका बारेमा यहाँहरूलाई जानकारी गराउनेछौँ. कार्यक्रमको तेस्रो चरणमा हाम्रा नानीहरूले आफ्ना लेख तथा रचनाहरू प्रस्तुत गर्नुहुनेछ. आदरणीय श्रोताबिन, यहाँहरूलाई कार्यक्रमका बारेमा जानकारी गराएसँगै अब हामी लाग्दैछौँ कार्यक्रमको पहिलो चरणमा यस हप्ता जन्मदिन मनाउनु हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र शिक्षक कर्मचारीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछौँ एभरेस्टियन बर्थडे फन्डको तर्फबाट.

यस हप्ता जन्मदिन मनाउने नानीहरूमा हुनुहुन्छ श्रीमत गोसाई, साहिरा सैजु, क्रिस्टिना खोटेजा, डेजी डेसिबरु, रोशन बहादुर श्रेष्ठ, सम्पन्न थापा, मेलिसा प्रजापति, आरव शर्मा, अभिमत पौडेल, रोनिका थापा, आर्स कोन्जा, रजल खुसु, प्रिन्सा श्रेष्ठ, ज्योत्सना गोसाई, सूर्यांश दाहाल, सुरभि पौडेल, आर्यन राईमाझी, ऋषभ थापा र एसएससी श्रेष्ठ। यसका साथै शिक्षक तथा कर्मचारीबाट यस हप्ता जन्मदिन मनाउनेमा हुनुहुन्छ लक्ष्मीश्वरी चवाल, रवि तज। हामी उहाँहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ र साथै उहाँहरूले चाल्नुभएका हरेक पाइलाहरू सफलतापूर्वक अगाडि बढुन् भन्ने कामना पनि गर्दछौँ। जन्मदिनको शुभकामना व्यक्त गरेसँगै हामीले कार्यक्रमको पहिलो चरण अन्त्य गरिसकेका छौँ। त्यसै गरी हामी कार्यक्रमको दोस्रो चरणमा प्रवेश गर्दैछौँ। कार्यक्रमको दोस्रो चरणमा हामी यस हप्ता एभरेस्ट इङ्ग्लिस स्कुलमा भएका विविध क्रियाकलापका बारेमा यहाँहरूलाई जानकारी गराउनेछौँ, जुन यस प्रकार रहेका छन्। मिति 2083 साल भाद्र 20 र 21 गते एभरेस्ट स्कुल अन्तर्गत आयोजित दुई दिने एभरेस्ट स्काउट क्याम्प सम्पन्न भएको थियो। कन्सिडेन्स अफ लिडरसिप एन्ड फलोसिप मूल विषयमा केन्द्रित क्याम्पमा कप, ब्राउनी, गर्ल्स बोइज स्काउट गरी 51 विद्यार्थीको सहभागिता रहेको थियो। क्याम्पमा नेतृत्व, अनुशासन, सहकार्य तथा जीवनोपयोगी सिप सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। त्यसै गरी मिति 2083 साल भदौ 21 गते आइतबार कक्षा 2 अभिभावकहरूका लागि डिजिटल सेफ्टी एन्ड स्क्रिन टाइम म्यानेजमेन्ट शीर्षकमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा 114 अभिभावकहरूको उपस्थिति रहेको थियो। मिति 2083 साल भाद्र 21 गते आइतबार स्काउ

0: मा आबद्ध विद्यार्थीहरूका अभिभावकका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गोपाल कर्माचार्य र विद्यालयका प्रधानाध्यापक भक्त राज भण्डारीकोले स्काउट गतिविधिको उद्देश्य तथा विद्यार्थीहरूको नेतृत्व क्षमता अनुशासन सहकार्य र सामाजिक जिम्मेवारी विकासमा यसको भूमिकाबारे अभिभावकहरूलाई जानकारी गराउनु भएको थियो। मिति 2083 साल भाद्र 24 गते बुधबार प्ले ग्रुपदेखि कक्षा 3 विद्यार्थीहरूले राष्ट्रिय बाल दिवस 2083 अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। प्रत्येक बालबालिकाले माया हेरविचार शिक्षा तथा जीवनमा उत्कृष्ट अवसरहरू प्राप्त गर्ने अधिकार राख्छन्। बाल्यकालमा सिकेका ज्ञान पाठ तथा असल बानीहरूले मानिसहरूको भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् भन्ने उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न गरिएको थियो। मिति 2083 साल भाद्र 24 गते बुधबार एभरेस्ट इङ्ग्लिस स्कुलका कक्षा 7 विद्यार्थीलाई खोपको पहिचान अन्तर्गत पञ्चदान पर्वको अवसरमा भक्तपुरका विभिन्न ऐतिहासिक सांस्कृतिक तथा धार्मिक स्थलहरूको अवलोकन भ्रमण गराइएको थियो। भ्रमणको उद्देश्य विद्यार्थीहरूलाई स्थानीय कला संस्कृति तथा सम्पदाबारे प्रत्यक्ष जानकारी गराउनु रहेको थियो। मिति 2083 साल भाद्र 21 गते आइतबार भक्तपुरको स्थित लिवाली कवर हलमा भक्तपुर जेसिसद्वारा आयोजित भक्तपुर जेसिस कप उसु प्रतियोगितामा यस विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाई उत्कृष्ट प्रदर्शन गरेका थिए। प्रतियोगितामा हाम्रा विद्यार्थीहरूले 4 गोल्ड मेडल, 11 सिल्भर मेडल र 23 ब्रोन्ज मेडल हासिल गरेका थिए। मिति 2083 साल भाद्र 24 गते बुधबार र भाद्र 26 गते शुक्रबार एभरेस्ट फोज क्लबको आयोजनामा क्लबका सदस्य विद्यार्थीहरूका लागि एनिमल केयर अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले विद्यालयका हेरचाहकर्ताको प्रत्यक्ष निगरानीमा विद्यालय परिसरमा रहेका जनावर गाई बाख्रा र खरायोलाई खानेकुरा खुवाएका थिए। उक्त कार्यक्रममा प्रत्येक दिन 12 विद्यार्थीहरूको सहभागिता रहेको थियो। मिति 2083 साल भाद्र 25 गते बिहिबार कक्षा 2 अध्ययनरत नानीहरूले बुबार र नानीहरू बीचको प्रगाढ सम्बन्ध रहोस् भन्ने हेतुले फादर्स डे सेलिब्रेसन कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रममा नानीहरूले स्पिच उत्सु जेमेस्ट्रिक गीत र नृत्य प्रस्तुत गर्नुको साथै आफ्नो बुबालाई सम्मान गर्दै टिका र उपहार प्रदान गरेका थिए। उक्त कार्यक्रममा 90 अभिभावकहरूको उपस्थिति रहेको थियो। मिति 2083 साल भाद्र 26 गते शुक्रबार यस एभरेस्ट इङ्ग्लिस स्कुलमा नेपाल जर्मन र चीन बीचको संस्कृति आदान प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूले नेपाल जर्मन तथा चीनका विभिन्न सांस्कृतिक प्रस्तुति कला सङ्गीत र परम्पराहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप आकर्षक मनोरञ्जनात्मक तथा प्रभावकारी बनाएको थियो। कार्यक्रममा चीन र जर्मनका विभिन्न मौलिक परिकारहरू खाद्य परिकार बिक्री कक्ष मार्फत प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए। विद्यार्थी शिक्षक शिक्षिका तथा अभिभावकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमको गरिमा र शोभा अझ बढाएको थियो। श्रोतावृन्द, यी त भयो एभरेस्ट इङ्ग्लिस स्कुलमा यस हप्ता भएका विविध गतिविधि र गतिविधिका बारेमा जानकारी। यहाँहरूलाई जानकारी गराएसँगै हामीले कार्यक्रमको दोस्रो चरण पनि अन्त्य गरिसकेका छौँ। हामी कार्यक्रमको तेस्रो चरणमा जानु अघि छोटो विश्राम लिँदैछौँ। सुन्दै गर्नुहोला एभरेस्ट बालध्वनी भक्तपुर एफएम 105.4 MHz।
1: चकलेट असाध्यै मन पर्छ, म बिस्कुट पनि खान्छु, आई लभ चौचौ एज वेल। तर म चकलेटको ऱ्यापर, बिस्कुटको प्याकेट र चौचौको प्याकेट जथाभावी बाटोमा ग्राउन्डमा फाल्दिन नि, म त डस्टबिनमा फाल्छु। मेरो टिचरले भन्नुभएको, हामी सबैजनाले मिलेर हाम्रो घर आँगन बाटो र स्कुल सफा राख्नु पर्छ। तपाईँले पनि मैले जस्तै गर्नुहोस् न है। म आफ्नो किताब जतन गरेर राख्छु, म आफ्नो जुत्ता मिलाएर राख्छु, अनि म आफ्नो लुगा पनि आफै चुन्याउँछु। तपाईँहरू नि?

0: यतिखेर तपाईँहरू सुन्दैहुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज र यो एभरेस्ट इङ्ग्लिस स्कुलको आफ्नै प्रस्तुति कार्यक्रम एभरेस्ट बालध्वनि।
1: नमस्ते, यो छोटो विश्रामपछि पुनः स्वागत छ। यदि तपाईँ भर्खर मात्र भक्तपुर एफएम सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम एभरेस्ट बालध्वनि। कार्यक्रम एभरेस्ट बालध्वनि यहाँहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। र आजको श्रृङ्खलामा हामीले हाम्रो कार्यक्रमको पहिलो चरणमा यस हप्ता जन्मदिन मनाउनु हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू र शिक्षक कर्मचारीलाई जन्मदिनको शुभकामना व्यक्त गर्यौं। त्यसै गरी हामीले कार्यक्रमको दोस्रो चरणमा यस हप्ता विद्यालयका विविध क्रियाकलापका बारेमा जानकारी गरायौं र अहिले हामी छौं कार्यक्रमको तेस्रो अर्थात अन्तिम चरणमा। श्रोतादिन, अब भने आजको प्रस्तुति लिएर हामीसँग तयारी अवस्थामा रहनुभएका भाइ बहिनीहरूका लागि आफ्नो प्रस्तुतिका लागि अनुरोध गर्दछु।
2: नमस्ते, यस भक्तपुर एफएम 105.4 मेगाहर्जमा प्रसारण भइरहेको एभरेस्ट बालध्वनि कार्यक्रमका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार। एभरेस्ट इङ्ग्लिस स्कुलको कक्षा 10 अध्ययनरत छात्र अनुरूप नेपाने आज तपाईँहरूको सामु जेएनजी दिवस शीर्षकमा आफ्नो प्रस्तुति लिएर स्टुडियोमा उपस्थित भएको छु। जेएनजी भन्नाले सन् 1997 2012 बिचमा जन्मिएका युवा पुस्तालाई बुझाउँछ। यस पुस्तालाई डिजिटल पुस्ता पनि भनिन्छ किनकि उनीहरूको जन्म र हुर्काई इन्टरनेट, स्मार्टफोन तथा सामाजिक सञ्जालको तीव्र विकाससँगै भएको हो। जेएनजी दिवसको दिन अघिल्लो साल विक्रम सम्मत 2082 एक अत्यन्तै दुःखद घटनामा आफ्नो ज्यान गुमाएका नवयुवकहरूको मृत्युको शोक मनाउन नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। यस युवा पुस्ताको अद्वितीय क्षमता, सृजनशीलता, प्रविधिप्रतिको दक्षता र सामाजिक चेतनाको उत्सव मनाउने तथा उनीहरूका चुनौती र सम्भावनाबारे छलफल गर्ने विशेष दिनका रूपमा यस दिनलाई लिन सकिन्छ। नेपालको सन्दर्भमा माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरू नै यस पुस्ताका प्रमुख प्रतिनिधि हुन् र नेपालमा यो दिवस भदौ 23 गते मनाइन्छ। अघिल्ला पुस्ताहरूभन्दा जेएनजी पुस्ता धेरै मामिलामा फरक छ। प्रविधिको प्रयोगमा उनीहरू निकै अगाडि छन् र घरमै बसेर विश्वभरका सूचना क्षणभरमै प्राप्त गर्नु उनीहरूको दैनिक जीवनको हिस्सा बनेको छ। साथै परम्परागत जागिरमा मात्र निर्भर नभई आफ्नै सिप र सृजनशीलताको प्रयोग गरेर स्टार्टअप तथा कन्टेन्ट क्रिएसन जस्ता क्षेत्रमा रुचि देखाउँदै स्वरोजगारतर्फ पनि आकर्षित भइरहेका छन्। नेपाली समाज र राजनीतिमा समेत जेएनजी पुस्ताको प्रभाव देखिन थालेको छ। उनीहरू भ्रष्टाचार, पुरानो प्रशासनिक ढिलासुस्ती तथा सामाजिक विकृतिप्रति प्रश्न उठाउँदै सकारात्मक परिवर्तनका लागि आवाज उठाउने गर्छन्। निर्वाचनमा युवा उम्मेदवारहरूप्रतिको आकर्षण बढ्नु पनि यसको एउटा उदाहरण हो। यद्यपि यस पुस्ता सामु केही गम्भीर चुनौतीहरू पनि छन्। नेपालको वर्तमान आर्थिक अवस्था, बेरोजगारी र सीमित अवसरका कारण धेरै युवामा भविष्यप्रति अनिश्चितता र निराशा देखिन्छ, जसका कारण कक्षा 12 पास गरेपछि विदेशी नै क्रम समेत बढिरहेको छ। त्यसैले जेएनजी दिवस केवल नयाँ पुस्ताको प्रशंसा गर्ने दिन मात्र नभई उनीहरूका सम्भावना, समस्या, जिम्मेवारी र भविष्यबारे सोच्ने अवसर पनि हो। जेएनजी पुस्तासँग आधुनिक ज्ञान, प्रविधि र नयाँ स्रोत छ भने अघिल्ला पुस्तासँग अनुभव, संस्कार र परिपक्वता छ। यी दुवै पुस्ताको ज्ञान, अनुभव र क्षमतालाई समन्वय गर्न सकेमा मात्र समाजले सही दिशा र गति प्राप्त गर्न सक्छ। यति भन्दै म मेरो यस प्रस्तुतिलाई टुङ्ग्याउँदछु र मलाई यो अवसर प्राप्त गरिदिनु भएकोमा एभरेस्ट इङ्ग्लिस स्कुल, भक्तपुर एफएम र नर्मदा म्यामप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद, नमस्ते।

नमस्ते, यस भक्तपुर एफएम 105.4 मेगाहर्जमा प्रसारण भइरहेको एभरेज बालध्वनि कार्यक्रमका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार। एभरेज इङ्ग्लिस स्कुलको कक्षा 10 अध्ययनरत छात्र सेवामी जबेगु आज तपाईँहरू सामु सकारात्मक सोच शीर्षकमा आफ्नो प्रस्तुति लिएर स्टुडियोमा उपस्थित भएको छु। हाम्रो जीवनमा सुख दुःख, सफलता असफलता, आशा निराशा सबै आउँछ। हामीले चाहेको जस्तो सधैँ हुँदैन। कहिलेकाहीँ परीक्षामा कम अङ्क आउँछ, कहिलेकाहीँ समस्या थपिँदै जान्छ र आफूलाई कमजोर जस्तो महसुस हुन्छ। तर त्यस्तो अवस्थामा हामीले समस्या कसरी हेर्छौँ र के गर्छौँ भन्ने कुराले धेरै फरक पार्छ। सकारात्मक सोच भनेको समस्या नै छैन भनेर झुटो बोल्नु होइन, समस्या छ भनेर स्वीकार गर्नु र त्यसको समाधान सोच्नु हो। असफल हुँदा म सक्दिनँ भन्नुभन्दा यसबाट मैले के सिक्न सक्छु भनेर सोच्नु नै सकारात्मक सोच हो। गाह्रो परिस्थितिमा पनि आशा नछोड्नु, आफूमा विश्वास गर्नु र निरन्तर प्रयास गरिरहनु नै सकारात्मक सोचको विशेषता हो। आजकल धेरै साथीहरू बेरोजगारी, पैसाको समस्या, पढाइको तनाव र पारिवारिक समस्याका कारण तनावमा छन्। यस्तो अवस्थामा नकारात्मक सोचले समस्या अझ ठुलो बनाउँछ, तर सकारात्मक सोचले हामीलाई समस्यासँग लड्ने हिम्मत दिन्छ। हामीले विद्यार्थीहरूका लागि यो कुरा झन् महत्त्वपूर्ण छ। एउटा परीक्षामा कम अङ्क आयो भन्दैमा निराश हुनु हुँदैन। एउटा परीक्षाको नतिजाले हाम्रो पुरा भविष्य निर्धारण गर्दैन। असफलता भनेको अन्त्य होइन, सिक्ने अवसर हो। आजको कमजोरीलाई बुझेर भोलि अझ राम्रो गर्ने प्रयास नै सफलताको बाटो हो। सकारात्मक सोच व्यक्तिगत जीवनमा मात्र होइन, समाजका लागि पनि आवश्यक हुन्छ। अरूको कमजोरी भन्नुभन्दा उनीहरूको राम्रो पक्ष देख्नु सक्यो भने आफै सम्मान बढ्छ। एउटा सकारात्मक शब्दले निराश साथीलाई हाँसिला बनाउन सक्छ। सानो सहयोगले कसैको जीवनमा ठुलो फरक पर्न सक्छ। तर सकारात्मक सोच भन्ने केवल बोल्ने कुरा होइन, यसलाई व्यवहारमा उतार्नुपर्छ। हामीले वरिपरिका राम्रो कुराहरूलाई कदर गर्नुपर्छ, गल्तीबाट सिक्नुपर्छ र नकारात्मक कुराहरूलाई आफूमाथि हावी हुन दिनु हुँदैन। अरूलाई हौसला दिनु र आवश्यक पर्दा सहयोग माग्नु सक्नु पनि सकारात्मक जीवनको महत्त्वपूर्ण हिस्सा हो। अन्तमा म यति भन्न चाहन्छु, परिस्थिति सधैँ हाम्रो नियन्त्रणमा हुँदैन, तर यसप्रतिको सोच र प्रक्रिया भन्ने हाम्रो हातमा हुन्छ। यसैले समस्याबाट भाग्ने होइन, सामना गर्ने सोच राखौँ। असफलताबाट डराउने होइन, त्यसबाट सिकौँ। अरूलाई तल झार्ने होइन, एक अर्कामाथि उठाउँ। किनकि सकारात्मक सोचले समस्या हटाउँदैन, तर समस्यासँग लड्ने हाम्रो शक्ति अवश्य बढाउँछ। आउनुहोस् आजैदेखि आफूमा सकारात्मक सोचको विकास गरौँ र आफ्नो जीवनसँगै परिवार, समाज र देशलाई

एभरेस्ट इङ्ग्लिस स्कुलको कक्षा 10 अध्ययनरत छात्र मनिष थापा आज तपाईँहरूको सामु तिज शीर्षकमा आफ्नो प्रस्तुति लिएर स्टुडियोमा उपस्थित भएको छु। तिज नेपाली महिलाहरूको एउटा महान र पवित्र सांस्कृतिक पर्व हो। भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व विशेष गरी हिन्दू नारीहरूले श्रद्धा भक्ति र उत्साहका साथ मनाउने गर्दछन्। तिज पर्वको धार्मिक तथा पौराणिक महत्त्व पनि रहेको छ। पौराणिक महत्त्व अनुसार माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कडा तपस्या गरेकी थिइन्। पार्वतीको तपस्याबाट प्रसन्न भई भगवान् शिवले उनलाई पत्नीको रूपमा स्वीकार गरेका थिए। त्यसैले विवाहित महिलाहरू आफ्नो पतिको दीर्घायु स्वास्थ्य र समृद्धिको कामना गर्दै तथा अविवाहित कन्याहरू असल पति प्राप्त होस् भन्ने उद्देश्यले तिजको व्रत बस्ने गर्दछन्। तिजको अघिल्लो दिन आर्थिक द्वितीयाका दिन बेलुका दर खाने चलन छ। यस दिन चेलीबेटीहरू माइतीमा भेला भई विभिन्न मिठा मिठा परिकार खाएर रमाइलो गर्छन्। तिजको दिन महिलाहरू रातो साडी पोते चुरा तथा गरगनामा सजिएर नजिकैका शिवालय पुगी पूजाआजा गर्दछन्। दिनभर पानी समेत नपिई निराहार व्रत बसेर उनीहरू नाचगान गर्छन् र आफ्नो सुख दुःख तथा मनका भावनाहरू गीतका माध्यमबाट व्यक्त गर्छन्। यस अवसरमा चेलीबेठी तथा आफन्तबीच भेटघाट हुने भएकाले पारिवारिक सम्बन्ध अझ आत्मीय बन्ने गर्दछ। तिज केवल धार्मिक पर्व मात्र नभई सामाजिक सद्भाव, पारिवारिक मेलमिलाप र चेलीबेटी बीचका प्रेम तथा आत्मीयता बढाउने माध्यम पनि हो। यसले नेपाली समाजमा महिला सशक्तिकरण, सांस्कृतिक परम्पराको निरन्तरता र सामाजिक एकता कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ। तर पछिल्लो समय तिज मनाउने क्रममा देखासिखी गर्ने महँगा लुगा तथा गरगहना किन्ने, अनावश्यक भोज भतेर गर्ने र फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। यस प्रवृत्तिले आर्थिक अवस्था कमजोर भएका परिवारलाई अनावश्यक दबाब र बोझ पार्न सक्छ। त्यसैले आफ्नो आर्थिक अवस्था र क्षमता अनुसार तिज मनाउनुपर्छ। अहिले दुःख, अभाव वा आर्थिक समस्या भएका अवस्थामा अरूको देखासिखी गरेर अनावश्यक खर्च गरी रमाइलो गर्नुभन्दा सरल तरिकाले मनाउनु उचित हुन्छ। यसले फजुल खर्च र देखासिखी नगरी आफ्नो क्षमता अनुसार तिज मनाउँदै यसको मौलिकता र सांस्कृतिक महत्त्व जोगाउनु आजको आवश्यकता रहेको छ। यति भन्दै म मेरो प्रस्तुतिलाई टुङ्ग्याउँदछु र मलाई यो अवसर प्रदान गरिदिनु भएकोमा एभरेस्ट इङ्ग्लिस स्कुल, भक्तपुर FM र नर्मदा म्याम प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद, नमस्कार।

नमस्ते, यस भक्तपुर एफएम 105.4 मेगाहर्जमा प्रसारण भइरहेको एभरेस्ट बालध्वनि कार्यक्रमका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार। एभरेस्ट इङ्ग्लिस स्कुलको कक्षा 10 अध्ययनरत छात्रा क्रिस्टल गैडा आज तपाईँहरूको सामु अन्तर्राष्ट्रिय साक्षरता दिवस शीर्षकमा आफ्नो प्रस्तुति लिएर स्टुडियोमा उपस्थित भएको छु। साक्षरता भनेको किताब पढ्न वा आफ्नो नाम लेख्न जान्नु मात्र होइन, आफूले पढेका कुरा बुझेर दैनिक जीवनमा प्रयोग गर्न सक्नु पनि साक्षरता हो। साक्षरता व्यक्तिले सही र गलत छुट्याउन, आफ्ना अधिकार तथा कर्तव्य बुझ्न र आवश्यक पर्दा आफ्ना विचार स्पष्ट रूपमा राख्न सक्छ। त्यसैले साक्षरता हाम्रो व्यक्तिगत तथा सामाजिक जीवनका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ। हरेक वर्ष सेप्टेम्बर 8 तारिकमा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइन्छ। यो दिवस सन् 1967 मनाउन सुरु गरिएको हो। यसको मुख्य उद्देश्य मानिसहरूलाई शिक्षाको महत्त्व बुझाउन र शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने सन्देश दिनु हो। नेपालमा यस अवसरमा र्याली, हाजिरी जवाफ, निबन्ध प्रतियोगिता तथा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिन्छ। नेपालमा साक्षरताको अवस्था विगतको तुलनामा सुधार हुँदै गए पनि अझै केही दुर्गम क्षेत्रका बालबालिका शिक्षाबाट टाढा छन्। जीवन गरिबी, विद्यालयको कमी, भौगोलिक कठिनाई तथा अन्य सामाजिक

0: समस्याका कारण उनीहरूले सहज रूपमा शिक्षा प्राप्त गर्न सकेका छैनन्। यस्तो अवस्था अन्त्य गर्न सरकारको मात्र प्रयास पर्याप्त हुँदैन। अभिभावक, शिक्षक, स्थानीय समुदाय र समाजका सबै वर्गले आआफ्ना ठाउँबाट सहयोग गर्नुपर्छ। शिक्षाले मानिसको सोचाइमा सकारात्मक परिवर्तन ल्याउँछ। यसले अन्धविश्वास, भेदभाव र अशिक्षा कम गर्न सहयोग गर्छ। एकजना व्यक्ति साक्षर हुँदा उसको परिवार मात्र होइन सम्पूर्ण समाज नै सचेत र जिम्मेवार बन्न सक्छ। त्यसैले प्रत्येक बालबालिकाले गुणस्तर शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु हामी सबैको साझा जिम्मेवारी हो। साक्षर समाज नै शिक्षित, सचेत, सभ्य र विकसित समाज बन्न सक्छ। शिक्षा सबैका लागि, साक्षरता सबैको अधिकार भन्ने भावनालाई आत्मसात गर्दै शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने वातावरण निर्माण गर्न हामी सबैले योगदान गरौँ। यति भन्दै म मेरो यस प्रस्तुतिलाई टुङ्ग्याउँदछु र मलाई यो अवसर प्रदान गरिदिनु भएकोमा एभरेस्ट इङ्ग्लिस स्कुल, भक्तपुर एफएम र नम्रदा म्यामप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। धन्यवाद, नमस्ते।
1: श्रोताबिन, आज उपस्थित सबैजना नानीहरूको प्रस्तुत सकिएको छ, जसमा हुनुहुन्थ्यो मनिष थापा, सेवामय जवेगु, अनुरूप न्युपाने र क्रिस्टल गैडा। कार्यक्रममा सहभागी सम्पूर्ण भाइ बहिनी साथै उहाँहरूको अभिभावकज्यूलाई हृदयदेखि नै धन्यवाद। त्यसै गरी हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने श्रोताहरू, प्राविधिक रूपमा साथ दिनुहुने मिलन सर र भक्तपुर एफएमलाई धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट भने बिदा लिन चाहन्छौ। नमस्ते, तपाईँहरूको दिन शुभ रहोस्।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 8 बज्यो।

संसारको निम्ति हो, विकासको निम्ति हो, यो जोस यो जाँगर माटोको निम्ति हो। संसार जगतको अभिन्न मित्र भक्तपुर एफएम 105.4 मेगाहर्ज साहित्य र सङ्गीतको सङ्गम रेडियो कार्यक्रम दोभानको पर्खाइमा बस्नुहुने तमाम साहित्यिक मनहरूमा हार्दिक नमन। म हुँ तपाईँको आफ्नै प्रस्तोता रविन्द्र कोशी। तपाईँले यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजे र पुनः प्रसारण हरेक बुधबार राति 9 बजे सुन्न सक्नुहुनेछ मात्र भक्तपुर एफएम 105.4 मेगाहर्जको रेडियो तरङ्गमा। साहित्य वाचन र श्रष्टासँगको कुराकानी जोडिरहेका छौँ रेडियो कार्यक्रम दोभानका विभिन्न श्रृङ्खलाहरूमा। अबको केही श्रृङ्खला साहित्य वाचन गर्नेछु। साहित्यकार केशवराज पिजालीद्वारा लिखित साझा प्रकाशनद्वारा 2026 सालमा प्रकाशित उपन्यास एकादेशकी महारानी वाचन गर्दैछौँ। दिनानाथलाई त्रिगिरी भन्ने ठाउँ पत्तै परेन। दिनानाथलाई त्रिगिरी भन्ने ठाउँ पत्तै मन परेन। बङ्गाल नागपुर रेलवेको बम्बई कलकत्ता लाइनमा झरसुगुडा स्टेसनमा ओर्लेर मोटरमा 22 माइल उत्तरपूर्व जानुपर्थ्यो त्यहाँ पुग्न। भारत स्वतन्त्र नहुँदै स्टेट कायम छँदा त्यहाँका मूर्धन्य शासक थिए श्रीमान नवीन्द्रचन्द्र भास्करमणि देव, हिज हाइनेस दि महाराज साहेब अफ त्रिगिरी। उसकी महारानीको विवाह यिनै महाराज साहेबसँग भएको थियो। तर अब त्रिगिरी स्टेट थिएन, पोहोर मात्रै यो इलाका उडिसाको सुन्दरगढ जिल्लाको एक सब डिभिजनको रूपमा उडिसामा गाभिएको थियो। महाराज अब नाम मात्रका महाराज थिए। सरकारबाट वार्षिक भत्ता पाउँदथे। प्रशासनसँग उनको अब कुनै लिनु दिनु थिएन। इलाकाको मुख्यालय यसै त्रिगिरीमा थियो। सहर एउटा साधारण बस्ती थियो। तिनतर्फ साना साना 3 थुम्काहरू थिए। यिनै 3 थुम्काको सम्मिलित नामबाट राज्यको नाम त्रिगिरी रहेको थियो। अन्दाजी 8 माइल जति लामो 2 समानान्तर साँगुरा सडक। ती 2 सडकलाई आपसमा मिलाउने बिचबिचमा 3-4 गल्लीहरू, मारवाडीहरूका 10-12 कपडाका पसलहरू, झिङ्गा भन्किरहेका 2-4 मिठाई पसलहरू, ग्रामीण ठग्ने केही झिलिमिली पसलहरू, वद्रुद्दिन सु स्टोर, पटनायक स्टोर, रामसागर आयल पम्प, भट्टाचार्य मेडिकल हल, बस यति थिए त्यहाँ वर्णनयोग्य ठाउँहरू। बस्तीको पश्चिमी छेउमा बस्ताइन हाई स्कुल, कलेज र हस्पिटल थिए। अनि पूर्वी छेउमा राजबाटी थियो, काल पर्खेर बसेको बुढो चाहिँ थिङ्ग उघिरहेको। त्यसै राजप्रसादका दायाँ बायाँका 8-10 घरहरूलाई अधिकृत गरेर बसाइएको थियो सरकारी अड्डा खानाहरू, माल, दिवानी, फौजदारी आदि सबै। दिना दिहाएर सुखी र प्रसन्न छैन, उदास उदास हुन थालेको छ। आएको धेरै दिन भइसक्दा पनि उसले रजनीलाई सन्चो बिसन्चोको अतिरिक्त कुनै निश्चित कुरो लेख्न सकेको छैन। कुरा आज भोलि ठेगान गर्छु भन्दा भन्दै समय झन्झन लम्बिरहेछ। महारानीसँग भेट्न पनि यहाँ कलकत्ताको जस्तो सजिलो छैन। बडा कदा पर्दा प्रथा छ। महारानी र नानीहरू सबैभित्र अन्तपुरमा बस्दछन्। महाराजले आफ्ना 3 महारानीहरूलाई 3 अलग अलग लङ छुट्याइदिएको छ। उहाँसम्म कि खानपिन, बाटोघाटो, उठबस, नोकर चाकर यावत कुरा 3 महारानीहरूको अलग अलग छ। दिनानाथ र अरू सारा लोग्ने मानिस नोकरहरू चाहिँ राजप्रसादको बाहिर खेल मैदानको दक्षिणमा स्थित एउटा पुरानो किल्ला जस्तो घरमा बस्दछन्। एउटा खलङ्गा चल्दछ। उनीहरू सबैको खानपिना पनि त्यहीँ हुन्छ। प्रतिदिन साँझ बिहान ऊ दुईपटकभित्र जान्छ, एकछिन बस्छ, नानीहरूसँग 2-4 कुरा गरेर फर्कन्छ। महारानीसँग भेट हुँदैन। सोधसाद र निकासा फिकासा सबै चिठीबाटै हुन्छ। अनि दिनभर या त उटानो ताङ लगाएर ओछ्यानमै सुतिरहन्छ, या भर्खरै चिना परिचय भएका डाक्टर भट्टाचार्यसँग यसो गफसप गर्न भट्टाचार्य मेडिकल हल जान्छ। यसका अतिरिक्त यसो अध्ययन र पठन पाठन गरी बौद्धिक विकास गर्ने कुनै त्यस्तो साधन त्यहाँ छैन। आइपुगेको 3 महारानीले उसलाई भेट दिइथिन्। सायद उद्देश्य महाराजसँग उसको परिचय गराउनु थियो। महारानीलाई उसले नमस्कार गरेपछि त्यसकाल पुरुषलाई देखाउँदै महारानीले भनिथिन्, उहाँ महाराज साहेब। अनि उसले महाराजलाई पनि नमस्कार गरेथ्यो। साक्षात छासलमा मञ्चन बनाएको कालीमाटीको भड्डा मूर्ति जस्तो कुरूप, कालो र थलथल गर्ने व्यक्ति थिए। यसमा पनि रक्सीको अत्यधिक सेवनबाट आँखा राता भइसकेका थिए र तल्लो ओठ के तल झरेको थियो। हेरिरह्यो भने घृणाले पेटै पनि निमोठिएर आउने। यस्तैमा महाराजले उसँग सोधेथ्यो, कस्तो लाग्यो ठाउँ तिमीलाई? अनि उसले शिष्टाचार बस भनेथ्यो, बेस छ, राम्रो छ। के भुत्रो बेस छ, राज्यको सारा श्री त हरण गरेर लगिहाले नि सरदार पटेलले। अनि राज्य घुमेको आक्रोशमा महाराजले भनेथे। यसमा ऊ केही बोलेन, चुप लागिरह्यो। अनि यो भेटघाट यहीँ टुङ्गियो पनि। त्यस दिन भट्टाचार्य मेडिकल हलमा डाक्टर भट्टाचार्यले बडो सहानुभूति व्यक्त गर्दै भनेथे, दिना बाबु, मैले सुने कलकत्ताको घर त बिक्री भयो अरे, अब तपाईँहरू यही जङ्गल कुरेर बस्ने कि के गर्ने? अनि उसले भनेथ्यो, हो के गर्ने, त्यो केही निश्चित भएको छैन। अनि फेरि डाक्टर नै भनेथ्यो, मैले त अस्ति पो सुनेको कलकत्ताको त्यत्रो घर फगत 2 लाखमा हुत्याएको छ यस महाराजले।
100,000 त पोहोरै पुगिसकेको थियो रे सेठ झुन्झुनवालाको ऋण, बाँकी 1,00,000 अस्ति कान्छी महारानी विवाह गर्दा झैँझी पारेर घर दिएछ। बिचरी अब नेपाली महारानी कहाँ बस्छिन् लौ? डाक्टर एकैछिन चुप लाग्यो अनि फेरि भन्न थाले, त पैसा नभएको त कहाँ हो र यस मोरासँग? तर छोटा र बदमासहरूको सङ्गत र आफ्नै पनि छोटा बुद्धिले सारा उडाइबक्स्यो। भत्ता पाउँछ 25-30 हजार, कति हो कुनै वर्षको, तर रुपियाँ हात पर्ने अगाडि त्योभन्दा बढी रुपियाँ कडा ब्याजमा उसले ऋण काटिसकेको हुन्छ। अब सुन्दछु नेपाली महारानीको दाइजोमा आँखा गाडिएको छ रे, बचाउनुहोला है, हेर्नुहोस् यस प्रपञ्चमा नफस्न दिनुहोला महारानीलाई। मैले के गर्ने? दिनानाथले भने थियो। गर्ने तपाईँले नि त हो नि, को छ महारानीको आफ्नो मान्छे यहाँ? तपाईँ जानुहुन्न, यो त महाराज होइन, डाँकु पो हो डाँकु। उसको नसामा डाँकुको रगत बगेको छ। हरे राम राम राम राम, तपाईँका राणा साहेबले आफ्नै महालक्ष्मी जस्ती छोरी कतै दिन नपाएर दिन ल्याएको पनि यस महाकङ्काललाई। जब यस्तरी नोकर चाकर श्रीमतीसँग सारा कुरा भरेर छोरी पाल्नु नै थियो त, एउटा गरिब र शिक्षित व्यक्तिलाई समातेर त्यतै दिएको भए हुन्थ्यो नि। मेरो सल्लाह मान्नुहोस्, नबस्नुहोस् तपाईँहरू यहाँ, नत्र खत्तमै पारेर छोड्नेछ यस नेपाली महारानीलाई। दिनानाथ केही बोलेन, केवल विस्फारित आँखाले डाक्टरको अनुहारतिर हेरिरह्यो। दिनानाथ केही बोलेन, डाक्टर फेरि भन्न थालेथ्यो, पोलिटिकल एजेन्टको चाकरी गरी हिज आइनस् भन्दैमा मान्छे ठुलो हुन्छ र तपाईँलाई थाहा छैन यसको राजघरानाको उत्पत्ति कसरी भएथ्यो। उडिसामा फिरङ्गी राज कायम हुनुभन्दा अगाडि यसको पुर्खा यस क्षेत्रको डाँकु दलको सरदार थियो। त्यसको काम वरपरका क्षेत्रमा डाँका दिनु रहेछ। सौराष्ट्र, महाराष्ट्र, काठियावाद र विदर्भ आदि ठाउँबाट जगन्नाथजी जान आएका तीर्थयात्रीहरूलाई लुट्नु मार्नु नै यसको मुख्य कार्य हो। पछि 1857 विद्रोहमा रायगढ सम्बलपुर आदि राज्यहरूलाई दबाई अङ्ग्रेजी साम्राज्यमा मिलाउने कार्यमा त्यस डाँकु सरदारले अङ्ग्रेजहरूलाई सहायता दिएको थियो। बस त्यसैको इनामस्वरूप त्रिगिरीको डाँकु पनि त अङ्ग्रेजहरूद्वारा मान्यता प्राप्त महाराज साहेब अफ त्रिगिरी भयो। अनि सिंहलद्वीपबाट आएका सूर्यवंशी पनि भए। हुन त इतिहासमा तपाईँ यो पाउनुहुने छैन, तर पनि त्रिगिरी राज्यको सच्चा इतिहास यही नै हो। दिनानाथले अब यसभन्दा बढ्ता सुन्न चाहेन। ऊ डाक्टरसँग विदा भई सोझै घर आयो र ओछ्यानमा चित भयो। अनि ऊ सोच्न थाल्यो, यस ठाउँमा बसेर साध्य हुँदैन, जसरी हुन्छ महारानीलाई यहाँबाट उतार्नै पर्छ। साँझमा ऊ ओछ्यानबाट उठ्यो र हातमुख धोएर भित्रतिर लाग्यो। नानीहरू सबै बरन्दामै तक्रातुक्रुक बसेर गफ गर्न लागेका थिए। जनवरीले एउटा कुर्सी ल्याएर छेउमै राखिदिए, ऊ त्यसैमा बस्यो। ए नानी, महारानीको दर्शन नपाएको धेरै दिन भइसक्यो, एक बाजी माथि गएर बिन्ती गरिदिनुहोस् न दर्शन पाउँछु कि भनेर। अनि दिनानाथले जनवरीसँग भन्यो, हस् बाजे, खोइ दर्शन बक्सन चाहिँ के बरे गरिबक्सिन्छ कुनी, बिन्ती त चढाउँछु एक बाजी गएर, तैपनि एकछिन त बस्नै पर्छ, महारानी भर्खर स्नानमा राज भएको छ, जनवरीले भनिन्। यस्तैमा बरन्दाको ऊ छेउबाट जुलुम नानी लस्कँदै आए र दिनानाथतिर आइपुगेपछि स्वत फुसफुसाई, भारी भुरीतिर आफू त अब कर्के आँखाले पनि हेरिन्न। नानीहरू सबैले मुखामुख गरे। ऊ पुनः लस्कँदै अगाडि बढेर बरन्दाको पल्लो छेउको आफ्नो कोठामा पसे। क्या फुर्ती चढिसक्यो मान्छेलाई, हँ, जनवरीले क्वार क्वार ती त्यस दिशातर्फ हेर्दै भने। यसलाई के भयो नानी आज? अनि दिनानाथले सोध्यो, के हुन्थ्यो नि मोरी, उता त्यो हाम्रो महारानीको देवर छ नि लालु भन्ने, त्यसैसँग सल्किरहेछ हिजो आज, लक्कुका लक्कु रुपियाँ पनि लिएर आउँछे, फुर्ती गरेर बसिसक्नु छैन भन्छे, रानी बनाउँछ अरे मोरीलाई त्यस गोतीले, जनवरीले जवाफ दिए। अनि महारानीलाई यो सब कुरा जाहेर छैन त? छैन नि, छैन त नि, उसले फेरि सोध्यो। जाहेर छ, तर भएर के गर्ने, 17 पल त भइसक्यो उता नजानु भनेर मर्जी भएको, तर माने पो र, उसले त आफूलाई महारानी कि देवरानी भइसके भन्ने थानेकी छ। काम पनि केही गर्दिन, खालि बसेर हुकुम चलाउँछे, नेपाल पठाइदिन्छु मर्जी भएको छ, हरिमान आओस्। अनि जनवरीले भने, ए हरिमान ठिक भइसक्यो? दिनानाथले अलि आश्चर्य हुँदै सोध्यो। मोरो ठिक भइहाल्यो नि, गोमाको भारी जिउको कारणबाट बौलाएको थियो, गोमा मरिहालिन् अनि निको भयो। जनवरीले एउटा लामो सास फ्याँके अनि फेरि भन्न थाले, बिचारी पोइको घर गएर बसेकी थिइन्, पछि पोइले थाहा पाएछ क्यारे, अनि के भएछ कुन्नी, स्लिपिङ पिल्स खाएर महानिन्द्रामा सुतिदिएछन्। यसपछि हरिमानले महारानीलाई लेख्यो, बिराए माफ पाऊ, अब यस्तो गर्दिनँ, म पाउमै बस्न पाऊँ, महारानीको कलिलो मन आइज मर्जी भयो। यस्तैमा जनवरी झुरुक्क उठेर माथि गए र एकैछिनपछि आएर ओठ लेब्राउँदै भने, अह आज भेट नहुने, महारानी मर्जी हुन्छ भेट्न त मलाई पनि मन थियो भनेर, तर केही मान्छेहरू कुरा काट्न थाल्छन्, त्यसैले बाजे मर्जी भएको छ, केही त्यस्तो जरुरी भए लेखेर दिनुहोस् रे। मान्छेहरू कुरा काट्न थाल्छन्, कसले के, मान्छेहरू कुरा काट्न थाल्छन् कसले के भन्यो नानी, दिनानाथले आश्चर्य हुँदै सोध्यो। यी यो बाजे साँच्ची नै शुद्ध बुद्ध नै हो यस्ता कुरामा, जनवरीले फिसिक्क हाँस्दै भने।
अनि ऊ धेरै बेरसम्म घोट लिएर त्यसै त्यसै बसिरह्यो। नानीहरू पनि सबै आआफ्ना काममा लागे। एकैछिनपछि ऊ पनि लुसुक्क उठेर आफ्नो डेरातिर लाग्यो र तिन दिनसम्म कतै निस्केन। तेस्रो दिन बेलुकी रामबहादुर उसलाई एउटा बन्द खाम ल्याएर दियो। खोलेर हेऱ्यो, महारानीको चिठी थियो। त्यसमा लेखिएको थियो, दुई तिन दिनदेखि तिमी यहाँभित्र पनि आएका छैनौ रे, र डेरामा पनि ओछ्यानमा सुति नै रहन्छौ रे, कतै निस्कँदैनौ रे। तिमीले किन यसरी दिक्क मानेको? दिक्क नमान, चिन्ता केही नल्याऊ, कुरा मेरो पनि तिमीसँग धेरै गर्नु छ, म मिलाउँदैछु। महारानीको यस चिठीबाट ऊ केही आश्वस्त भयो। भोलिपल त बिहान ऊ भित्र पनि गयो। ऊ कुर्सीमा गएर बस्ने बित्तिकै जनवरीले भने, थाहा पाउनु भयो बाजे, जुलुमलाई त लग्यो नि लालुले हिजो राति। ऊ अवाक भएर जनवरीको मुखतिर हेरिरह्यो, अनि जनवरी सत्त फेरि भन्न थाले, हिजो राति 8 बजीतिर आएर लालुले महारानीसँग बिन्ती गर्यो, भाउजू जुलुमलाई नेपाल नपठाइदिबक्सियोस्, त्यो मेरी भइसकेको छ, त्यसैले म लैजान्छु त्यसलाई, रानी साहेबको थानकोमा राख्नेछु। अनि महारानी साहेबले पनि यसो विचार गरी बक्स्यो कि अब आफ्नो हकबाट जाने नै भइसकेछ भने नेपाल पठाउन र लालुलाई दिनमा के फरक भएर, अनि लग्यो हिजो राति मोराले मोरीलाई। ऊ उता त्यो बङ्गालमा राखेको छ, मोरीले आज बिहानदेखि नै हामीले फुर्तिर देखाएर बसी साध्य छैन। अनि त्यसै दिन बेलुका दिननाथ भट्टाचार्य डिस्पेन्सरीमा पनि गएको थियो। डक्टरले पनि उसलाई देख्न साथ भन्यो, जो खनाल बाबु, म त सम्झेको थिएँ तपाईँ बाहिर जानुभयो भनेर, त यहीँ पो हुनुहुँदो रहेछ, कहीँ गएको छैन, यहीँ छु, अलि सन्चो थिएन त्यसैले कहीँ निस्किन, दिननाथले भन्यो। सन्चो नभएर तपाईँ घर बस्ने अनि मलाई यसो खबरसम्म पनि गर्नु पर्दैन थियो त, डक्टरले सस्नेह भन्यो। त्यस्तो के भएको थिएन, साधारण आलस्य थियो, ठिक भइहाले, दिननाथले भन्यो। अनि डक्टरले कोही छन् कि भनी यसो चारैतिर हेऱ्यो र दिननाथको कानैनिर मुख ल्याएर भन्यो, नेपाली महारानी साहेबको एउटा चरा त उडाएछ नि लालुले, दिननाथले सोध्यो। कसले भन्यो तपाईँलाई? कसैले भनेको होइन, आफ्नै आँखाले प्रत्यक्ष देखेर र रोगसमेत जाँचेर आयो आएँ। हिजो राति लालुले डाकेको थियो जाँचेर, हो पेट बोकेको छ उसले, अनि एकान्तमा लगेर भन्न थाल्यो, डाक्टर तैँले मागेको पैसा दिन्छु, यो गर्भ तुवाइदे, म मानिनँ, अनि खुट्टा पर्न थाल्यो कुरा कतै नजाओस् भनेर। दिननाथ चुप लागेर यी सबै कुरा सुनिरह्यो। अनि यस्तैमा डाक्टर फेरि भन्न थाल्यो, दिना बाबु यी मान्छे हुन् र, यी त नर राक्षस पो त, नर राक्षस, मलाई त यही आश्चर्य लाग्छ, यस्तो वातावरणमा दुई दिन नै भए पनि नेपाली महारानी बस्न सक्दछिन् नै कसरी, यहाँ हामी बस्दैनौँ, यहाँ जान्छौँ अब कलकत्ता, म त यहीँ एउटा सानोतिर घर किन्ने तर्खरमा छु, यो सबै मिलायोवरि यहाँबाट हिँड्न केही समय त लाग्ने नै भयो, दिननाथले धक्कु छोड्यो। तर ऊ स्वयंलाई पनि थाहा थिएन कि भोलि के हुने हो। त्यस दिन भित्रबाट खबर आयो, आज महारानीले भेटी बक्सिन्छ। ऊ नियत समयमा भित्र पस्यो, महारानी उसकै प्रतीक्षामा थिइन्। उसले गएर नमस्कार गर्यो, महारानीले केही हाँसेर उसलाई बस्ने इसारा गरिन्। ऊ बस्यो, के कुरा गर्ने, अठोट गर्न सकिरहेको थिएन। यस्तैमा महारानीले नै फेरि भनिन्, अँ तिमी के भन्न चाहन्छौ, लौ भन। उतै पनि एकछिन अकमकायो र फेरि बिस्तारै भन्यो, महारानी मलाई त यस दरबारको चालचलन केही पनि ठिक लागेन, त्यसैले बिन्ती गर्न चाहेको कि हजुरलाई सधैँ यी राज होइबक्सन सम्भव होला। उसको प्रश्नमा महारानी पनि एकछिन चुप लागिन् अनि भनिन्, खै लाग्न त मलाई पनि त्यस्तै लाग्छ, तर मेरो बुबाले विवाह गरेर दिइबक्सेको मेरो पति गृह नै यही हो, अब मैले जाने पनि अन्त कहाँ र, तिम्रो कुनै त्यस्तो योजना छ भने भन महारानी, जाउँ कलकत्तै जाउँ, एउटा सानोतिनो घर किनिबक्सियोस् र 2-3 लाख व्यापारमा लगाऊँ, सबै म गर्छु, हजुरले कुनै चिन्तै लिइबक्सन पर्दैन, सबै राम्रो हुनेछ। उसले भन्यो, कुरा ठिक हो तिम्रो, भित्री इच्छा पनि मेरो यस्तै छ, तर खै म तिमीलाई यस्ता कुरा कसरी भनौँ, यहाँ तिमी र मलाई लिएर नाना कुरा गरिन थालेको छ, त्यसो हुँदा महाराज साहेबको मनबाट जबसम्म यो कुरा जाँदैन मैले त्रिगिरी छाड्न ठिक हुँदैन, त्यसो हुँदा केही दिन गम खाएर बस, म सबै मिलाउने छु, महारानीले भनिन्। महारानीको यस्तो कुरा सुनि दिननाथ एकछिन भन्न थाल्यो, भन्नुभयो र संयत स्वरमा भन्यो, महारानी मेरो कुरालाई लिएर हजुरलाई यति अप्ठ्यारो परेको छ भने मलाई बिदा दिइबक्सियोस्, म खुसी साथ नेपाल फर्कन तयार छु, त्यो कुरा गर्नु पर्दैन, अब त म मरेपछि मात्र झगडाऊ, महारानी एकैछिन चुप लागिन् र अनि फेरि भन्न थालिन्, लाग्छ मेरो अब उतारको दिन आयो, यहाँ यो चाला छ देखिहाल्यो, राज्य गइहाल्यो, छैन उता नेपालबाट बुबाले पनि लेखी बक्सेको छ, त्यहाँ पनि कङ्ग्रेस धेरै बढी सक्यो रे, काङ्ग्रेसले दुनियाँ भाँडेर धुमधाम छ रे, राणाजीको हातबाट सत्ता आज गयो भोलि गयो जस्तो भइसक्यो रे, यस भाँड भैलोमा स्वयं महाराज धीराजको पनि भित्री हात छ रे, काङ्ग्रेसले जित्यो भने त मेरो नेपालबाट आउने महिना अरे पनि बन्द हुन्छ रे, र ब्याङ्कमा मेरो जो रुपियाँ राखिदिइबक्सेको छ त्यसैबाट मैले आजीवन चलाउनु पर्छ रे, खर्च घटाउनु भनेर लेखे बक्सेको छ, अब तिमी नै भन मेरो खर्च त्यसो घट्न सक्ने के नै छ र, खानै पऱ्यो लाउनै पऱ्यो,
यो कट्दैन। अनि एउटा कारेन्दा त्यो तिनजना भान्छे एक दुई बैठके र छ सातवटी सुसारे पनि नभए मेरो काम चल्छ कसरी? आफ्नो अवस्था यस्तो छ, उता हिजो आज साहेब भन्न थालिबक्सेको छ, दुई तिन लाख दिए व्यापार गर्छु भनेर महारानीले खिन्न स्वरमा भनिन्। यस्तो स्थितिमा त झन् गरिहाल्नु पऱ्यो केही काम, यता अवस्था बिग्रिँदा नबिग्रिँदै उता धन्दा स्थिर भएर आम्दानी हुन थाल्दछ, दिनानाथले भन्यो। त्यो त हो, तर यता महाराज साहेबले रुपियाँ मागी बक्सिँदा चाहिँ छैन भन्ने, उता तत्कालै आफ्नो धन्दा सुरु गर्ने, यो पनि राम्रो हुन्न। भित्रको नाता जस्तो होस्, देख्दा त यहाँ मेरो स्वामी हो, यो गर्नु तत्कालै ठिक हुँदैन। त्यसैले अलिक दिन गम खाउँ, ब्याङ्कमा पैसा त अहिले छिक्दिनँ, यो सुनचाँडी राखी छोड्नु खतरा हुन्छ, उपयुक्त मौका आएपछि एक दिन सबै यो कलकत्ता लिएर जाउँ, बेच र दुई तिन लाखको केही राम्रो व्यापार गर, महारानीले भनिन्। दिनानाथले सम्मतिसूचक शिरा लायो अनि महारानी जुरुक्क उठिन् र भनिन्, जाउ त अहिले। अनि सुन, भेटमा म तिमीसँग धेरै कुरा गर्न चाहन्न पनि यहाँ, यसको अन्यथा नमाने, खाऊ पिऊ बस, काम के गर्ने त्यो योजना बनाउँदै गर, सबै ठिक हुन्छ केही दिनपछि। अनि दिनानाथ त्यस दिन केही आश्वस्त भएर डेरा फर्क्यो। पहिलो काम उसले रजनी र ज्योतिदालाई चिठी लेख्यो, ऊ महारानीका साथ तिन चार महिनाभित्रैमा कलकत्ता आउनेछ, रासबिहारी एभेन्यूको घर बेचियो, त्यसो हुनाले एउटा एक लाखसम्मको घरको आवश्यकता छ, यो पनि हेर्दै गर्ने त साथै एक दुई तिन लाखसम्मको कुनै धन्दा पनि सोचेर त्यसको विस्तृत विवरण पठाउने। त्यसपछि दिनानाथ केही निश्चिन्त भए जस्तो भएको थियो। बिहान बेलुका नियमित रूपले भित्र जान्थ्यो, बसेर एकैछिन नानीहरूसँग यताउताको गफ गर्थ्यो र फर्कन्थ्यो, साँझ केही बेर तहलिन्थ्यो अनि पत्ताचारे मेडिकल हलमा बसेर डाक्टरसँग केही बेर गफ गर्थ्यो, डेरा फर्कन्थ्यो, खान्थ्यो, पिउँथ्यो र सुत्थ्यो। यस्तै क्रम उसको जीवन बगिरहेको थियो। त्यस दिन बजारमा एउटा सनसनी फैलिएको थियो, महाराज साहेबले आज बिहान मोटरले कुल्चाएको एकजना मान्छे मारेका थिए, पुलिसले उनलाई थाना लगेर एकैछिनपछि जमानतमा छाडिदिएको थियो। साँझ भट्टाचार्य मेडिकल हलमा गफको विषय नै घटना भएको थियो। डाक्टरले मुख बिगार्दै भन्यो, साला यो महाराज हो, यो त धुम हो धुम, यो महाराज हो र यो त धुम हो धुम, बिहान मुखै नदी दौडन्छ, गाडी हाकेर फार्मतिर उसको बाबुको झोल ताडी पिउन, घाम नलाग्दै झिकेको ताडी मिठो हुन्छ रे, अलिकतिले पुग्ने हो र त्यसलाई, चार चार पाँच पाँच घैँटो ढोकेर तन्न भएर अनि त्यही रुखमन्तिर दिनभर लडिरहन्छ, पैसा होउन्जेल स्कच हिस्की र फ्रेन्च ब्रान्डी पिउँथ्यो, अब ताट भयो अनि ताडीमा उसेको, सधैँ त दुई तिन घन्टा रुखमुनि सुतेर नसा उत्रेपछि फर्कन्थ्यो, तर आज ऊ ढोक्ने बित्तिकै फर्केछ, म कलमा गइरहेको थिएँ, देखेँ राजाको गाडी धर्मर धर्मर गर्दै थियो, स्पिडमा आइरहेछ, ऊ स्वयं स्टेरिङ व्हीलमा छ, म हत्तपत्त सुस्तोरमा पसेँ, गाडी सन्न पास भयो, अनि सुरुक्क तल उर्लेर हेर्छु त एउटा मान्छे किचिक्क उसको मोटरले, हर्र मानिसहरू जम्मा भए र महाराजले मोटरबाट ओह्राले र लगाए दुई चार थप्पड, फेरि बिच बचाउ गरे, ऊ त मोरो तै पनि टुलटुलो हेरिरहेको थियो, लाटु कोसरीले चाहिँ बिचरी बुढीको एउटै छोरो थियो त्यो मर्यो। यिनै सब गफसपमा परेर त्यस दिन ऊ धेरा पनि केही अबेर फर्क्यो र खानपिन गरेर सुति पनि हाल्यो, निन्द्रा पनि गाढा नै पर्यो उसलाई। बिहान राम्रो उज्यालो पनि हुन पाएको थिएन, रामबहादुर उसको कोठामा ढोका घचघच गर्दै कराउन थाल्यो, हजुर ए हजुर ए सेक्रेटरी बाजे ढोका छट्टै खोल्नु पर्यो। अनि उसले आँखा मिच्दै गई ढोका खोल्यो, रामबहादुर हुटिएर भित्र पस्यो र आत्तिएर भन्यो, जुलुम झुन्डिएर मरिस हजुर। दिनानाथलाई हत्तपत्त विश्वास भएन, लाल साहेबको भित्रिनी भइसकेकी मान्छेले आत्महत्या गर्नुपर्ने कारणै थिएन, अत निश्चिन्त हुन थाल्यो, निश्चित हुन सोध्यो, हो र हो हजुर लास अझै झुन्डिराखेकै छ, रामबहादुरले भन्यो। अनि ऊ हत्तपत्त लुगा उनेर भित्रै दौडियो, महारानी तलै बरन्दामा थिइन्, बडो बेचैन र चिन्तित, उसलाई देख्न साथ भनिन्, पुलिस पनि आएको सकेर, जाऊ न एक बजी उता जाऊ र सबै बुझेर आऊ। ऊ हवस् भनी लाल साहेबको लङतिर लाग्यो, लास अझै पनि धोटीको पासोमा माथि दलिनको पङ्खामा अङ्कुशेको तुन्द्रुङ्ग झुन्डिरहेको थियो, अङ्कुशेमा तुन्द्रुङ्ग झुन्डिरहेको थियो, जुलुमका दुईवटा भयातुर तिल्ला आँखा टाढा केही हेरिरहेका जस्ता थिए। यस्तैमा पुलिस इन्सपेक्टरले ऊ नगिचै आएर भन्यो, सेक्रेटरी साहेब अन्यथा नमान्नु होला, म यहाँ इन्क्वायरी गर्दैछु, एकछिन यहाँ हटिदिनुहुन्छ कि? अनि उसले यसतर्फ आएर देखे सुनेका सबै कुरा महारानीमा बिन्ती चढायो। महारानीले सबै कुरा सुनेपछि भनिन्, मुरीलाई यसरी मर्नु रहेछ अनि मसँग कुचुडे झिके कि? अनि महारानीले धोतीको सबकोले चिसाखा पुछिन्। दिनानाथ बडो भारी मनले डेरा फर्क्यो, खाने इच्छा पनि भएन, यसो जुठो मुखसम्म हाल्यो र दिनभर ओछ्यानमै पल्ती रह्यो। अनि साँझ परेपछि उठेर हाटमुख धोयो र भत्ताचार्य मेडिकल हलतिर लाग्यो। डाक्टरले उसलाई देख्न साथ भन्यो, आउनुहोस् आउनुहोस् खनाल बाबु, म तपाईँकै प्रतीक्षामा थिएँ, देख्नुभयो अन्तत लालुले त्यस बिचारी नोकरीलाई मारेर नै छाड्यो। के भन्नुभएको डाक्टर तपाईँले? त्यो त आत्महत्या गरेर पो मरे कि त? दिनानाथले भन्यो, हो कागजमा त आत्महत्या नै हो त नि,
तर वास्तवमा बिचरी मारिएकै हो। डाक्टरले सहज भावमा भन्यो। भाउजूसँग खुसी खुसी रानी साहेब मनाउँछु भनेर लगिएको अनि फेरि त्यति प्यारोसँग राखिएकीलाई मार्ने काम कसरी सम्भव भयो होला र? दिनानाथले डाक्टरको भनाइमा तैपनि विश्वास गरेन। अनि डाक्टरले पनि केही च्याठिएर भन्यो, त्यही त भनेको, तपाईँ कुरै बुझ्नुहुन्न, भाउजूसँग मागेर लगिएको, प्यारका साथ राखिएको, त्यो सबै योजना मुताबिक थियो। पहिले त गर्व गिराएर धपाइदिने कुरा सोचियो, तर यो सफल भएन र पेट झन्झन बढ्दै गयो, अनि पछि मारि नै दिने योजना बन्यो। लालुले आफै ढोटीको पासोले घाँटी कसेर मार्यो, अनि पछि पङ्खाको अङ्कुशेमा झुन्ड्याइदियो। आत्महत्या गरेर मरे के हो भनौँ न, म आत्महत्या गरेर मरेको हुँ, कसैलाई दोष छैन भनेर किरिमिरी अक्षरमा उडियामा उसले नामबाट चिठी लेखी टेबलमा राखिदियो, अनि पैसा सेसा खुवायो, सबै अपराध छोपिहाल्यो र आत्महत्या नै थर्यो। त्यो त उडिया भाषा लेख्न पढ्न नै जान्दिन थिए डाक्टर, दिनानाथले आश्चर्य हुँदै भन्यो। हो, अब बुझ्नुभयो वास्तविकता के रहेछ? तपाईँलाई थाहा नै छैन, यस लालुले यहाँ बम्बईको एउटा करोडपट्टीकी छोरीलाई आफू खुब ठुलो मान्छे बताएर विवाह गर्न ठिकठाक गरेको थियो। यता त्यो नोकरी रहिरहे विवाह जो नहुने डर थियो उसलाई, त्यसैले यो सब कुकृत्य गरेर बाटो साफ गर्यो त्यसले, डाक्टरले भन्यो। दिनानाथ यो कुरा सबै सुनेर सन्न भयो। धेरै बेरसम्म ऊ केही पनि बोल्न सकेन। अनि यसैमा डाक्टरले फेरि भन्यो, खनाल बाबु, आखिर नेपालमा राजा र प्रजाको संयुक्त प्रयासबाट प्रजातन्त्र आइछाड्यो। यो संयुक्त शक्तिसँग अन्तत राणाहरूले निहुरिनै पर्यो। 104 वर्षसम्म देशमा एकलौटी जहानिया शासन चलाइबसेका राणा समाप्त भएर प्रजातन्त्रको संस्थापना भयो। यस संवादले उसको सम्पूर्ण शरीर रोमाञ्चित भएर उठ्यो। जुलुमको आत्महत्याको घटनाले उसको दिमाग आज बिहानदेखि यति खराब भइरहेको थियो कि उसले आजको अखबारसम्म पनि पढ्न बिर्सिरहेको थियो। ऊ डाक्टरको टेबलबाट अखबार उठाएर पढ्न थाल्यो। मुख पृष्ठमै श्रीपाँच महाराज जिरा त्रिभुवनले दाहिने बाहुली उठाएर अभिवादन स्वीकार गरिबसेको फोटो र नयाँ गठित मन्त्रीमण्डलको फोटो थियो। फोटोको बिचमा राणा र जनताको प्रतिनिधि बसेका थिए। नेपालको 104 वर्षको इतिहासमा यो पहिलोपटक थियो जनताको हातमा शासन आएको। अनि उसले कल्पना गर्यो, काठमाडौँको सारा सडक, गल्ली, चोक, सम्पूर्ण ठाउँ, तोरणद्वार, ध्वजा पटाका आदिले सिँगारिएका छन्। अबिर, लावा, फुल, अक्षताको रैलो लागेको छ। जहाँ तहीँ झकझक बत्ती बलिरहेको छ। मानिसहरूको जत्थाको जथा ढोलक, खैँजडी, मादल, मुजरा आदि बजाई गाई नाची सहर परिक्रमा गरिरहेछ। इन्कलाब जिन्दाबाद, प्रजातन्त्र अमर रहोस् आदि नाराले वातावरण गुन्जायमान भइरहेछ। आज राष्ट्रको इतिहासमा पहिलोपटक नेपाली जनताले नागरिक अधिकार पाएको छ। उसको शरीर पुलकित भएर उठ्यो। उसलाई उडेर काठमाडौँ पुगौँ र त्यस राष्ट्रिय पर्वमा सामेल हुँ जस्तो लाग्यो। अनि फेरि हठात महारानीको निन्याउने अनुहार उसको अगाडि आए। भन्न थाल्यो, दिना, काङ्ग्रेसले जित्यो नै भने त मैले के गर्ने? यस्तो अवस्थामा तिमीले पनि मलाई छाड्यो भने त मैले कसको सहारा लिने? तिमी नजाऊ। अनि उसले पनि मनमनै भन्यो, म जान्न महारानी, जान्न, म हजुरलाई छोडेर जान्न। यस्तैमा डाक्टरले उसको कुममा हात राख्दै भन्यो, के सोच्न लाग्नुभयो तपाईँ यति गम्भीर भएर? अनि मात्र ऊ झल्यास भयो र डाक्टरतिर हेर्दै भन्यो, केही होइन। ऊ अब त्यहाँ धेरै बेर बस्न सकेन। डाक्टरसँग बिदा लिए ऊ अब आफ्नो डेरातर्फ आयो। खानासाना खायो, मन ठिक थिएन, केही चाँडै नै ओछ्यानमा गई पल्थ्यो। रात धेरै गएसम्म उसलाई निन्द्रा परेन। दिमागमा धेरै कुराहरू आउने जाने भइरहे। रातको तेस्रो प्रहरतिर उसले एउटा सपना देख्यो। प्रजातन्त्रवादीहरूको एउटा विशाल जुलुस निस्केको छ। मानिसहरू ज्यादै उत्तेजित छन्। दारा किटकिटी मुड्की बटारेर उनीहरू कराइरहेछन्, प्रजातन्त्र अमर रहोस्, राणाशाही मुर्दाबाद, हुकुमशाही नाश होस्। अनि उसले देख्यो जुलुसको बिचमा एउटी आइमाईलाई हात बाँधिदिएर हिँडाइएको र उसको मुखमा कालो मुसो पोतिएको छ। उसले निहालेर हेऱ्यो, त्यो आइमाई उसकी महारानी थिइन्। ऊ हडबडाएर उठ्यो। रात अझ धेरै बाँकी थियो। ऊ ओछ्यानमा फेरि पल्ट्यो अनि अर्धसुप्त अवस्थामा उसले फेरि अर्को सपना देख्यो। तहाडबाट एउटी सेतो लुगा लगाएकी आइमाई हाँस्दै हाँस्दै उतिर आए। नगिज पुगेपछि उसले चिन्यो जुलुम नानी थिए। उसले भने, बाजे, तपाईँलाई लोभ लाग्दैन मेरो कसिएको जिउ देख्दा पनि? यी हेर्नुहोस्। अनि उसले चोलो फुकाली, ब्रेसियर फुकाली, सारी फुकाली, पेटिकोट पनि फ्याँकी, बिस्तारै घुमेर अङ्ग अङ्गको लोज देखाई, हातमा मही खाएर उतिर उफारिदिए अनि एउटा आँखा बन्द गरेर अर्को आँखा छपछप झप्काउन थाले। दिनानाथ फेरि हडबडाएर उठ्यो। कोठामा बत्ती बाल्यो। बाहिर अन्धकार थियो। टाढा जङ्गलमा स्याल हुइँ गर्दै करायो। बाहिर बगैँचामा किराहरू किरकिर किरकिर कराइरहेका थिए। अनि उसले बसेर बाँकी रात कटायो। बिहान उज्यालो भएपछि दिनानाथले नुहाई धुवाई गर्यो, चिया सिया खायो अनि भित्र जाने उद्देश्यबाट लुगासुगा फेरि बाहिर निस्क्यो। यस्तैमा रामबहादुरले अगाडि आएर भन्यो, भित्र नजाउँ हजुर अहिले? किन? उसले आश्चर्य सशङ्कित हुँदै सोध्यो। रामबहादुरले सत्सङ्ग हुँदै एक बाजी चारैतिर हेऱ्यो र भन्यो, यो बाटोमा किन? कोठामा जाउँ भित्र। दुवैजना भित्र दिनानाथको कोठामा फर्के अनि रामबहादुर फुसफुस गर्दै फेरि भन्न थाल्यो, यी काले महाराजका खलक महारानी र हजुरलाई लिएर झुटा लान्छनाहरू लगाउन थालेका छन्। यस स्थितिमा तत्काल हजुरले भित्र जान खतरा छ, त्यसैले भनेको हुँ।
के सुन्यौ तिमीले, स्पष्ट भन। दिनाथले अलि कडाइका साथ भन्यो। अब रामबहादुर अड्की अड्की भन्न थाल्यो, हजुर हजुर, र महारानी साहेब उहाँ कलकत्तामा रक्सी खाएर सधैँ रात रातभर खोपीमा भयो हजुर, यस्तो कुरा म कसरी बिन्ती गरौँ। कसले लगाएको छ यो आगो, दिनानाथले सोध्यो। कसले हुन्थ्यो नि, त्यही राँट जुलुमले, आफू त मरी अपहत्या गरेर मरी मरी साथै महारानीको शान्तिमा पनि आगो लगाएर गई। लालुसँगको प्रेमालापमा महारानीलाई खसाल्ने उद्देश्यबाट मन परिबकी छ। आज गए राति महाराज र महारानीका बिचमा धुमधाम झगडा भयो रे, मारिदिन्छु भन्यो रे हजुरलाई गुन्दा लगाएर। नेपालमा हिजोसम्म राणाजीहरूको दबदबा छौँजेल महारानीको कत्रो सम्मान गर्दथे यिनै, अब आज राणाहरू ढलेको एक रात भएको छैन यी स्यालहरू पनि बाघ बनेर झम्तन थाले। कस्तो दुनियाँ हो, रामबहादुरले दलिनतिर मुन्टो फर्काएर लामो सास फेर्यो। सुकला भएन रे रातभरि, अहिले पनि स्नान पूजा केही गरिबक्सेको छैन रे, जनवरीलाई मर्जी भएछ, दिनानाथलाई केही दिन यहाँभित्र नआउनु भन्ने भन्न पठाइदिए भनेर अनि थप्यो पनि। दिनानाथलाई कसैले फलामका घन ल्याएर टाउकोमा ठोक्न लागेको जस्तो भान हुन थाल्यो। ऊ धेरै बेरसम्म किङ कर्तव्य विमुद बनेर त्यसै बसिरह्यो। केही बेरपछि ऊ कागज कलम मसी लिएर चिठी लेख्न बस्यो। मैले सबै कुरा सुने, अब स्थितिमा मलाई अझै पनि यो नोकरीमा राखी छाडी बक्सिनु उचित हुँदैन, र मैले पनि हजुरको इज्जत र प्रतिष्ठामा आँच आउनु दिइरहे बसिरहनु जाति होइन, यसर्थ म नेपालमै जान्छु। हजुरको म माथिको निगाह र स्नेहलाई आजीवन पोको पारेर बस्नेछु। चिन्ता त लाग्छ हजुरको भविष्य के होला, तर यस मोहले झन् हजुरको जीवनी नै गडाप हुन्छ। त्यसो हुँदा खुसीसाथ बिदा पाऊँ। अनि उसले खाममा चिठीलाई यत्नपूर्वक बन्द गर्यो र रामबहादुरलाई दिँदै भन्यो, यो महारानीलाई तक्राउने जनवरीलाई दिएर आऊ। आधा घन्टापछि रामबहादुर भित्रबाट फर्केर आयो र उसको हातमा एउटा बन्द खाम थमाउँदै भन्यो, यो जनवरी नानीले दिएको। उसले भित्र खोलेर हेऱ्यो, चिठी महारानी साहेबको थियो, लेखिएको थियो। तिम्रो चिठी पढेर मेरो आङमा काँडा उम्र्यो, मेरो साँच्ची नै दुर्भाग्यको दिन आएछ। तीन वर्षको बिचमा यता आफ्नो र उता बुबाहरूको राज्य खोसियो, अब आज हुँदाहुँदा मेरो आफ्नै खसम मेरो सतीत्वमा शङ्का गर्न थालेका छन्। मलाई यहाँ बस्न कति पनि मन छैन, म कलकत्तै जान्छु। तिमी किन डराउँछौ, तिमीले बिराएकै छैनौ छौ र तिमीले बिराएकै के छौ र, मानिसलाई भनिरहन देऊ तिमी शुद्ध छौ, म शुद्ध छु, यति भए भइगयो। म तिमीलाई छाड्न चाहन्न, र मलाई पनि यति विश्वास छ कि मलाई यस अवस्थामा छाडी तिमी पनि अन्यत्र जाने छैनौ। म छौँजेल तिमीलाई के को फिक्री, के को दुःख, अहिले चुपचाप बस, परिस्थितिलाई म सम्हाल्दैछु। ठिक भएपछि सबै एक दिन कलकत्ता हिँडौँला। अरू केही दिनभित्र नआए र बाहिर पनि अलि सुरक्षाको विचार गरेर बसे। चिठीलाई मोडेर उसले खल्तीमा राख्यो र धेरै बेरसम्म चुपचाप बस्यो। ऊ आकुल व्याकुल थियो, अलि झुरुक्क उठेर भत्ताचार्य मेडिकल हलतिर लाग्यो। डक्टरले उसलाई देख्न साथ भन्यो, के खबर छ खनाल बाबु, उसले बेमनले फिसिक्क हाँसेर भन्यो, ठिक छ। अनि डक्टरले उसको अनुहारमा आँखा गाडेर भन्यो, अँ ठिक छैन, तपाईँको अनुहार भनिरहेछ, केही भएको छ, चिन्ता किन निल्नुहुन्छ तपाईँ, त्यस काले महाराजले कसले मान्छे गनेको छ र, हिजो राति नेपाली महारानीलाई गएर भनेछ तपाईँले निकाल्दे अन्यथा मारिदिन्छु भनेर। यी छोटा छन्, साह्रै छोटा छन्, बडो कुत्सित विचार छ यिनीहरूको। स्वास्नी मान्छे र लोग्ने मान्छेले यसो सँगै बसेको देखे पनि यिनीहरूको मनमा शङ्का परिहाल्छ। त्यस्तै महालक्ष्मी जस्तै स्वास्नी पाएर पनि मोराले कदर गर्न जानेन। तपाईँलाई थाहा छैन ख्याल सम्मान छ नेपाली महारानीको स्त्रीगिरीमा, स्टेट गाभिने अगाडि क्या योग्यता र सफलताका साथ चलाइ बक्सेको थियो महारानीले यस राज्यको शासन। यो बज्रलण्ठ र एवास महाराज त थपना मात्र थियो नि, पोलिटिकल एजेन्ट दिवान सारासँग भेटी कहाँ के गर्ने कसो गर्ने र कसरी गर्ने सब ठ्याक ठ्याक मिलाइबक्सन्थ्यो। स्टेट गाभिएपछि अनि बसिनन्, यहीँ हिँडी पनि हालिन् कलकत्ता। अहिले नै पनि यदि महारानी यस क्षेत्रबाट चुनावमा खडा भई होइबक्सिने हो भने अनकन्डेड आइबक्सिन्छ, डक्टरले भन्यो। एकैछिन चुप लाग्यो र फेरि भन्न थाल्यो, महारानीलाई आराम भएन मर्जी भएको छ भनेर बिहान खबर आयो, गएँ, यिनै सब कुरालाई रहेछ, एकैछिन बसेर बिरामी हेरे जस्तो गरी कुरा गरेर फर्केँ। एसडिओ एसपी सबैसँग भेटेर तपाईँको सुरक्षाको प्रबन्ध पनि मैले मिलाइसकेको छु, कति आतिनु पर्दैन। त्यसैले डक्टर, मैले पनि आज बिहान महारानीलाई मिन्ती चढाएको थिएँ हजुरलाई बदनाम गराएर म बस्दिनँ बिदा पाऊँ भनेर, मानिबक्सेन दिनानाथले भन्यो। तत् के केटाकेटी कुरा गरेको, यस अवस्थामा तपाईँ जानुभयो भने उल्टै शङ्का विश्वासमा परिणत भइहाल्छ नि, अनि त झन् महारानीलाई खानु बस्नु हराम हारिदिन्छन् यिनीहरूले, यस्तो मूर्खता बिर्सेर पनि नगर्नुहोला, डक्टरले सल्लाह दियो। दिनानाथले दोस्रो पक्ष सोच्न सकेको थिएन, डक्टरको तर्क उसलाई पनि ठिक लाग्यो अनि उसले पनि स्थितिको सामना डटेर गर्ने निश्चय गर्यो। आधा रातको समयमा दिनानाथको कोठाको ढोका बाहिरबाट कसैले खचखचाउन थाल्यो। दिनानाथ निन्द्राबाट बिउजी आँखा मिच्दै गएर बत्ती बाल्यो र ढोका खोल्यो। दस बाह्रजना मान्छे हुर्र भित्र पसे, सबैले मुखमा कालो पोटेका थिए र सबैका हातमा भाला वर्षा लाठीहरू थिए। दिनानाथ यो सबै देखि आतंकित भयो र दुई पाइला पछाडि हट्यो। यतिकैमा तीमध्येका एकजनाले दिनानाथतिर चोर्ने औँला तेर्साउँदै भने, यही हो त्यो साला, ठोक भाइ ठोक।
यो सुनि दिनानाथको जिब्रो च्यापुमा पुगी तासियो। तलको सास तल, माथिको सास माथि नै अड्क्यो। अनि ड्याम्म एक दण्ड आएर उसको टाउमा बज्यो। उसको मुखबाट एक चित्कार निस्क्यो, बचाओ मलाई मार्न आँटे। अनि भकाभक उसको टाउको गर्दन टाढ जताततै दण्डा बर्सन थाल्यो। उनीहरू भन्दै पनि थिए, लासाला गोर्खा, लासाला दरबानको जात, ठुलो मान्छे बन्न आएको होइन त हाम्रो देशमा। ऊ अब खडा हुन सकेन, तरासाई भयो। अनि उसले देख्यो एउटा मान्छेले उसको टाउको नै ताकेर भाला उचालेको छ। उसले डरले आँखा छिम्ल्यो, पच्च एक आवाजका साथ गालाबाट एउटा तीव्र पीडा भित्रसम्म छिचोल्दै गयो। अनि उसले अरू केही पनि थाहा पाएन। दिनानाथले आफ्नो आँखा खोल्दा एउटा नौलो नै ठाउँमा आफूलाई पायो। उसको अङ्ग अङ्गबाट पीडा फुटिरहेको थियो। ऊ यसो चलमलाउन खोज्यो, पीडाको एक तीव्र ज्वालाले सम्पूर्ण अङ्ग दग्ध भयो। हा हा हा, नचलाउनु होला, एउटी नर्स भेषकी नारीले उसको अगाडि आएर भने र कुर्सीमा बसे। अनि उसलाई त्यस रातको सारा घटनाको सम्झना आयो। उसले यसो चारैतिर आँखा घुमायो अनि आफ्नो पलङ्गैनिर कुर्सीमा बसिरहेकी त्यस आइमाईसँग सोध्यो, म अहिले कहाँ छु? तपाईँ अहिले रायपुर जनरल अस्पतालमा हुनुहुन्छ, तपाईँको शरीरभरि घाउ नै घाउ छ, त्यसैले चुपचापै सुतिरहनु होला, चलमल गर्नु हुँदैन। नर्सले उसलाई जवाफ दिए र हातले पर्खन इसारा गर्दै बाहिर गए। अनि ऊ तुरन्तै फर्की भने साथमा अरू दुई व्यक्ति थिए। एकजना डाक्टर भट्टाचार्य उसैको अगाडि कुर्सी हालेर बसे र हल्का हातले उसलाई सुमसुम्याउन थाले, कस्तो छ तपाईँलाई? अनि सोधे पनि, जम्मै शरीर दुखिरहेछ डाक्टर, म यहाँ कसरी आएँ? दिनानाथले भन्यो, पछि सुन्नुहोला सबै विवरण, अहिले तपाईँलाई बोल्ने गफ गर्ने अवस्था छैन, चुपचाप सुतिरहनुहोस्, सर्जनले भन्यो। नर्सले आएर एक चम्चा औषधि खुवाए। ऊ फेरि लट्ठ हुँदै गयो र एकैछिनपछि केही पनि थाहा भएन। यसै गरी होस् बेहोसको अवस्थामा 10 दिन 10 रात कटेपछि त्यस दिन सर्जनले घोषणा गरे कि ऊ अब बाँच्यो, कुनै खतरा छैन। डाक्टर भट्टाचार्यले बडो प्रसन्न भएर भन्यो, मेरो परिश्रम सफल भयो, तपाईँ बाँच्नुभयो खनाल बाबु, तपाईँ बाँच्नुभयो। अनि दिनानाथले सोधे थियो, ती को थिए डाक्टर? डाका? खै डाका कसरी भने, तपाईँको केही पनि लगिएको छैन त, ती फगत तपाईँलाई मार्ने उद्देश्यबाट आएका थिए र तपाईँलाई मरेकै सम्झेर छाडिगएका पनि थिइन्। तर भगवान् जसलाई बचाउन चाहन्छ त्यसलाई कसैले पनि मार्न सक्दैन, डाक्टरले भन्यो। यहाँ मैले कसले ल्यायो त अनि? दिनानाथले फेरि सोध्यो। ल्याएको त मैले हुँ, त्यस्तै बेला मोटरमा राखेर दौडेथेँ म यहाँ, डाक्टरले जवाफ दियो। डाक्टरको कुरा सुनेर दिनानाथको गहभरि आँसु भरिएर आयो, मुटुमा गाँठो पर्यो, ऊ केही पनि बोल्न सकेन। डाक्टरप्रति रौँ रौँ कृतज्ञ भएर उठ्यो। अनि डाक्टरले नगिचैको रुमालले उसको आँखा पुसिदियो। धेरै बेरपछि दिनानाथले फेरि सोध्यो, डाक्टर महारानी साहेब त त्रिगिरीमै होइबक्सेला होइन? हो, त्रिगिरीमै हो बक्सिन्छ, उता सबै ठिक छ, बेस छ, तपाईँले कुनै चिन्ता लिनु पर्दैन, उताको निश्चिन्त भएर बस्नुहोस् र चाँडो निको हुनुहोस्, डाक्टरले भन्यो। र दिनानाथलाई सुमसुम्याउँदै फेरि भन्न थाल्यो, दिना बाबु मैले त्रिगिरी छाडेको धेरै दिन भइसक्यो, त्यहाँ मेरो डिस्पेन्सरी कुन अवस्थामा छ यसका लागि मैले त्यहाँ एकपटक जानु जरुरी छ, र फेरि तपाईँकै रिपोर्ट पनि मैले महारानी साहेबमा पेस गर्नु छ, उहाँ चिन्तित होइबक्सेला, म फेरि तपाईँ डिस्चार्ज हुनु अगाडि आइपुग्छु, म आज जाउँ कि कसो, अनुमति दिनुहुन्छ? हुन्छ, जानुहोस् डाक्टर, तपाईँको साह्रै ऋणी छु, तपाईँ नभएको भए म मरि नै सकेको रहेछु, म कुन शब्दले तपाईँको प्रशंसा गरौँ, महारानी साहेबमा मेरो नमस्कार बिन्ती चढाइदिनु होला, दिनानाथले भन्यो। यी सबै नेपाली महारानी साहेबको कृपा हो, यसमा मेरो केही छैन, म त निमित्त मात्र हुँ, उहाँको इच्छाबाटै मैले तपाईँलाई यहाँ लिएर आएको हुँ, उहाँको पनि म ऋणी छु खनाल बाबु, म पनि ऋणी छु, आजको 5 वर्ष अगाडि उहाँले नै 20,000 एकमुस्त गुप्त सहायता दिएबाट म त्यो मेडिकल स्टोर खोल्न समर्थ भएथेँ, उहाँको त्यस्तै निगाहको फलस्वरूप म आज 2,000 पैसा खेलाइ सुखसँग जान बच्चा पालेर बस्न समर्थ भएको छु, उहाँको जुनसुकै काम पनि मैले प्राण दिएर गर्नुपर्छ, उहाँ तपाईँ हामी जस्ताका लागि पनि एउटा ममतामै आमा हुनुहुन्छ खनाल बाबु, एउटी ममतामै आमा, डाक्टरले गदगद कण्ठले भन्यो। डाक्टर त्रिगिरी हिँडिसकेका थिए, ऊ अब दिन प्रतिदिन स्वस्थ हुँदै गइरहेको थियो। 21 दिनको दिन गएर उसका सम्पूर्ण पट्टीहरू खुलिए। सर्जनले उसलाई लट्ठी टेकेर बिस्तार केही हिँड्ने पनि अनुमति दिएको थियो। ऊ प्रसन्न थियो, तर उसले जसै स्नानघरमा गएर ऐनामा आफ्नो अनुहार देख्यो उसको सारा प्रसन्नता समाप्त भयो, उसको देब्रे गाला विकृत थियो। सर्जनले उसलाई तसल्ली पनि दियो कि प्लास्टिक सर्जरीले उसको त्यो विकृत ठिक हुन सक्दछ, तर यसका लागि त्यो नयाँ पलाएको मासु कडा भइसक्नुपर्छ र कममा 8-10 महिना अरू पर्खन पर्दछ। तर यस दिलासाबाट पनि उसलाई प्रसन्नता फर्कन सकेन, ऊ क्लान्त र चिन्तित भएर डिस्चार्ज हुने दिन पर्खेर बस्यो। ऊ डिस्चार्ज हुन अब एक दिन मात्र बाँकी थियो। साँझ त्रिगिरीबाट डाक्टर भट्टाचार्य आइपुगे, उसलाई देख्नासाथ अङ्कमाल गरे र प्रसन्न हुँदै भने, लौ बिल्कुल तयार भइहाल्नु भएछ नि? अनि उसले सोधे थियो, महारानी साहेबको के हाल छ डाक्टर?
उहाँ ठिक भयो बक्सिन्छ, तपाईँ आफ्नो भन्नुहोस्, डक्टरले भन्यो। अनि बडो दिन हुँदै भन्यो, मेरो हाल यी मेरो गालाले भनेन र। उसले डाक्टरको आँखा डाक्टरको अगाडि आफ्नो गाला राखिदियो। यो केही होइन, उखानै छ नि, ज्यान बच्यो लाखौँ पायो, वर्ष दिनपछि नयाँ पुरानो मासु मिलेपछि आफै ठिक हुन्छ, नभए बम्बई गएर प्लास्टिक सर्जरी गराउनु होला, डक्टरले उसको गाला सुमसुम्याउँदै भन्यो। दिनानाथले प्रसन्न भएर सोध्यो, हो डक्टर? डक्टरले भन्यो, हो अब सुन्नुहोस्, तपाईँलाई महारानीले तत्काल त्रिगिरी नआउनु मर्जी भएको छ, त्यहाँ स्थिति अझै ठिक भइसकेको छैन, तपाईँले त्यसैले अझै केही दिन बाहिरै बस्नु उचित छ, भन्नुहोस् तपाईँ कहाँ जान चाहनुहुन्छ? दिनानाथले एकछिनसम्म सोच्यो र भन्यो, जान त म कलकत्तै जान चाहन्थेँ डक्टर, तर यस्तो स्वरूप लिएर म तत्काल त्यहाँ जान पनि चाहन्न, त्यसो हुनाले मेरो एउटै जाने ठाउँ छ काठमाडौँ, तर मैले यो बुझ्न सकिनँ कि मैले त्रिगिरी फर्किन नहुने के त्यस्तो भएको सर? दिनानाथको कुरा सुनि डक्टर केही गम्भीर भयो र अनि भन्यो, भलादमी, म तपाईँले कुरा खुलस्त नै बताइदिन्छु, अब सुन्नुहोस्, तपाईँले त्यस रात मार्न भनी आएका मान्छेहरू महाराज साहेबका किनिएका गुन्डाहरू थिए, जब सुने मैले तपाईँलाई यता उडाएर ल्याएँ र तपाईँ बस्नुभएको छ, तर उनीहरूलाई शङ्का परेछ कि यो सबै बन्दोबस्त नेपाली महारानीले गराएको हो, अनि त्यही प्रतिशोधमा महारानीका बाहिरका भित्रका सारा नोकर सुसारीहरूलाई निकालिदिए, बिचाराहरू सबै रुँदै नेपाल गइ पनि सके, यसबीच महाराजले महारानीको धुकुटी फोरी सबै सुनचानी पनि हत्याइसकेको छ, महारानीले एक किसिमले अहिले त उनीहरूकै नजरबन्दीमा जस्तो एक्लै राज हुनु परेको छ। दिनानाथले बिचैमा कुरा काटेर भन्यो, उसो भए महारानीलाई एक्लै यस्तो अवस्थामा छाडेर म कसरी अन्यत्र जान सक्छु? तपाईँ त्रिगिरी गएर पनि के गर्न सक्नुहुन्छ? महाराजले फेरि गुन्डा लगाउँछ, मारमुर पार्छ तपाईँलाई र गाडिदिन्छ एउटा खाल्टोमा, तपाईँ त्रिगिरीका पुलिसको भर नगर्नुहोस्, यत्रो काण्ड भयो झन्डै तपाईँ मर्नुभएको थियो, खै अपराधीहरू गिरफ्तार भए, त्यसैले मान्नुहोस् खुरुक्कन नेपाल जानुहोस्, पत्र व्यवहार सोझै महारानीसँग नगरेर मसँग गर्नुहोला, महारानीसँग मेरो कुनै सूत्रद्वार सम्पर्क छ, फेरि म त डक्टर आराम नभएमा हेर्न पनि जान सक्छु, मैले मामला डिप्टी कमिश्नरको कानसम्म पुर्याएको छु, महारानीलाई त्यस कैदबाट छुट्टाई कलकत्ता पुर्याएर तपाईँलाई खबर गर्नेछु, अनि आउनुहोला। दिनानाथले बडो गाह्रो मानेर डक्टरको प्रस्ताव मन्जुर गर्यो, अनि डक्टरले नै अस्पतालको सारा बिलहरू तिर्यो र महारानीले बक्सेको भनी चार हजार हातमा राखिदियो, अनि बडो भारी मनले डक्टरसँग बिदा भई ऊ नेपालतर्फ हिँड्यो।

0: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज को ही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: क्यान्सर या फुक्क उपचार विराटनगरै उपलब्ध दु दक्कुङ कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दक्कु थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचोनी मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति सपुल्याप 97160025 30।
1: नमस्ते म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
3: रंग बहार
4: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
5: जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ। अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछु त कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो दुश्मन पनि कमाउँदै गयो। एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
6: भए। सोशल मिडिया इन्फ्लुएन्सर, कन्टेन्ट क्रिएटर, सफ्टवेयर इन्जिनियर, आइटी एक्सपर्ट टङ्क दाहालसँग गरिएको एक्सक्लुसिभ अन्तर्वार्ता यो साता कार्यक्रम जेरो आवरमा शनिबार बिहान 9-10 बजे भक्तपुर एफएम 105.4 मेगाहर्जमा र युट्युबमा भक्तपुर एफएम 105.4 मेगाहर्जमा सुन्ने प्रयास गर्नुहोला।

श्रोताबिन, साहित्य र सङ्गीतको सङ्गम रेडियो कार्यक्रम दुभानको आजको बसाइमा केशवराज पिँडालीद्वारा लिखित उपन्यास एकादेशकी महारानी वाचन गर्दैछौँ। तपाईँलाई आजको बसाई कस्तो लाग्यो? हामीलाई प्रतिक्रिया अवश्य पठाउनुहोला। तपाईँले आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना bhaktapureFM@dubhan@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजे र पुनः प्रसारण हरेक बुधबार राति 9 बजे सुन्न सक्नुहुनेछ। आगामी श्रृङ्खलामा पुनः केशवराज पिँडालीद्वारा लिखित उपन्यास एकादेशकी महारानीलाई हामी पुनः वाचन गर्ने नै छौँ। तबसम्मको लागि तपाईँको आफ्नै प्रस्तुता म रविन्द्र कोशी लगायत मलाई प्रविधिमा साथ दिनुहुने दाजु रवि आडा र राजेश आडालाई पनि बिदा दिनुहोस्। हस्त नमस्कार। तपाईँको समय शुभ रहोस्।

0: 300 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस 9709184147। शर्तहरू लागू हुनेछन्।
1: भक्तपुरवासीहरूको सेवामा समर्पित सिद्धि स्मृति अस्पतालमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत नाक, कान र घाँटी सम्बन्धी समस्याका लागि हरेक आइतबारदेखि शुक्रबार दिउँसो 2:30 3:30 र जेनरल सर्जरी सेवाहरूका लागि हरेक सोमबार, बुधबार र शुक्रबार दिउँसो 3:00-4:00 विशेषज्ञ डाक्टरहरू उपलब्ध हुनुहुन्छ। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका लागि भरपर्दो उपचार। आजै सम्पर्क गर्नुहोस्। अपोइन्टमेन्टको लागि सम्पर्क 9851157020 सिद्धि स्मृति अस्पताल, भीमसेन स्थान, भक्तपुर।
2: रंग बहार
3: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर।
2: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
2: बर्जर पेन्स।
4: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: हेर न, आज पनि नयाँ लुगा।
6: तलब त निकै बढे जस्तो छ।
7: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

तपाई सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठीक 9 बज्यो।

0: भक्तपुर FM 105.4 MHz।
1: Zero Hour. This program is brought to you by Berger Rang Bahar.
2: Upahare Upahar.
1: Lucky Drop Bumperma Yamaha Razor.
3: Berger Pens.
4: संचारको निम्ति हो, विकासको निम्ति हो, यो जोस यो जागर माटोको निम्ति हो। नमस्कार, संचार जगतको अभिन्न मित्र भक्तपुर FM 105.4 मेगाहर्जको साप्ताहिक कार्यक्रम जेरो आवरको यो नयाँ श्रृङ्खलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता मबिना, साथमा हुनुहुन्छ प्राविधिक सहकर्मी राजेश हाडा। श्रोता, यो कार्यक्रमलाई प्रायोजन गरेको छ बर्जर रङबहारले। हरेक साता शनिबार बिहान 9-10 बजेसम्म यो कार्यक्रम यहाँहरूले सुन्न सक्नुहुन्छ भक्तपुर FM 105.4 मेगाहर्जमा र यति बेला अनलाइनमा हामीलाई विश्वभरिबाट www.bhaktapurfm.com.np सुन्दै हुनुहुन्छ। हाम्रो पात्रो एप्सको रेडियोमा र रातोपाटी.com को रेडियोमा पनि यहाँहरूले हामीलाई सुन्न सक्नुहुन्छ। र श्रोता, साथसाथै यहाँहरूले यो कार्यक्रम भक्तपुर FM को युट्युब च्यानल भक्तपुर FM 105.4 मेगाहर्जबाट पनि सुन्न सक्नुहुनेछ। हाम्रो कार्यक्रमहरू सम्पूर्ण कार्यक्रमहरू भक्तपुर FM को यो युट्युब च्यानलमा राखिएका छन्। यहाँहरूले सब्सक्राइब गरिदिनुहोला र हाम्रो कार्यक्रम सुनिदिनुहोला, र कार्यक्रमप्रति कुनै सल्लाह सुझावहरू रहेका छन् भने यहाँहरूले कमेन्टमा आफ्नो प्रतिक्रिया राख्न सक्नुहुनेछ। हामी यहाँहरूको सल्लाह सुझावको पर्खाइमा रहेका छौँ। श्रोतावृन्द, कार्यक्रममा हामीले विभिन्न समसामयिक विषयवस्तुमा कुराकानी गर्ने गरेका छौँ। एकजना अतिथिसँगको कुराकानी यो कार्यक्रममा हामीले लिएर आइरहेका छौँ र आज भने हाम्रो कार्यक्रममा एकजना यस्ता व्यक्तित्वसँग हामी कुराकानी गर्दैछौँ र उहाँ आज हाम्रो स्टुडियोमा भने हुनुहुन्न। उहाँसँग हामीले टेलिफोन मार्फत कुराकानी गर्नेछौँ। आजको कार्यक्रममा हामीले कुराकानी गर्न लागेको व्यक्ति एकदमै चिरपरिचित व्यक्तित्व पनि हुनुहुन्छ। उहाँको नाम हो टङ्क दाहाल। पक्कै पनि यहाँहरूले पनि सुन्नुभएको होला उहाँलाई, उहाँलाई हेर्नुभएको होला आफ्नो मोबाइलमा, युट्युबमा, टिकटकमा, फेसबुकमा विभिन्न जानकारीमूलक भिडियोहरू उहाँका आइरहेका हुन्छन्। नेपालमा शिक्षण पेसा गर्नुभएका दाहाल अहिले अमेरिकामा हुनुहुन्छ। अमेरिकाको माइक्रोसफ्टमा झन्डै 2 दशक सफ्टवेयर इन्जिनियर भएर वर्ल्ड क्लास सिस्टम बनाउनुभएका आइटी एक्सपर्ट दाहाल सोसियल मिडिया इन्फ्लुएन्सर अनि कन्टेन्ट क्रिएटर पनि हुनुहुन्छ। विशेष गरी नेपालको भ्रष्टाचार र कुशासन विरुद्ध जनचेतनामूलक भिडियो हामीले उहाँको हेर्दै आइरहेका छौँ। टिकटक, फेसबुक, युट्युब जस्ता सोसियल मिडिया प्लेटफर्ममा उहाँको 15 लाखभन्दा बढी फलोवर्सहरू पनि हुनुहुन्छ। टङ्क दाहाल अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको महासचिव पनि हुनुका साथै एनआरएनए वासिङटनको पूर्व अध्यक्ष पनि रहिसक्नु भएको छ। यसरी विभिन्न विधामा सक्रिय रूपमा लागिरहनु भएको व्यक्तित्व टङ्क दाहाल सरसँग आज हामी कुराकानी गर्छौँ। श्रोता, उहाँ प्रत्यक्ष स्टुडियोमा त हुनुहुन्न, तर फोन मार्फत उहाँसँग हामी प्रत्यक्ष रूपमा अहिले कुराकानी गर्नेछौँ। आउनु श्रोतावृन्द, उहाँसँग कुराकानी गरौँ, उहाँलाई हाम्रो कार्यक्रममा स्वागत गरौँ। टङ्क सर, यहाँलाई स्वागत छ कार्यक्रममा।
5: हजुर, धन्यवाद, नमस्कार।
4: हजुर, नमस्कार सर, आरामै हुनुहुन्छ?
5: हजुर, म आरामै छु, तपाईँ पनि आरामै हुनुहुन्छ होला भन्ने आशा गर्छु, र यो रेडियो सुनिराख्नुभएका सबै दर्शकवृन्दलाई पनि नमस्कार भन्न चाहन्छु।
4: हजुर, हजुरको मैले थोरै परिचय राखेँ। अब हजुरलाई धेरैभन्दा धेरै लाखौँ श्रोता दर्शकहरूले फलो गरिरहनु भएको छ, हेरिरहनु भएको छ। हजुरको विभिन्न व्यक्तित्व, विभिन्न आयामहरू रहेका छन् व्यक्तित्वका। यहाँले चाहिँ आफूलाई के भनेर आफ्नो हाम्रो श्रोताहरूलाई, दर्शकहरूलाई चिनाउन चाहनुहुन्छ?
5: हजुर, थ्याङ्क यू। अघि अलिकति परिचयमै भनी पनि सक्नुभयो, जस्तो म नेपालमा हुँदाखेरि चाहिँ म टिचर थिएँ, स्कुल कलेजहरूमा कम्प्युटर साइन्स पढाउँथेँ, अनि मैले लगभग 3-4 चाहिँ टेक्स्ट बुकहरू पनि लेखेको छु त्यहाँ स्कुल कलेजहरूमा। त्यो बेलामा पढाइ हुन्थ्यो, सायद अहिले छ कि छैन मलाई त्यति थाहा भएन। अनि नेपालमै बस्दाखेरि पनि सानोतिनो म आफैले पर्सनल्ली सानोतिनो सफ्टवेयर बनाएर स्कुलहरूमा, विभिन्न अर्गनाइजेसनहरूमा त्यो आफैले पर्सनल्ली बेच्थेँ पनि। अनि अमेरिका आइसकेपछि म कम्प्युटर साइन्स पढ्नको लागि भनेर आएँ। त्यस पछाडि माइक्रोसफ्टमा काम गर्न थालेँ, लगभग 2 दशकै बितिसके अघि भनी पनि सक्नुभयो। बिचमा मैले सोसियल मिडियामा चाहिँ भिडियोहरू बनाउन, स्पेसल्ली इन्फ्लुएन्सर र कन्टेन्ट क्रिएटरको काम गर्न सुरु गरेँ। त्यसैबाट धेरै साथीहरूले मलाई चिन्नु पनि हुन्छ, र अघि भनिसक्नुभयो म अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको महासचिव पनि छु, एनआरएनए वासिङटनको पूर्व अध्यक्ष पनि छु, धेरैवटा आयामहरू छन्। अब मलाई मैले चिनाउनु पर्दाखेरि चाहिँ अहिले रियल्ली भन्ने हो भने सफ्टवेयर इन्जिनियरिङ स्पेसल्ली माइक्रोसफ्टमा मैले जुन काम गरेँ त्यो मैले आफूले चिनाउँदाखेरि चाहिँ म सफ्टवेयर इन्जिनियर नै हुँ भनेर चिनाउँछु र मेरो एक्सपर्टिज सफ्टवेयर इन्जिनियरिङमै हो, आइटीमै हो, कम्प्युटरमै हो।
4: हजुर हजुर, हाम्रो श्रोता दर्शकहरूले भने हामीले स्वयं पनि यहाँलाई चाहिँ एकजना कन्टेन्ट क्रिएटरको रूपमा, एकजना सोसियल इन्फ्लुएन्सरको रूपमा हामीले चिन्ने गरिरहेको छौँ, त्यसै कारणले पनि यहाँलाई चाहिँ मैले यो प्रश्न गरेकी।
5: म भन्दै थिएँ जस्तो म पेसाले र रियल्ली मेरो एक्सपर्टिज हेर्नुहुन्छ भने चाहिँ म सफ्टवेयर इन्जिनियर नै हो, तर कन्टेन्ट क्रिएसन मैले लगभग धेरै भएको छैन, 3 वर्ष भयो सायद त्यति बेलादेखि सुरु गरेँ। त्यो मैले प्यासनले सुरु गरेको हुँ, कस्तो भने मसँग चाहिँ केही स्किल्सहरू थियो अनि नेपालमा चाहिँ केही बदमासीहरू र चाहिँ मिसडिडहरू भइराखेको छ भन्ने कुरा देखेँ। यो जनताहरूलाई बुझाउन सकिन्छ, पहिला शिक्षक पनि भएको नाताले बुझाउन सकिन्छ कि भनेर बुझाउने प्रयास गरेँ, बिस्तारै मान्छेहरूले मन पराउँदै पनि गए। पहिला जति बेला सुरु गरेँ त्यो बेलामा यो सुरु मैले सुरु गरेको काम यो पत्रकारिता हो भन्नेसम्म पनि थाहा थिएन मलाई, तर बिस्तारो अघि बढ्दै जाँदाखेरि पछि थाहा पाएँ मैले गरेको काम चाहिँ पत्रकारिता पनि रहेछ भन्ने कुरो थाहा पाएँ, पछि मात्रै थाहा भएको हुँ। मैले धेरै पटक भनेको छु मैले पत्रकारिताको तालिम पनि लिएको छैन, पत्रकारिता पढेको पनि छैन, तर कर्मले पत्रकार पनि भएँ, त्यही भएर अहिले म अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको महासचिव पनि।
4: हजुर, अब यहाँको यसरी हामीले परिचय पाउँदै गर्दा पक्कै पनि हाम्रो श्रोता दर्शकहरूलाई चाहिँ जिज्ञासा पनि होला, एकदमै उत्सुकता पनि होला कि टङ्क दाहाल जसले चाहिँ हाम्रो नेपालको विकृति, कुशासन, भ्रष्टाचार जस्ता विभिन्न इस्युहरूमा बोलिरहनु भएको छ, प्रुफसहित अझ यहाँले चाहिँ युट्युबमा भिडियोहरू अपलोड गरिरहनु भएको छ होइन, अब यस्तो व्यक्ति चाहिँ नेपालमा कस्तो हुनुहुन्थ्यो र नेपालबाट अमेरिका कसरी सिफ्ट हुनुभयो, त्यहाँ बसेर पनि यहाँका कुराहरूलाई कसरी यहाँले चाहिँ हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई जानकारीमूलक भिडियोहरू बनाइरहन सक्नुभयो, अलिकति यहाँको बाल्यकालबाट नै थोरै हाम्रो श्रोताहरूलाई जानकारी दिनुहोस् न, कस्तो रह्यो यहाँको बाल्यकाल, कहाँ बित्यो, अध्ययनहरू समग्र नेपालमा रहँदा तपाईँको जीवनशैली कस्तो थियो र अमेरिका कसरी पुग्नुभयो।
5: अलिकति यो प्रश्नको उत्तर चाहिँ अलिकति लामो होला तर सकेसम्म म छुट्याउने कोसिस गर्नेछु। मैले युट्युबमै पनि त्यो 100K मेरो सब्सक्राइबर पुगेको बेलामा एउटा भिडियो बनाएको थिएँ, त्यो भिडियोमा पनि धेरै कुरा बताएको छु मैले। मेरो बाल्यकाल साँच्ची नै भन्ने हो भनेदेखि साह्रै दुःखमा बितेको थियो, मैले त्यहीँ पनि भनेको छु, फुटपाथमा बसेर म चाहिँ बोरा ओछ्याएर सागसब्जी बेचेर आफ्नो गुजारा गर्थेँ। अब त्यो बेलामा मैले माइक्रोसफ्ट त छोडिदिनुहोस् म काठमाडौँ पनि पुग्छु कि पुग्दिनँ, काठमाडौँ पुगेर म चाहिँ कम्प्युटर साइन्स कम्प्युटरको टिचर पनि बन्छु कि भन्दिनँ मलाई थाहा थिएन, किनभने मेरो बिहान बेलुकै कसरी बित्छ भन्ने कुरा त्यो बेलामा थाहा थिएन। त्यो ठाउँबाट उठेर मैले विभिन्न सङ्घर्षका बाटोहरू हिँड्दै हिँड्दै गरेर नेपालमै मैले हुँदाखेरि एमबिए सिद्धाइसकेको थिएँ अनि त्यहीँ ट्रेनिङ इन्स्टिच्युटहरू थियो, त्यो बेलामा चाहिँ एकाडेमिक कोर्स पनि सुरु भइसकेको थिएन नेपालमा मैले गर्दाखेरि, राष्ट्रिय कम्प्युटर केन्द्र भन्ने एउटा सरकारले चलाएको एउटा चाहिँ कम्प्युटर इन्स्टिच्युट थियो, प्लस केही व्यक्तिगत प्राइभेट इन्स्टिच्युटहरू थिए, तिनीहरूमा मैले आफैले सिक्दै अनि आफैले पढ्दै बिस्तारो बिस्तारो चाहिँ सफ्टवेयरहरू पनि बनाउँदै गएँ जसोतसो, अनि त्यहाँ स्कुलहरूमा पढाउँदै पनि गएँ। तर अवस्था कस्तो आयो भन्दाखेरि अब स्कुलमा अथवा कलेजमा त्यो बेलामा मैले कम्प्युटर पढाउँदैछु, तर बिस्तारो बिस्तारो नेपालको चाहिँ युनिभर्सिटिजहरूले पनि कम्प्युटरमा एकाडेमिक कोर्सहरू सुरु गर्न थाले, नेपालबाटै कम्प्युटरको चाहिँ सर्टिफिकेट लिएर रियल एकाडेमिक सर्टिफिकेट लिएर मान्छेहरू निस्किन थाले, मेरै विद्यार्थीहरू भट्टाभट्टी उनीहरूसँग सर्टिफिकेट छ तर म चाहिँ टिचर छु तर मसँग एकाडेमिक सर्टिफिकेट छैन, त्यो सिचुएसन सुरु भयो। अनि मैले त्यहीँका केही कलेजहरूमा युनिभर्सिटिजहरूमा गएर मेरो चाहिँ सबै ब्याकग्राउन्ड देखाएर ल मेरो यस्तो यस्तो छ, यो मैले चाहिँ ट्रेनिङ लिएको छु, यसरी पढाउँदै पनि छु, मैले एमबिए गरेको हो, मलाई कम्प्युटर साइन्स पढ्न दिनुहोस् भनेर मैले भन्दाखेरि म्याथमेटिक्सको ब्याकग्राउन्ड छैन भनेर मैले धेरै ठाउँमा गएँ त्यो बेलामा, अब कलेजको नाम नलिउँ होइन, तर त्यहीँ वरिपरि भएका धेरैवटा ठुल्ठुला नाम चलेका कलेजहरू पनि गएँ, कसैले पनि मलाई एडमिसन लिएन, किन भन्दा मसँग म्याथमेटिक्सको ब्याकग्राउन्ड थिएन। तर मैले तिनै मैले जे जे एक्सपिरियन्सहरू थिएँ, जे जे सिकेको थिएँ, मसँग जे जे थियो त्यो सबै देखाएर अमेरिकामा एप्लाई गर्दाखेरि अमेरिकाले चाहिँ एक्सेप्ट गर्यो मलाई स्टुडेन्ट भिसा, मलाई चाहिँ मैले पाएँ। अमेरिका आइसकेपछि पढेँ अनि पढेपछि राम्रै ग्रेड पनि आएको छ मेरो, अनि पढ्दा पढ्दै मेरो कोर्स नै नसिद्धिकन माइक्रोसफ्टमा मैले इन्टरभ्यू दिएँ। इन्टरभ्यू दिने बित्तिकै मैले सुरुमा दुईवटा इन्टरभ्यू दिएँ, दुईवटै इन्टरभ्यू माइक्रोसफ्टमा पास गरेको थिएँ, दुईवटा मात्रै एउटा छानेर लिएँ। भनेपछि यसको समरी के भयो भन्दाखेरि नेपालमा मलाई तेरो चाहिँ म्याथमेटिक्सको ब्याकग्राउन्ड छैन, पढ्न पाउँदैनस् भनेको मान्छे खुबी त रहेछ मैले मसँग नभएदेखि अमेरिकाको युनिभर्सिटीले किन एक्सेप्ट गर्यो, अनि अमेरिकाको युनिभर्सिटीमा मैले पढ्दाखेरि राम्रो ग्रेड किन ल्याएँ, पढ्दा पढ्दै पढाइ नसिद्धिकन माइक्रोसफ्टले मलाई किन हायर गर्यो, र यत्रो वर्षसम्म माइक्रोसफ्टमा मैले कसरी काम गर्न सकेँ, त्यो मतलब त खुबी थियो। तर यो भनेको के भने नेपालमा सायद एजुकेसनको पोलिसी जुन छ सिस्टम, त्यो सिस्टम पनि अलिकति साह्रै ट्रेडिसनल भयो कि त्यो म्याथमेटिक्सकै ब्याकग्राउन्ड हुनै पर्छ भन्नुभन्दा पनि सानो एक्जाम लिएर टेस्ट लिएर गर्न सक्ने मान्छेहरूलाई पढ्न दियो भने सायद म जस्ता मान्छेहरू अरू पनि धेरै होला, म त एउटा चाहिँ एक्जाम्पल भएँ, म जस्ता अरू पनि धेरै मान्छे होला, सायद मलाई नेपालमा पढ्न दिएको भए म विदेशी न थिइनँ कि जस्तो लाग्छ मलाई।
4: हजुर, यसमा चाहिँ अब यहाँले चाहिँ पुरै नेपालको यो शिक्षा नीतिलाई नै अलिकति आफ्नो देशमा बसेर चाहिँ आफूले गर्न सक्ने कामलाई चाहिँ गर्न सकिएन भन्ने जस्तो चाहिँ आफूलाई लाग्छ उसो भए, होइन सर?
5: डेफिनेटली लाग्छ। जस्तो मैले यो अमेरिका आउनुभन्दा अगाडि म अस्ट्रेलिया गएको थिएँ, लगभग एक डेढ वर्ष दुई वर्ष कति बसेँ म, होइन? अनि म अस्ट्रेलियाबाट फिरिसकेपछि नेपालमै, अब त्यहाँ पनि फेरि नाम नलिउँ, एउटा स्कुल एउटा कलेजमा हामी पार्टनरसिप भएर स्कुल कलेज खोलेर म नेपालमै बस्छु, नेपाल छोड्दिनँ भन्ने मेन्टालिटी नै लिएर बसेको मान्छे हो म। बिस्तारै बिस्तारै परिस्थिति कस्तो आयो भने एकातिर मसँग सर्टिफिकेट छैन, नेपालमै पढ्छु भन्दाखेरि मलाई पढ्न दिइराखेको छैन, अर्कोतिर मैले पढाउने सब्जेक्ट कम्प्युटर साइन्स यता स्कुलतिरबाट पनि झिक्ने अनि प्लस टूबाट पनि झिक्ने, किन भन्दाखेरि हामी चाहिँ त्यो बेलामा डेलिगेसन पनि गएको थियौँ त्यो सानो ठिमीमा, त्यहाँनिरको एकजना हाकिम कोइराला थरको हाकिम हुनुहुन्थ्यो, उहाँको फर्स्ट नेम चाहिँ बिर्सेँ मैले, उहाँले हामीलाई प्रश्नसँग के भन्नुभएको थियो भने मैले पनि हेर कम्प्युटर पढेको छैन तै पनि मैले इमेल पठाउन सक्छु, वर्डमा डकुमेन्ट टाइप गर्न सक्छु, भनेको के भने कम्प्युटर साइन्स पढ्नु भनेको इमेल पठाउनु र वर्ड डकुमेन्ट टाइप गर्नु मात्रै हो भन्ने मेन्टालिटी भएको त्यो बेलाको चाहिँ प्रशासकहरू नीति निर्माताहरूले गर्दाखेरि भट्टाबाट स्कुल र कलेजबाट कम्प्युटर साइन्स पनि झिकिदिने एकातिर, अर्कोतिर एकाडेमिक सर्टिफिकेट छैन, रियल्ली भन्ने भने मैले फ्रस्ट्रेट भएर नेपाल छोडेको त्यो बेलामा, नभए म नेपाल छोड्ने थिएँ।
4: भन्नाले अब हजुरले जसरी चाहिँ नेपाल छोड्नु पर्यो भनेर जसरी अहिले भनिरहनु भएको छ, यसरी नै अहिले पनि धेरैभन्दा धेरै युवाहरू नेपाल छोडेर विदेशी रहनु भएको छ, अझै कतिपय त यहीँ बसेर चाहिँ म केही गर्छु भनेर त्यो इच्छा शक्ति राखेर आफूसँग खुबी भएर पनि देखाउन नसकेका, होइन, त्यहाँ क्षमता भएर पनि त्यो ठाउँ नपाएका हुनुहुन्छ कतिपय अझै पनि, उहाँहरूलाई चाहिँ अब हजुरले के भन्न चाहनुहुन्छ त?
5: अब मैले जति बेला नेपाल छोडेँ त्यो बेला भन्दा त अहिले डेफिनेटली धेरै नै फरक भइसकेको छ नेपाल, मैले छोडेकै बेला जस्तो छैन, जस्तो अहिले चाहिँ करिकुलमहरू पनि विकास भइसकेका छन्, कम्प्युटर साइन्सको एउटै मात्रै कोर्स छैन, पढ्छु भने नाना थरीका कोर्सहरू छन्, नेपालमै बसेर अझै सर्टिफिकेटै नभएका मान्छेहरूले नेपालमै बसेर अहिले त चाहिँ धेरैवटा कुराहरूमा कम्प्युटरमै काम गरि पनि राखेका छन्, सायद अहिलेको परिस्थिति मेरो बेलामा भइदिएको भए म पनि सायद छोड्ने थिइनँ कि थाहा छैन, तर मैले सल्लाह दिँदाखेरि जो मेरो म त्यो बेलामा जुन परिस्थितिबाट गुज्रेँ त्यही परिस्थितिमा अहिले कोही हुनुहुन्छ भने म चाहिँ के भन्छु भने सकेसम्म सक्नुहुन्छ भनेदेखि नेपालमै बस्नुहोस्, नेपालबाटै गर्ने ट्राई गर्नुहोस्, तर अफकोर्स नेपालमा अझै पनि के भने यो पोलिसी स्पेसल्ली यो नेपाल, म बारम्बार भन्ने गर्छु नेपाल गरिब छैन, नेपाल गरिब बनाइएको हो, नेपालमा बुद्धिमानहरू प्रशस्तै छन् तर नेपालमा चाहिँ ती बुद्धिमानहरूलाई अगाडि आउन नदिएर बुद्धुहरूले देश चलाएको हुनाले देशै बुद्धुको हो कि लो आइक्यूवालाको देश हो कि जस्तो बनाएको छ, तर त्यो होइन, नेपालमा प्रशस्तै ट्यालेन्टहरू छन् तर त्यो ट्यालेन्टलाई सोर्स फोर्स नलगाइकन एउटा पार्टीको झन्डा नबोकिकन अथवा चाहिँ ती पुराना त्यो बेलामा बनाएका नीति नियमहरूले चाहिँ रोकिराखेका छन्, त्यो चाहिँ सरकारले कम्तीमा अहिले नयाँ सरकार आएको छ जान्नेलाई छान्ने भन्ने सरकार आएको छ, अब यो तगारो चाहिँ हटाइदिनुपर्छ, रिटेन्सन कम्तीमा राम्रो मेन पावरलाई नेपालभित्र रिटेन्सन गर्नुपर्छ भन्छु म।
4: श्रोतावृन्द कार्यक्रम यहाँहरू सुन्दै हुनुहुन्छ जेरो आवर भक्तपुर एफएम 105.4 मेगाहर्जमा, यतिखेर हामी कुराकानी गरिरहेका छौँ र यो कुराकानी यहाँहरूले यो ब्रेक पछि सुन्न सक्नुहुनेछ, सुन्दै गर्नुहोला हामीलाई।
0: रंग बहार
2: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
3: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट
6: स्टार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: क्यान्सरिया फुक्क उपचार विराटनगरे उपलब्ध दु दक्षुङ कथैया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दक्को थ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचुनी मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति सपुल्या 97160025 30
1: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको

0: भक्तपुर FM 105.4 MHz।
1: जीरो आवर। दिस प्रोग्राम इज ब्रॉट टू यू बाय बर्जर रंग बहार
2: उपहारे उपहार
1: लकी ड्रॉप बम्पर मा यामाहा रेजियर बर्जर पेंस।
3: ब्रेकपछि पुनः स्वागत छ श्रोता वृन्द। भक्तपुर FM 105.4 MHz सुन्दै हुनुहुन्छ कार्यक्रम जेरो आवर। म प्रस्तुता नवीनाको साथमा यो कार्यक्रमलाई प्रायोजन गरेको छ बर्जर रङबहारले। आजको कार्यक्रममा हामीले कुराकानी गरिरहेका छौँ सोसियल इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर आइटी एक्सपर्ट सफ्टवेयर इन्जिनियर हुनुहुन्छ टङ्क दाहाल। उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ। अहिले उहाँ अमेरिकामा हुनुहुन्छ र उहाँसँग अहिले पनि हामीले प्रत्यक्ष टेलिफोन मार्फत कुराकानी गरिरहेका छौँ। अब अहिले त समय पनि आइटीको रहेको छ होइन। कम्प्युटर डिजिटल प्लेटफर्महरू धेरैभन्दा धेरै प्लेटफर्महरू अहिले आएका छन्। एआईले संसार छोएको छ। एआईले अब सबैतिर नै सबैलाई नै यसले चाहिँ अल्गोरिदम होइन एआईले चाहिँ छोइरहेको छ। अब यो संसारै एआई भइरहेको बेलामा त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्ने ट्रेन गर्ने ठाउँमा ठाउँमै काम गर्नुभएको हजुर आफै हुनुहुन्छ। माइक्रोसफ्ट जस्तो कम्पनीमा काम गर्नुभएको व्यक्तित्व हुनुहुन्छ। अब यो एआई को बारेमा पनि केही बताइदिनुहोस् न। अब के होला संसारमा अब कता जाँदैछ होइन। हामीले चाहिँ यो आइटी एआईलाई कसरी बुझ्ने कसरी हामीले चाहिँ यसलाई हाम्रो जीवन सँगसँगै अब समय विकासक्रम अनुसार हामी पनि सँगसँगै लाग्नुपर्ने अवस्था पनि छ होइन। नेपालमा स्पेसली यो आइटी अडप्सन आइटी टेक्नोलोजी अडप्सनको बारेमा पनि केही बताइदिनुहोस् न।
4: यो नेपालमा मात्रै होइन लगभग संसारभरि नै जसले रियल यो एआईको फिल्डमा काम गरेको छैन र एआई बुझेको छैन जेनरली मान्छेहरूले बुझ्छन् के भने एआई भनेको चाहिँ त्यो यसो प्रम्प्ट दियो एउटा इमेज जेनेरेट हुन्छ अथवा भिडियो क्लिप जेनेरेट हुन्छ अथवा सानो प्रम्प्ट दियो एउटा म्युजिकको टुक्रा भन्छ अथवा गीत कम्पोज हुन्छ अथवा चाहिँ न्युजको दुई चारवटा सोर्स दियो भने एउटा चाहिँ नयाँ न्युज ड्राफ्ट गरिदिन्छ। त्यस्तै मात्रै एआई हो भन्ने बुझिन्छ तर एआई त्यो होइन। त्यो एआईको 1% पनि होइन। त्यो रियल एआई भनेको बिल्कुलै फरक छ। हामीले इन्डस्ट्रीभित्र बसेर माइक्रोसफ्टभित्र बसेर हामीले जुन एआई बनायौँ र जुन एआई इम्प्लिमेन्ट गऱ्यौँ र जुन एआई इम्प्लिमेन्ट हुँदैछ अझै बन्दैछ त्यो एआई भनेको के भने अहिलेसम्म रिपिटेटिभ जबहरू जति पनि थिए यो सफ्टवेयर इन्जिनियरिङको मात्रै होइन अब आउने केही वर्षभित्रमा जुन जुन कामहरू रिपिटेटिभ टाइपका छन् त्यो कामहरू कम्प्लिटली रिप्लेस हुँदैछन् एआईले। एआई चाहिँ सफ्टवेयर डेभलपरको लागि अथवा चाहिँ डक्टर्सको लागि अथवा पत्रकारको लागि अथवा हुनसक्छ लयरहरूको लागि विभिन्न फिल्डमा एआईले काम गर्दैछ अहिले रोबोटिक्सको लागि होइन। त्यो भएर मेरो लागि म एज अ सफ्टवेयर इन्जिनियर भएको कारणले गर्दाखेरि मेरो लागि चाहिँ एआई भनेको इमेज जेनेरेसन भिडियो क्लिप म्युजिक यो चाहिँ न्युजहरू बनाउने होइन। त्यो चाहिँ जोसुकैले पनि गर्नसक्छ जेसुकैले पनि गर्नसक्छ। मेरो लागि रियल एआई भनेको चाहिँ त्यो एआईले मैले डे टु डे गर्ने कामहरू कम्प्युटरमा जे छ त्यसलाई अटोमेट गरिदियोस्। स्पेसल्ली यो एजेन्टिक एआई भन्छ एमएलको कुरा आउँछ आरएजी ऱ्याग भन्छ यस्तै सिमिलर कन्सेप्टहरू चाहिँ नेपालमा भएका विद्यार्थीहरू अथवा यहाँ जब सिकरहरू जो आइटीमा इन्ट्रेस्ट जाग्न राख्नुभएको छ उहाँहरूले चाहिँ यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने उहाँहरूले फोकस गर्ने भनेको त इमेज जेनेरेसन र भिडियो क्लिप जेनेरेसनमा होइन एजेन्टिक एआई एमएल ऱ्याग त्यस्तो कुरोहरूमा चाहिँ फोकस गर्नुहोला र आफैले एउटा एआई एजेन्ट बनाउने ट्राई गर्नुहोला। कहाँबाट सुरु गर्ने भनेर धेरैले प्रश्न सोध्नुहुन्छ मलाई। मैले भन्छु सुरु गर्दाखेरि एआई एजेन्ट पहिला लोकल डिप्लोइमेन्टबाट सुरु गर्नुहोस् अनि क्लाउडतिर जानुहोस् भन्छु म। जस्ट ट्राई क्रिएटिङ युर ओन एआई एजेन्ट मैले सबभन्दा सुरुमा सजेसन दिँदा त्यो हुन्छु सुन्दाखेरि ओहो त्यो त गाह्रो होला नि। जस्तो एआई एजेन्ट आफ्नै बनाउनुहोस् भनेको आफ्नै च्याट जिपिटी बनाउने हो। तपाईँको आफ्नो नाममा एउटा च्याट जिपिटी बनाउनुहोस् च्याट जिपिटी बनायो तपाईँले चाहिँ राम जिपिटी बनाइदिनुहोस् त्यो सम्भव छ धेरै गाह्रो छैन अलिकति मेहनत गर्ने भने 2 घन्टाभित्रमा पनि बन्न सक्छ त्यो कुरा। ट्रेनिङ दिने डेटा कहाँबाट ल्याउने भन्ने कुरा मात्रै छ। अनि स्कुल कलेजहरूमा अहिले जुन पढाइ हुँदैछ त्यो पढाइमा चाहिँ एकदमै ओभरअल यो रिकन्स्ट्रक्ट नै गर्नुपर्ने स्थिति छ किनभने पहिला कुरा त पहिला एआई आउनुभन्दा अगाडिकै टेक्नोलोजी नै नेपालका स्कुल कलेज र चाहिँ करिकुलम डेभलपमेन्टले चाहिँ एडप्ट गर्न सकिरहेको थिएन. अब त यति फास्ट पेसमा 3 महिना अगाडि आएको एआई अहिले पुरानो भइसक्छ, अहिले टेक्नोलोजी पुरानो भइसक्छ. अब करिकुलम डेभलप गर्दाखेरि, पढाउँदा र सिकाउँदा र एक्जाम लिँदाखेरि त्यहाँ पनि डाइनामिक हुनु पर्यो, संसारसँग फाइट गर्नुपर्छ. अब अहिले नेपालभित्रका मात्रै मान्छेसँग फाइट गरेर हुँदैन, संसारभरिका मान्छेसँग फाइट गर्नुपर्ने स्थिति छ. त्यो भएर सरकारले पनि सोच्नु पर्यो त्यो ठाउँमा. र जसले इन्टरभ्यू प्रिपेयर गर्दै हुनुहुन्छ र कलेजमा पढ्दै हुनुहुन्छ, अब ट्रेडिसनल पढाइले तपाईँसँग सर्टिफिकेट छ, ए ग्रेड आएको छ, तर तपाईँसँग एआईको नलेज छैन भनेदेखि अब हेर्दा हेर्दै तपाईँले मार्केटमा जब पाउन र टिक्न गाह्रो हुन्छ. त्यो कुरा चाहिँ बुझ्नु होला भन्छु.
3: हजुर, पक्कै पनि. अब अहिले के पनि हाम्रो समाजमा छ भने, एआई आइसकेपछि चाहिँ अब यसले मान्छेको कामलाई चाहिँ अब रिप्लेस गरिदिन्छ, मानिसको काम नै नहुने अवस्था आइसक्यो, बेरोजगारीका समस्याहरू अब धेरै हुने भए भन्ने खालका कुराहरू पनि आइरहेका छन् कि यसले साँच्चै अब मानिसलाई विस्थापित नै गर्नेछ त.
4: यस्तो, यो चाहिँ म कसरी कम्पेयर गर्छु यसलाई भने, जस्तो धेरै अगाडि जति बेला औद्योगिक क्रान्ति भयो, औद्योगिक क्रान्ति हुँदाखेरि त्योभन्दा अगाडिसम्म मान्छेहरूले सबै हातले कपडा बुन्ने, हातले जे जे गर्छन् सबै हातले गर्थे. मेसिनहरू आयो, त्यो बेला पनि हल्ला चलेको भने, अब मेसिन आयो, अब मान्छेहरूले कामै गर्न पाउँदैन, मान्छे सबै बेरोजगार हुन्छ भन्यो. तर मान्छे सबै बेरोजगार भएन, काम गर्ने तरिका बदलियो, मास प्रोडक्सन भयो, झन् ठुला ठुला फ्याक्ट्रीहरू चाहिँ बने, झन् धेरै मान्छेहरूले काम पाए, झन् सामानहरू सस्तो हुँदै गयो. त्यस पछाडि लगभग सन् 2000 हाराहारीमा चाहिँ यो .com बबल भन्ने छ, .com बुम, .com आयो. यसरी कि त्यो बेलामा भन्यो, लु अब यो .com आइसकेपछि, इन्टरनेट आइसकेपछि अब हाम्रो केही पनि कुरा गोप्य हुँदैन, घर घरमा सबै छाडा प्रवृत्ति भित्रिन्छ, कन्ट्रोल गर्न सकिँदैन, सेक्युरिटी हुँदैन भने. तर त्यो पनि सत्य भयो, पछि त्यो पनि चेन्ज भयो. अहिले एआई भर्खर भर्खर आउँदैछ, ट्रान्जिसन फेजमा छ, धेरै हल्ला हल्ला छ. हो, एआईले गर्दाखेरि धेरैको जब गएको छ, फाइन. तर के भने, एउटा एक किसिमको जब गएको छ, तर अर्को किसिमको जब चाहिँ क्रिएट हुँदैछ. जस्तो फर एक्जाम्पल, मैले अघि भर्खर पनि भने, मैले स्टुडेन्टहरूलाई अथवा जब सिकरहरूलाई, तपाईँहरू अब एआई सिक्नुहोस् है, एआई, एमएल, बिग डेटा, म्याथ, तिनीहरू अब क्रुसल छ अबको लाइफमा. त्यो भएपछि ट्रेडिसनल स्टाइलको जबहरू जान्छ बिस्तारो बिस्तारो, सबै जाँदैन, तर चाहिँ भनौँ न 50% जब जान्छ. तर अब नयाँ किसिमको जबहरू सुरु हुन्छ, जस्तो यो एआई पनि त आफै त बन्ने होइन, त्यसलाई पनि कसैले बनाउनु पर्यो, एआईको कोड कसैले बनाउनु पर्यो, त्यसलाई पनि मेन्टेनेन्स गर्नु पर्यो, त्यसको पनि डिप्लोयमेन्ट हुन्छ, त्यसको पनि साइकल्सहरू हुन्छ, त्यो डेटा सेन्टर्सहरू हुन्छ, धेरै कुराहरू छ. त्यो भएर नयाँ, अहिलेसम्म हुँदै नभएको नयाँ जबहरू क्रिएट हुन्छ, र पुरानो भइराखेको जबहरू बिस्तारो विस्थापन हुँदै जान्छ. ठ्याक्कै यसलाई कम्पेयर गर्दाखेरि चाहिँ, औद्योगिक क्रान्ति हुँदाखेरि जे हलचल भयो, एआईले अहिले त्यही हलचल गरेको हो. केही समय ट्रान्जिसन पिरियडमा हल्ला हल्ला हुन्छ, तर बिस्तारो सेटल भइसकेपछि आई थिङ्क इट विल बी फर अ गुड.
3: हजुर हजुर, भन्नाले अब यसमा निराश हुनुपर्ने अवस्था, त्यस्ता कुराहरू केही छैनन् होइन.
4: निराश हुने भन्दा पनि यसलाई चाहिँ आफूले यो जुन ठाउँमा चाहिँ रिक्स छ, त्यो ठाउँमा अपर्च्युनिटी पनि जन्मिन्छ. जहिले पनि रिक्स आउँदैछ, यस, तर त्यो रिक्सले नयाँ अपर्च्युनिटी दिन्छ, हामीले त्यो अपर्च्युनिटी ग्र्याब गर्नु
3: पर्छ.
4: अबको 2 पछाडि, अबको 5 पछाडि, अबको 10 पछाडि जे आउँदैछ, त्यो कुरोको सुरुवात सरकारमा बस्नेहरूले अहिलेदेखि प्लान बनाएर गरिदिएदेखि, र जो अहिले पढ्दै हुनुहुन्छ विद्यार्थीहरू, अब 2 पछाडि ग्रेजुएसन गरिसक्दाखेरि जे मार्केटमा आउँछ त्यो अहिलेदेखि सुरु गर्नुभयो भने झन् धेरै जब क्रिएट हुन्छ भन्छु म चाहिँ. अझै घरमा बसी बसी जब क्रिएट हुन्छ, पहिलाको जस्तो ट्रेडिसनल अफिसमै गएर जब पनि गर्नु पर्दैन. मेरो हिसाबले चाहिँ झन् राम्रो हुनुपर्ने हो जब मार्केट.
3: हजुर, अब अहिलेको यो एआईको डिजिटल प्लेटफर्मको समयमा चाहिँ अब हामीले यो खालि सर्टिफिकेटको मात्र भर परेर पनि भएन होइन, किताबको मात्र अध्ययनले पनि पुगेन. अब कम्प्युटर, एआई, टेक्नोलोजी जुन जुन आइरहेका छन्, यी सबै कुराहरू हामीले सँगसँगै सिक्नु पर्यो, जान्नु पर्यो र बुझ्नु पर्यो, र यसलाई नै आधार मानेर हामीले आफ्नो रोजगारीलाई पनि सृजना गर्न सक्नु पर्यो होइन सर.
4: डेफिनेटली डेफिनेटली. यो जस्तो माइक्रोसफ्ट जस्तो ठुलो ठुलो कम्पनीहरूले, मैले माइक्रोसफ्ट माइक्रोसफ्ट मात्रै भनिरहेको छु किनभने म त्यसैमा चाहिँ लगभग 2 काम गरेको हुनाले एक्जाम्पल माइक्रोसफ्टको दिँदैछु. तर माइक्रोसफ्ट भने भन्दैमा सबै ठुला कम्पनीहरूले अहिले अमेरिकामा के गर्छन् भने, वर्षै पछि यो ह्याकाथन सेसन्सहरू गर्छन् उनीहरूले. त्यो भनेको के भने, स्कुल कलेजबाट अथवा चाहिँ स्कुल कलेजै नगरेका ड्रप आउटहरूलाई पनि बोलाएर ह्याकाथन सेसन गर्छन्. त्यो भनेको के भने, सफ्टवेयर बनाउन लगाउने अथवा उनीहरूले बनाएका टुल्स एन्ड सफ्टवेयर्सहरू कस्तो छ हेर्ने अथवा आफ्नो कुनै बनिरहेको सिस्टम छ त्यसलाई ल ह्याक गर भनेर छोडिदिने। त्यसो गर्दाखेरि राम्रो स्किल भएको र राम्रो पर्फर्मेन्स देखाउनेहरूलाई सर्टिफिकेटै नभएको मान्छेहरूलाई पनि माइक्रोसफ्ट जस्ता कम्पनीहरूले जागिर दिँदैछन् अहिले। त्यसको मतलब के भने अबको जमानामा सर्टिफिकेट बिस्तारो ब्याक साइडमा जाँदै चाहिन्छ, शिक्षित हुनुपर्छ, सर्टिफिकेट हुनुपर्छ, पढ्नुपर्छ, तर पढेर सर्टिफिकेट मात्रै भएर ए ग्रेडको चाहिँ ग्रेड ल्याएर मात्रै चाहिँ अब अगाडि बढिँदैन। त्यो सँगसँगै अहिलेका नयाँ टेक्नोलोजी स्पेसल्ली अब एआई, त्यो एआई पनि अघि मैले भनिसकेँ इमेज क्रिएसन, भिडियो जेनेरेसन, म्युजिक जेनेरेसन मात्रै होइन, रियल्ली एमएल, एजेन्टिक एआई, ऱ्याग, बिग डेटा, यी जे जे छन् एआईसँग रिलेटेड, त्यो सबै कुराको चाहिँ नलेज राख्नु पर्यो। अब त्यो पनि नलेज पनि पढेर नलेज होइन, गरेर हेर्छन् एक्टिभिटिजहरू।
3: हजुर हजुर, पक्कै पनि अब मैले अलिकति धेरै नै यो विषयमा जान्न खोजेँ कि धेरैभन्दा धेरै चाहिँ अहिले मानिसहरूले एआईलाई चाहिँ प्रयोग गरिरहनु भएको छ, यसलाई कसरी प्रयोग गर्दा अझै राम्रो हुन्छ भन्ने कुरा बुझ्नको लागि पनि मैले यहाँबाट यो कुराहरू धेरै जान्न चाहेको हुँ। र अब लागौँ यहाँको अब अहिले हामीले यहाँलाई चिन्ने एउटा प्लेटफर्म होइन, सोसियल मिडिया प्लेटफर्मलाई कुरा गरौँ। अब यहाँको सोसियल मिडिया र यहाँको कन्टेन्ट क्रिएसनतिर, र यहाँ चाहिँ अहिले नेपालमा हुनुहुन्न, अमेरिकामा हुनुहुन्छ, तर पनि एउटा यहाँको पेसा छुट्टै छ, आफ्नो काम छुट्टै छ, तर पनि नेपालका पनि हरेक दिनका क्रियाकलापहरू, हरेक दिनका गतिविधिहरूलाई एकदमै यहाँले अध्ययन गरेर अझै विभिन्न भिडियोहरू बनाइरहनु भएको छ। आफ्नो व्यस्त समय, आफ्नो अब अमेरिकामा भनेपछि समयको कति ख्याल गरिन्छ, कति काममा चाहिँ प्रेसर हुन्छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो। र यति हुँदाहुँदै पनि नेपालका विभिन्न कुराहरूलाई, भ्रष्टाचारका कुरा, व्यतिथिका कुरा, यहाँका गभर्नेन्सका कुराहरू लिएर विभिन्न नेपाली समाजलाई, नेपाली जनताहरूलाई मात्र नभई संसारभरि नै हेर्नुहुन्छ यहाँको भिडियो, यी विभिन्न अवेरनेस दिने खालका भिडियोहरू बनाउन चाहिँ यहाँले कसरी टाइम म्यानेज गर्नुहुन्छ, कहिले चाहिँ यहाँले नेपालका गतिविधिहरूलाई निहाल्नुहुन्छ, पढ्नुहुन्छ, बुकहरू अझ कति पढ्नुहुन्छ, यहाँले आफ्नो भिडियो बनाउनुभन्दा अगाडि विभिन्न खालका इन्फर्मेसनहरू कलेक्सन गर्नुहुन्छ, अनि प्रुफ पनि आफ्नो ब्याकग्राउन्डमा भिडियोमा चाहिँ राखिराख्नु भएको हुन्छ, यो यहाँबाट, यो यहाँबाट आएको भनेर, यो सोर्स अफ इन्फर्मेसनहरू होइन कसरी यहाँले कलेक्ट गर्नुहुन्छ, टाइम कसरी म्यानेज गरिरहनु भएको छ?
4: धेरै नै मान्छेहरूले सोध्ने यो कमन क्वेसन त हो मेरो लागि।
3: हजुर,
4: यो यसमा चाहिँ म के भन्छु भने, जस्तो फर एक्जाम्पल अहिले त म रिटायरमेन्ट लिएर बसेको छु केही समयको लागि, अहिले चाहिँ अलिकति फुर्सद छु, तर फुर्सद भए पनि यो भिडियो बनाउने काम चाहिँ अलिकति स्लो डाउन भएको छ। तर म जति बेला चाहिँ फुल टाइम जब गर्थेँ, बिहानदेखि लगभग भनौँ न 9 बजेदेखि 5 बजेसम्म म फुल टाइम जबमै भयो, बिहान आफ्नो लागि अलिकति एक्सर्साइज, आफ्नो हेल्थको लागि अलिकति टाइम दियो, बेलुका घरमा आइसकेपछि घरको काम, अनि घरका फ्यामिलीहरूसँग अलिकति टाइम पनि दिनु पर्यो। रियल्ली भन्ने भने विकडेजहरूमा मेरो टाइम छँदै थिएन भन्दा पनि हुन्छ। मैले जति पनि यो सोसियल मिडियाको र स्पेसली कन्टेन्ट क्रिएसनको काम गर्थेँ त्यो विकेन्ड्सहरूमा गर्ने गरेको थिएँ। विकेन्ड्समा पनि यहाँ छेउछाउमा चाहिँ, जस्तो यो म जुन ठाउँमा बस्छु सियाटल, त्यो ठाउँ चाहिँ यसो वरिपरि हेऱ्यो भने वरिपरि पहाड, हिमाल, अनि जङ्गलहरू, पानी, तालहरू ठ्याक्कै नेपालकै झलकको दिने खालको छ। अनि शनिबार शनिबार हामी हाइकिङ पनि जान्छौँ फेरि, होइन, त्यो सबैको बावजुद पनि मैले लगभग भनौँ न हप्तामा 1.5 डे टाइम दिएर गरेको काम हो यो।
3: हजुर,
4: यसको मतलब के भने मैले आफ्नो पर्सनल टाइम निकालेर कन्टेन्ट क्रिएसन गरेको हो। सबभन्दा मूल मन्त्र चाहिँ डिसिप्लिन र टाइम लाइन भन्छु म चाहिँ, किनभने मेरो प्रत्येक काम मैले जे गर्छु सबै काम मेरो ठ्याक्क टाइम सेट छ, यति बजेदेखि यति बजीसँग यो गर्ने, यस पछाडि यो गर्ने, यति बजेदेखि यति बजीसँग यो गर्ने, प्रत्येक कुरा म डिसिप्लिनमा टाइम लाइनमा चल्छु। सायद त्यसले पनि यो सम्भव बनाएको हो कि जस्तो लाग्छ मलाई, तर अफकोर्स टाइम निकाल्न गाह्रो छ।
3: हजुर, पक्कै पनि यसरी चाहिँ यहाँलाई चाहिँ अब अमेरिकामा एउटा माइक्रोसफ्ट जस्तो कम्पनीमा काम आफूले पाइसक्नु भएपछि फेरि पनि यो कन्टेन्ट क्रिएसन चाहिँ मैले गर्नुपर्छ, नेपालको बारेमा चाहिँ श्रोताहरूलाई, दर्शकहरूलाई चाहिँ यो कुराहरू बुझाउनुपर्छ भन्ने खालको, त्यो हजुरलाई चाहिँ त्यो कन्सेप्ट चाहिँ कसरी आयो, किन चाहिँ गर्नुभयो त?
4: यस्तो छ, कस्तो भने, जस्तो 3 वर्ष अगाडि मैले सुरु गरेँ, तर त्योभन्दा अगाडि पनि म बोल्न चाहिँ बोल्दिनँ थिएँ, तर कम्तीमा जानकार चाहिँ थिएँ नेपालमा के हुँदैछ भन्ने कुरा। अनि क्रमशः बिस्तारो बिस्तारो मलाई के लाग्यो भने, जस्तो पहिला म नेपालमा टिचर थिएँ, मैले बच्चाहरूलाई पढाउँथेँ, पढाउँदाखेरि कसरी सिकाउने र कसरी बुझाउने भन्ने कुरा टिचिङ लर्निङ टेक्निक्स मलाई थाहा थियो। अनि माइक्रोसफ्टमा त्यतिका वर्ष काम गरिसकेपछि आइटी एक्सपर्ट थिएँ, त्यो कुरालाई कसरी स्क्रिनमा देखाउने र के टेक्निकल एस्पेक्ट युज गर्ने भन्ने कुरा पनि थाहा थियो। अनि बिस्तारो हेर्दै गएँ के भने, नेपालमा मात्रै होइन संसारभरि नै छ, तर म नेपालकै एक्जाम्पल दिँदैछु किनभने नेपालमै विशेष गरेर मैले चाहिँ भिडियोहरू बनाउँदैछु। के देखेँ भने, त्यहाँ पनि समाचारहरू छन्, त्यहाँ पनि टिभी रेडियो च्यानलहरू छन्, मिडियाहरू छन्, अनि तिनीहरूबाट पनि न्युजहरू निस्किन्छन्। त्यो न्युजले नपुगेर मैले फेरि अर्को एउटा एक्स्ट्रा भिडियो बनाएर किन बुझाउनु पर्यो भन्दाखेरि, मैले के देखेँ भने, सबै त होइन तर प्रायः प्रायः न्युज च्यानलहरू मैले मिडियाहरू के देखेँ भने, कि त एक साइडमा ढल्केका छन् कि त अर्को साइडमा ढल्केका छन्। अनि एउटै घटना घटेको छ, एउटै घटना एउटा पत्रिकाले एक तरिकाले लेख्छ, अर्को पत्रिकाले अर्कै तरिकाले लेख्छ। अनि त्यो लेखेको ठाउँमा पनि खोज्छु म, तलदेखि माथिसम्म सबै न्युज पढिसक्यो, विश्वस्त स्रोतका अनुसार भनेको हुन्छ, एउटा पनि प्रमाण हालेको हुँदैन। अनि मैले के सोचेँ भने, यही कुराहरूलाई जुन जुन कुरा पत्र पत्रिकाले लेख्दैछन् त्यही कुरालाई जनताले बुझ्ने गरी इलस्ट्रेसन चाहिँ पिक्चर सहित राखेर, प्रमाण सहित राखेर, प्रमाण नभए नबोल्ने, प्रमाण भए कसैलाई पनि नछोड्ने गरी बुझाउँदा के हुन्छ त भनेर मैले सुरु गरेको चाहिँ एकदमै कम्प्लिटली सोसल अवेरनेसको लागि सुरु गरेको।
3: हजुर हजुर।
4: तर बनाउँदै जाँदाखेरि स्थिति कस्तो भयो भन्दाखेरि, जस्तो मैले त भ्रष्टाचार विरोधी भिडियोहरू बनाउँछु, कुशासनसँग सम्बन्धित भिडियो बनाउँछु, त्यसो हुने बित्तिकै कुनै पनि भ्रष्टाचार तपाईँले समाउनु भयो भने हेर्दाखेरि कर्मचारी इन्भल्भ भएको जस्तो देखिन्छ, अलिकति खोतल्दै गयो त कर्मचारी सँगसँगै कुनै नेता इन्भल्भ भएको हुन्छ, खोतल्दै गयो भने मन्त्री प्रधानमन्त्रीसम्म पुग्छ, न्यायाधीशसम्म पुग्छ, प्रहरीसम्म पुग्छ, अछु त कुनै ठाउँ देखिँदैन। अनि अब त्यो भिडियो बनाइदिइसकेपछि के हुँदो रहेछ भन्दाखेरि, ए यसले त हाम्रो पार्टीको अथवा हाम्रो नेताको विरुद्धमा बोलेछ, हाम्रो पार्टीको विरोधी रहेछ भनेर बिस्तारो बिस्तारो दुश्मन पनि कमाउँदै गयो, एकातिर प्रशंसक पनि कमाउँदै गयो, अर्कोतिर दुश्मन पनि कमाउँदै
3: भए। यसरी भिडियो बनाउँदाखेरि चाहिँ अब धेरै जसो धम्की आएको कुराहरू पनि यहाँले भन्नुभएको थियो आफ्नै भिडियोमा। अब यहाँले आफैले भर्खरै भन्नुभयो कि कतिपय चाहिँ पार्टीहरूलाई चाहिँ नराम्रो बनाउन खोजियो भन्ने खालका कुराहरू पनि, आरोप पनि यहाँलाई आए होइन। अब यहाँ त फेरि नेपालमा हुनुहुन्न, अमेरिकामा बसेर गरिरहनु भएको छ, त्यस्ता खालका आरोपहरू, त्यस्ता खालका नकारात्मक कुराहरूलाई यहाँले चाहिँ कसरी प्रतिक्रिया या भनौँ कसरी चाहिँ ह्यान्डल गर्नुभयो?
4: हजुर, यो भिडियो बनाउँदाखेरि धम्की आएको भन्ने कुरा चाहिँ मैले अलिक अगाडि नै एउटा भिडियो पनि बनाएको छु, केही कुरा एक्जाम्पल त्यहाँ पनि दिएको छु कसरी धम्की आयो भन्ने कुरा, अहिले पनि आउँछ, त्यो रोकिएको छैन, त्यो नेपालको चाहिँ रोग नै हो भन्छु म। अब मलाई चाहिँ कस्तो भयो भने, पहिला सुरुमा फकाउने काम भयो केही मान्छेहरू मार्फत, केही पात्रहरू मार्फत, ल यसो गरिदिन्छौँ उसो गरिदिन्छौँ पैसा दिन्छौँ यहाँ त्यहाँ फकाउने काम भयो, मलाई पैसा चाहिँदैन भनिसकेपछि त्यस पछाडि धम्की आउन सुरु भयो। अनि धम्कीले पनि नडराइसकेपछि त्यस पछाडि हिलो छ्याप्ने र बदनाम गराउने काम भयो। त्यो तिनैवटा अस्त्र म माथि प्रयोग भइसकेको छ, अनि त्यसले कहिलेकाहीँ डिमोटिभेसन पनि गराउँछ। अफकोर्स राम्रो सोचेर राम्रो काम गर्दा गर्दै कसैले हिलो छ्याप्छ, आफूले गर्दै नगरेको कामको आरोप आफूमाथि आइपर्छ भने त्यसले डिमोटिभेट हुन्छ अफकोर्स। तर मलाई के लाग्छ भन्दाखेरि, त्यो मानिसहरूले किन त्यसो गरे होला जस्तो लाग्छ भन्दाखेरि, प्रत्येक कुरा तपाईँ सानोभन्दा सानो कुरा हेर्नुहोस्, तपाईँले सोसियल मिडियामा एकदमै नितान्त व्यक्तिगत तपाईँलाई मन नलागेको कुरा लेख्नुहोस्, त्यो कतै न कतै गएर पोलिटिक्ससँग ठोकिन्छ ठोकिन्छ, टु मच पोलिटिक्स, जुनसुकै ठाउँमा पनि पोलिटिक्स, कुनै कुनै ठाउँ त पोलिटिक्स बेगर छोडिदिए पनि त हुन्थ्यो नि जस्तो लाग्छ मलाई। अनि पोलिटिक्स पनि कसरी फैलिएको छ भन्दाखेरि, जस्तो यो अमेरिका ठुल्ठुलो विकसित देशहरूमा मान्छेहरूसँग कुरा गऱ्यो भने पोलिटिक्सलाई धेरै मतलब गर्दैनन् उनीहरूले, रियल पोलिटिसियन छ भने उसलाई पोलिटिक्ससँग मतलब छ, काम गरेर खाने मान्छेलाई पोलिटिक्ससँग मतलब छैन यहाँ। तर नेपालमा चाहिँ पढेको होस् कि नपढेको होस्, अनपढ होस् कि किसान होस् कि मजदुर होस्, कर्मचारी, डक्टर, पत्रकार, वकिल, जोसुकै छान्नुहोस्, सबका सब पोलिटिसियन, सबैलाई पोलिटिक्स मात्रै आउँछ, बाँकी केही पनि आउँदैन। अनि अलिकति कुरा बोल्यो कि त्यो राजनीति गर्दिन भन्ने सोचेर कुरा बोल्यो भने पनि त्यसमा राजनीति घुसाइहाल्ने कि यो पक्षको
3: भनिहाल्छन्।
4: त्यसले गर्दाखेरि मलाई लाग्छ यो डर्टी पोलिटिक्सले बिगारेको हो देश धेरै मात्रामा चाहिँ, डर्टी पोलिटिक्स अनि भ्रष्टाचार, त्यो दुईवटा कुरा करेक्सन हुने हो र सिस्टम बस्ने हो भने आई थिङ्क नेपाल राम्रो छ, नेपाल खराब चाहिँ छैन जे भए पनि।
3: हजुर, अब एकातिर यहाँले चाहिँ यतिका धेरै आफूलाई चाहिँ एउटा थ्रेट नै आइरहेको कुरालाई पनि स्वीकार गर्दै त्यसलाई पनि सामना गर्दै अहिलेसम्म भिडियो बनाइरहनु भएको छ, अर्कोतिर चाहिँ के पनि हामी सोच्न सक्छौँ भने यति राम्रो कम्पनीको जागिर छ, यति अमेरिका जस्तो ठाउँमा बस्न पाएको छ होइन, यस्तो ठाउँमा बसेर यतिका राम्रो जागिर पाएर आफ्नो फ्यामिली सेटल गरिसक्नु भएको व्यक्ति भइसकेपछि किन नेपालको यस्ता कुशासन भ्रष्टाचारका कुराहरूलाई चाहिँ खोताली खोताली इतिहासका कुराहरू कहिले कहिले देखेका कुराहरूलाई चाहिँ बाहिर ल्याएर चाहिँ मानिसहरूले गाली गर्ने गरी गरी तपाईँले भिडियो बनाइरहनु भएको होला भन्ने पनि हामीलाई लाग्छ होइन। दोष लगाउनेहरूले त अब विभिन्न कुराहरूलाई आक्षेप लगाउने गर्छन्, अब यहाँलाई विभिन्न अस्त्रहरू पनि प्रयोग गरियो भन्नुभयो, अब अहिलेको समयमा त झन् युट्युब यो फेसबुक टिकटक जस्ता कुराहरू जसलाई चाहिँ हामीले अहिले मोनिटाइज गरेर होइन आफ्नो अब एउटा पैसा कमाउने एउटा प्लेटफर्मको रूपमा पनि लिइरहेका छन् अहिले, अब यहाँलाई पनि यो भ्युज र पैसाको लागि पनि यस्तो गरेको हो कि भन्ने पनि एक थरीको आरोप होला होइन। अब अहिले चाहिँ जताततै नेपालमा मात्र होइन जताततै सोसियल मिडिया युट्युब जस्ता चाहिँ सामग्रीहरूबाट यस्ता विभिन्न खालका सामग्रीहरू आउने गरेका छन्, विभिन्न खालका कन्टेन्टहरू आउने गरेका छन्, त्यो अब हामीले हेर्न लायकको अनि त्यसै गरी हेर्न लायक नभएका धेरै खालका छन्। अब यसमा चाहिँ अलिकति समाज पनि यो युट्युबले यो भनौँ युट्युब मात्र होइन कि सोसियल मिडियालाई नै एउटा ह्यान्डल गर्न नजानेको हो कि अथवा यो सोसियल मिडियाले गर्दाखेरि नै एउटा हाम्रो त अब नेपालमा रिभोल्युसन नै भयो, सरकार नै चेन्ज भयो, यसलाई चाहिँ हामीले सही तरिकाले ह्यान्डल गर्न नजानेको हो कि अब के गर्नु पर्ला, यसमा कतातिर जाँदैछ, कसरी चाहिँ यसलाई राइट ट्र्याकमा ल्याउन सकिन्छ, हजुरले आफ्नो विचारमा चाहिँ के भन्नुहुन्छ?
4: तिनवटा कुरा उठाउनु भयो तपाईँले, त्यो तिनवटालाई म चाहिँ पोइन्ट वाइज एक्सप्लेन गरौँ कि जस्तो लाग्यो।
3: हजुर,
4: पहिला कुरा चाहिँ मलाई बारम्बार लाग्ने गरेको स्पेसल्ली लाग्ने गरेको भन्दा नि एउटा भनौँ न पोलिटिकल एफिलिएट भएका केही मान्छेहरूले चाहिँ मलाई भ्यूबाट यसले पैसा बटुल्नको लागि चाहिँ यो गरेको भन्ने आरोप लगाएको देख्छु। मैले बारम्बार भन्दै आएको छु, अहिले भर्खर तपाईँले पनि भन्नुभयो, फेरि पनि म भन्दैछु के भने मलाई भिडियो बनाएर अथवा सोसियल मिडियामा पोस्ट गरेर पैसा कमाएर जिन्दगी बाँच्नुपर्ने स्थिति छैन, मेरो आमदामीका स्रोतहरू बेग्लै छन्। मैले सोसियल मिडियामा अथवा भिडियो बनाउनलाई जति टाइम दिन्छु त्यो टाइम मेरो आफ्नो प्रोफेसन जे छ त्यो प्रोफेसनमा लगाउने भने त्योभन्दा 10 times 20 times अझ त्योभन्दा बढी पैसा म बेग्लै ठाउँबाट कमाउन सक्छु, पहिला कुरा। दोस्रो कुरो मैले बारम्बार भनि पनि राखेको छु के भने यो सोसियल मिडियाबाट आएको जति पनि पैसा छ त्यो खर्च घटाएर, किन अमेरिकामा त सानोभन्दा सानो इन्कममा पनि इन्कम ट्याक्स तिर्नुपर्छ, कम्पनी दर्ता गर्नुपर्छ, इन्कम ट्याक्स तिर्नुपर्छ, अरू लजिस्टिक्समा खर्चहरू हुन्छन्, ती सबै खर्च कटाएर मैले आफूले नराखिकन सोसल अवेरनेसको लागि सोसल फिलान्थ्रोपिक पर्पजको लागि मैले सबै डोनेसन दिने गरेको छु। र म नेपालमा भएका कन्टेन्ट क्रिएटरहरू जति पनि हुनुहुन्छ र सोसियल मिडिया इन्फ्लुएन्सर प्लस अनलाइन र ठुल्ठुला मिडिया हाउसहरू सबैलाई म अनुरोध के गर्छु भने मैले जसरी नै सबै दिनुपर्छ भन्ने जरुरी छैन, बाँच्नु पनि पर्छ सबैले, तर कम्तीमा आफूले कमाएको यसरी सोसियल मिडियाबाट अथवा चाहिँ कन्टेन्टबाट कमाएको एउटा निश्चित पर्सेन्ट गरिब दुखीहरूलाई फिलान्थ्रोपिक पर्पजको लागि परोपकारी कामको लागि डोनेसन दिन सुरु गर्नुहोस्, सबैलाई त्यो भन्छु। अर्को कुरो दोस्रो कुरो के छ भने यो जति बेलादेखि नेपालमा यो फेसबुक स्पेसल्ली मोनिटाइज सुरु भयो त्यस पछाडि मैले पनि बिस्तारो देख्दैछु के गर्दाखेरि चाहिँ भाइरल हुन्छ, के गर्दाखेरि मान्छेहरूले धेरै हेर्छन्, के गर्दाखेरि विवादास्पद हुन्छ, अनि जे पायो त्यही राखिदिने, एआई जेनेरेटेड कन्टेन्टहरू राखिदिने, हुँदै नभएको फेक न्युजहरू राखिदिने, साँच्चै भन्ने हो भने छाडा भएको छ सामाजिक सञ्जाल। अब जस्तो अस्ट्रेलियाले हिजो भर्खर एउटा चाहिँ ल पास गरेको छ के भने यो अटोमेटिक रेकमेन्डेसन गर्ने जुन एल्गोरिथम छ फेसबुक लगायतका सोसियल मिडियाको त्यो अप्ट आउट गर भनेर एउटा कानुन बनाउँदैछ, त्यो सायद अब नेपालले पनि त्यस्तै खालको कुनै कानुन बनाउनु पर्छ कि भन्छु म। अनि यो भन्दाखेरि फेरि एक पक्षका मान्छेहरूले मैले चाहिँ सोसियल मिडियामा चाहिँ अति नै छाडा भयो, यसलाई अलिकति कन्ट्रोल गर्ने खालका कानुन चाहिन्छन् भन्छु, अनि केपी ओलीले त्यही ल्याउन खोजेको होइन, तैँले त्यसैको विरोध गरेको होइन भनेर भन्छन्। केपी ओलीले त्यो बेलामा ल्याउन खोजेको जे कानुन थियो त्यसको एउटा भिडियो बनाएको छु, त्यो नियन्त्रण थियो, त्यो चाहिँ हामी भन्दैछौँ के भने यो कानुनको अन्तर्गतमा ल्याउनु पर्यो, करेक्सन गर्नु पर्यो, ब्यान गर्ने होइन। त्यो भएर कानुन ल्याउने र नियन्त्रण गर्ने र ब्यान गर्ने भन्ने दुईटा फरक कुरा हो। ब्यान गर्ने होइन तर करेक्सन गर्ने, उचित कानुन बनाउने, गल्ती गर्ने मान्छेलाई सजाय दिने जसले गर्दाखेरि त्यो रिपिट नहोस्, त्यो गर्नै पर्छ नेपालमा जस्तो मलाई पनि फिल भइसकेको छ।
3: हजुर हजुर, पक्कै पनि। अब यो सोसियल मिडियालाई चाहिँ अहिले हामीले धेरै नै राम्रो भन्दा पनि नराम्रो या भनौँ भाइरल कन्टेन्टको लागि धेरै युज गरिरहेको हामीले पाइरहेका छौँ, जसबाट चाहिँ धेरैभन्दा धेरै भ्युज आओस् अनि त्यहाँबाट मोनिटाइज होस्, आफूले चाहिँ केही पैसा चाहिँ त्यहाँबाट कमाउन सकौँ भन्ने खालका अहिले धेरै जसो क्रिएसनहरू त्यस्ता देखिन्छन्। र यसलाई चाहिँ अब यो नयाँ सरकारले पक्कै पनि अब केही नियमन गर्ला भन्ने हामीले पनि आशा राख्छौँ र राखिरहेका पनि छौँ। र अब यहाँले चाहिँ अब एउटा अघि नै भन्नुभयो, अब
4: यहाँ अलिकति मैले काटेँ, थोरै मलाई थप्न मन लाग्यो। जस्तो यो सोसियल मिडियाको कन्टेन्ट एउटा चाहिँ के भने जे पायो त्यही लेखेको हुन्छ, त्यसले खास गरी कसैलाई पनि हानि गरेको छैन, तर पचाउन गाह्रो भएका खालका कन्टेन्टहरू छन् एउटा, कम हार्मफुल भनौँ। अर्का खालका कन्टेन्ट कस्ता छन् भने एआई जेनेरेटेड, मान्छेको चाहिँ पुरै व्यक्तिगत आक्षेप लगाउनै हुँदै नभएको, मान्छेलाई ज्यान लिनेसम्मका, आत्महत्या गर्नेसम्मका क्रियाकलाप हुने गरेका न्युजहरू र समाचारहरू निकालेको हुन्छ, त्यो चाहिँ कडाभन्दा कडा कानुन बनाएर जसले गर्यो त्यसलाई कारवाही चाहिँ गर्नुपर्छ। न्युज बनाएको कारणले मान्छेको ज्यान जानु ठिक होइन।
3: श्रोतावृन्द, कार्यक्रम यहाँहरू सुन्दै हुनुहुन्छ जेरो आवर भक्तपुर एफएम 105.4 मेगाहर्जमा। यतिखेर हामी कुराकानी गरिरहेका छौँ र यो कुराकानी यहाँहरूले यो ब्रेकपछि सुन्न सक्नुहुनेछ, सुन्दै गर्नुहोला हामीलाई।
1: रंग बहार, रंग बहार।
0: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार।
1: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
0: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
1: बर्जर पेंस।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: ओहो रुजी तिमी पनि डिएल टेलर्समा आम्मै मन्जु तिमी पो कस्तो अचम्म पाँच वर्षपछि बल्ल आज भेट भयो दर्शन है दिनाजु
3: दर्शन दर्शन
2: अनि ऊ चाहिँ को नि
3: यो हाम्रो छोरा यमन
2: अबु यत्रो भइसक्यो है भइसक्यो नि यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि अनि के छ तिम्रो हाल खबर यहाँ किन नि ओ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि
4: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू सुट तथा कोट विभिन्न कम्पनीका सर्टहरू विभिन्न साइजका पाइन्टहरू स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू अब दौरा सुरुवाल पनि सिलाइन्छ साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ
3: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स
4: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि फोन नम्बर 6613165
5: हेर न आज पनि नयाँ लुगा
6: तलब त निकै बढे जस्तो छ
7: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
8: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घण्टा आकस्मिक सेवा छन्
9: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया हाड जोड्नी शल्यक्रिया स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ
8: विशेषताहरू सिटी स्क्यान अल्ट्रासाउन्ड प्याथोलोजी उपलब्ध विशेषज्ञ सेवाहरू दन्त चिकित्सा छाला तथा यौन रोग ग्यास्ट्रोइन्ट्रोलोजी एम्बुलेन्स सेवा डायग्नोस्टिक सेवाहरू डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर फोन 6612695 र 6612705
10: नमस्ते म मास्टर शेफ सन्तोष शाह मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस् क्याच स्पाइसेस मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ

0: भक्तपुर FM 105.4 MHz।
1: जीरो आवर। दिस प्रोग्राम इज ब्रॉट टू यू बाय बर्जर रंग बहार
2: उपहारे उपहार
1: लकी ड्रॉप बम्पर मा यामाहा रेजियर बर्जर पेंस।
3: ब्रेक पछि पुनः स्वागत छ श्रोता वृन्द। भक्तपुर FM 105.4 मेगाहर्जमा सुन्दै हुनुहुन्छ कार्यक्रम जेरो आवर। म प्रस्तुता नवीनाको साथमा र आजको कार्यक्रममा हामीले कुराकानी गरिरहेका छौँ सोसियल इन्फ्लुएन्सर कन्टेन्ट क्रिएटर आइटी एक्सपर्ट सफ्टवेयर इन्जिनियर हुनुहुन्छ टङ्क दाहाल। उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ। अहिले उहाँ अमेरिकामा हुनुहुन्छ र उहाँसँग अहिले पनि हामीले प्रत्यक्ष टेलिफोन मार्फत कुराकानी गरिरहेका छौँ। अब यही न्युजकै सन्दर्भमा कुराकानी गर्दै गर्दाखेरि अब यहाँ आफै पनि अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको महासचिव हुनुहुन्छ र पत्रकार होइन तर पनि पत्रकारको जस्तै काम चाहिँ गरिरहेको छु भन्नुभएको छ। यहाँले चाहिँ नेपालको पत्रकारिता क्षेत्रलाई कसरी लिनुभएको छ? अब न्युज लेखेकै भरमा न्युज पब्लिस गरेकै भरमा मानिसहरूलाई यहाँ चाहिँ थुन्ने काम होइन ज्यान लिने काम जस्ता यस्ता कामहरू पनि भइरहेका छन्। अब हालसालैकै कुरा गर्नुपर्दाखेरि पनि गृहमन्त्रीले चारजना पत्रकार चाहिँ सुधारिनुपर्छ भन्ने खालका अभिव्यक्ति दिनुभएको छ। योभन्दा अगाडि 12 भाइ मिडिया भन्ने खालका कुराहरू छन् होइन। यी यस्ता कुराहरू नेपालमा चाहिँ यो पत्रकारिता क्षेत्र साँच्चीकै जस्तो खालको पत्रकारिता हुनुपर्ने हो त्यो नभएकै हो?
4: यसलाई चाहिँ म के भन्छु भने यो कोइनको दुईवटा पाटो हुन्छ। दुवै पाटो हेर्नुपर्छ। कोइन कस्तो छ भनेर बुझ्नको लागि कोइनको दुवै पाटो हेर्नुपर्छ। एउटा पाटो के छ भने मिडियाको पाटो हेर्ने हो भने मिडियाले रियल्ली मिडिया जसरी काम गरेको छ कि छैन। मिडियाले समाचार दिनु र जनतालाई सुसूचित गराउनु काम हो त्यो मात्रै गरेको छ कि मिडियाले बार्गेनिङ पनि गरेको छ, मान्छेको चाहिँ पर्सनल जीवन छताछुल्ला पारिदिएको छ, गर्नै नहुने काम गरेको छ कि छैन मिडियाले? छ भने त्यो बन्द गर्नु पर्यो, मिडिया पनि सुध्रिनु पर्यो एकातिर। दोस्रोतिर सरकारले प्रजातान्त्रिक डेमोक्रेसी भएको कुनै पनि देशमा पत्रकारिता भनेको चौथो अङ्ग, चौथो खम्बा। पत्रकारिता छैन भनेदेखि देशमा तानासा सुरु हुन्छ। त्यो भएर सरकारले पनि के भने लेखेकै कारण, बोलेकै कारण, समाचार बनाएकै कारण पत्रकारहरूलाई धम्क्याउने, थुन्ने, दुःख दिने काम बन्द गर्नुपर्छ, त्यो सही होइन। अर्कोतिर पत्रकार भएको कारणले गर्दाखेरि पत्रकार भनेको दादागिरी गर्ने र अर्कालाई ब्ल्याकमेल गर्ने लाइसेन्स पनि होइन। दुवै पक्ष सुध्रिनुपर्छ। मैले हेर्दाखेरि चाहिँ दुवै पक्षमा खराबी देख्छु।
3: हजुर हजुर। अब यसलाई चाहिँ

0: तयार हुँदैन, मान्छेहरूले आफूले सेल्फ अवेर भएर मैले कतिसम्म चाहिँ गर्नुहुन्छ, कति योभन्दा माथि गएँ भने चाहिँ मैले मेरो लिमिट क्रस गरेँ भन्ने कुरा मान्छे आफू पनि अवेर भइदिनु पऱ्यो।
1: हजुर हजुर, पक्कै पनि हो। त्यसै कारणले पनि सायद यो अहिले नेपाली मिडिया प्रतिको मानिसहरूको विश्वसनीयता चाहिँ अलिक कम हुँदै गएको हो कि जस्तो पनि अहिले हामीले देखिरहेका छौँ। र अब अर्को कुरा के पनि यहाँ जोड्न चाहन्छु भने, यो सरकारकै अब अघि नै मिडियालाई हेर्ने दृष्टिकोणको सन्दर्भमा कुराकानी गर्दाखेरि चाहिँ अब यो सरकार आउनुमा अब हजुरहरू जस्तै गैर आवासीय नेपालीहरूको ठुलो हात रहेको छ भन्ने कुरा पनि हामीले देख्यौँ होइन। धेरै जसो चाहिँ विदेशमा बसिरहनुभएका नेपालीहरूले यहाँ रहनुभएका आफ्नो परिवारलाई चाहिँ रासुपालाई नै चाहिँ समर्थन गर्नुपर्छ भन्ने खालका कुराहरू गरेर उहाँहरूलाई जिताउनु भयो भन्ने कुराहरू पनि आए। गैर आवासीय नेपालीहरूको हकहितको लागि पनि यहाँ चाहिँ एकजना आवाज उठाउँदै आउनु भएको र एनआरएनए वासिङटनको पूर्व अध्यक्ष पनि रहिसक्नु भएको छ। विदेशमा बस्नुभएका नेपालीहरूको लागि होइन अब यो अहिलेको सरकार या भनौँ रासुपा जितेर सरकार बन्नुमा पनि यहाँहरूको ठुलो भूमिका छ। वर्ष दिन भयो अब जेएनजी आन्दोलन भएको पनि र सरकार गठन भएको पनि महिनौ भइसकेको छ। यो सरकारले अब जान्नेलाई छान्ने भन्ने खालको यो सरकारले चाहिँ विदेशमा बस्नुभएका नेपालीहरूका लागि के कस्ता पहल गरेको जस्तो लाग्छ त? जस्तो अब विभिन्न खालका कुराहरू होलान्, लगानीका विषय होलान्, मतदानका कुराहरू, दोहोरो सेवा सुविधा लगायतका विभिन्न क्षेत्रमा चाहिँ अहिलेसम्म के भएका छन् र के हुनुपर्ने हो जस्तो लाग्छ यहाँले चाहिँ? यहाँले आफैले चाहिँ कस्तो खालको यो सरकार परिवर्तन भइसकेपछि, यो नयाँ सरकार आइसकेपछि आफूले महसुस गर्नुभएका कुराहरू के छन्?
0: यो चाहिँ के भने, नागरिकताको स्पेसल्ली एनआरएनहरूको नागरिकताको कुरा गर्दाखेरि चाहिँ अलिकति अगाडि जानुपर्ने हुन्छ। यो इन्जिनियरिङको भाषामा ब्याक ट्र्याक गर्ने भन्छन्। ब्याक ट्र्याक भनेको के भने, कुनै कुरा बिग्रियो भने सबभन्दा लास्टमा बिग्रेको लास्ट नोन गुड ठाउँ जहाँ छ त्यो ठाउँमा पुग्ने, अनि कहाँनिर बिग्रियो भनेर हेर्ने। त्यो ब्याक ट्र्याक गर्ने हो भने 2063 सालमा जुन एउटा नागरिकता कानुन बन्यो ऐन, त्यहाँदेखि कुरा बिग्रियो। त्यहाँनिर चाहिँ एउटा दफा यसरी घुसाइयो कि यो विदेशमा बसेका नेपालीहरूलाई रातारात विदेशी बनाउने, अनि नेपालमा आएर चाहिँ जन्मेको मात्रै छ भने पनि, बस टुरिज्मको हिसाबले नेपालमा जन्मेको मात्रै छ भने पनि उसले नागरिकता पाउने खालको एउटा कानुन आयो। त्यो कानुनले अहिले हेर्दाखेरि चाहिँ यो एनआरएनहरूलाई मात्रै घाटा भएको देखिन्छ, तर 20-30-40 वर्षको कुरा गर्ने भने सिङ्गो देश नै त्यो चाहिँ त्यसबाट घाटा हुन्छ पछि। अनि भन्नेहरूले चाहिँ के भन्छन् भने, जस्तो नेपालभित्र, नेपालमा मात्रै होइन विश्वभरि नै अहिले हेर्नुहुन्छ भने एउटा हुन्छ राष्ट्रवादी, अर्को हुन्छ उग्र राष्ट्रवादी। यो राष्ट्रवाद र उग्र राष्ट्रवादको बिचमा सानो धागो हुन्छ, उग्र राष्ट्रवादले सबैलाई बर्बाद गर्छ। नेपालमा एक किसिमका उग्र राष्ट्रवादीहरू छन् के भन्छन् भने, विदेश गइस् अनि नागरिकता च्यातिस् भन्छन्। तर प्रष्ट यहाँ आज के भन्न चाहन्छु भने, एनआरएनहरूले नागरिकता च्यातेका छैनन्। उनीहरूसँग अहिलेसम्म पनि नेपालको नागरिकता जस्ताको तस्तै छ। कानुनले 63 सालमा आएको कानुनले चाहिँ तिमीहरूले जुन नागरिकता लिएका थियौ त्यो नागरिकता अब मान्य छैन भनिदिएको हुनाले नागरिकता अहिले सस्पेन्ड भएर बसेको हो। तर स्पेसल्ली वंशजका नागरिक यो चाहिँ हाम्रो वंशावली ट्री हेर्दै हेर्दै जाने भने 13, 14, 15, 17, 20 त्यो रुखको हाँगो जानासम्म पुग्छ, त्यहाँ त्यहाँसम्म हाम्रा पुस्ताहरू नेपालमै जन्मे, नेपालमै हुर्के, वंशका नागरिक हामी। अब हामीलाई चाहिँ विदेशी बनाउने, अनि यो म्यानमारबाट अनि कता कताबाट रोहिङ्ग्याहरू अनि यो टिओबी टिबेटनहरू अनि यो अनि ऊ उनीहरू चाहिँ भट्टाभट्टै नेपालको नागरिकता लिइराखेको जब सुनिन्छ, त्यो गर्दाखेरि नेपालको भविष्य अब के होला भन्ने चिन्ता लाग्छ। अनि अहिले तपाईँले अर्को कुरा गर्नुभयो के भने, यो अहिलेको सरकारमा चाहिँ विदेशमा बस्ने नेपालीहरूले पनि धेरै हेल्प गरे, अहिलेको चाहिँ रासोपाले त्यति धेरै सिट जित्नुमा चाहिँ विदेशमा बस्नेहरूको पनि हात छ भन्नुभयो, सायद त्यो सत्य होला। र उहाँहरूको घोषणा पत्रमै हेर्नुभयो भने पनि नागरिकताको निरन्तरता र एनआरएन एको लागि चाहिँ हामी व्यवस्था गर्छौँ भन्ने किसिमको कुरा लेखेको छ। नागरिकताको निरन्तरता भनेको के भने, कन्टिन्युटी, एउटा त्याग अनि अर्को दिन्छु भनेको होइन निरन्तरता भनेको। त्यो भएर आशा के छ भने, अहिलेको सरकारले बुझ्छ विदेशमा भएका नेपालीहरूको सिप, अनुभव, पैसा

0: त्यो सबै कुरा नेपालमा लगानी गर्न पाउन्, नेपालकै विकासमा त्यो पैसा खर्च होस् र नेपाललाई उँभो लगाउनको लागि सबै सरकार र विदेशमा बस्ने नेपालीहरू सबै मिलेर गरून् भन्ने चाहिँ मेरो सोचाइ हो र त्यो गर्नु पनि पर्छ। त्यसले देशकै भलो गर्छ, किनभने अहिले विदेशमा थुप्रिराखेको पैसा यदि सरकारले राइट कानुन बनाइदिने हो र ल तिमीहरू टुरिस्ट होइनौ तिमीहरू नेपाली नै हौ भन्ने मात्रै भनिदिने हो, त्यसरी कानुन बनाइदिने भने विदेशमा थुप्रेको अरबौँ रुपियाँ नेपालमा आउँछ एकैपल्ट। त्यो पैसा त नेपालमै स्प्रेड हुने हो, त्यस पछाडि नेपालै बन्ने हो त्यसले त।
1: हजुर, श्रोतावृन्द, कार्यक्रमको हामी अन्ततिर आइसकेका छौँ र आजको कार्यक्रममा हामीले सोसियल इन्फ्लुएन्सर, त्यसै गरी कन्टेन्ट क्रिएटर, आइटी एक्सपर्ट, सफ्टवेयर इन्जिनियर टङ्क दाहाल सरसँग कुराकानी गरेका छौँ र उहाँसँगको यो कुराकानी हामी अर्को श्रृङ्खलामा पनि लिएर आउनेछौँ। उहाँसँगको कुराकानी आजको कार्यक्रममा यहाँले जति सुन्नुभयो यस बाहेक पनि उहाँसँग हामीले अन्य थुप्रै कुराकानी गरेका छौँ र अर्को श्रृङ्खला आगामी शनिबार बिहान 9-10 बजेसम्म सुन्न नछुटाउनुहोला। उहाँसँगको अर्को एक्सक्लुसिभ यो कुराकानी यहाँहरूले सुन्न सक्नुहुन्छ र युट्युबमा पनि यो कार्यक्रमलाई राख्ने नै छौँ। यहाँले युट्युबमा पनि हामीलाई सुन्नुहोला र हाम्रो युट्युब च्यानल रहेको छ भक्तपुर एफएम 105.4 MHz र यो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोला र हाम्रो कार्यक्रमप्रति केही सल्लाह सुझावहरू रहेका छन् भने पनि यहाँहरूले कमेन्टमा आफ्नो कुराहरू राख्नुहोला र यहाँहरूकै सल्लाह सुझाव अनुसार हामी अगाडि बढिरहेका नै छौँ र आगामी दिनमा पनि बढ्ने नै छौँ। त श्रोता, आजको कार्यक्रमबाट हामी बिदा हुन्छौँ। अर्को साता पुनः यो कार्यक्रमको अर्को श्रृङ्खला यहाँहरूले सुन्न सक्नुहुन्छ टङ्क दाहाल सरसँगकै कुराकानी। आजको लागि कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सम्पूर्णमा धेरै धेरै आभारी छौँ। प्राविधिक सहकर्मी राजेश हाडाका साथ म प्रस्तुता नवीना पनि बिदा हुन्छु। हवस् त, नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 MHz। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 10 बज्यो।

0: भक्तपुर FM 105.4 MHz।
1: हाम्रा पाखा पखेरु, हाम्रा गाउँघर, लेक बेसी, तराई, पहाड, हिमालको प्रतिबिम्ब, लोकगीत संगीतको कार्यक्रम लोक सुसेली।
2: नमस्कार, संचार जगतको अभिन्न मित्र भक्तपुर FM 105.4 MHz सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय लोकपारक मित्रहरूमा म तपाईँको कार्यक्रम प्रस्तावतम उपस्थित भइसकेको छु र कार्यक्रम लोकसुसेली आउने गर्छ प्रत्येक साताको शनिबार बिहान ठिक 10 देखि 11 बजेसम्म र कार्यक्रम तपाईँ यतिखेर काठमाडौँ उपत्यका आसपासका जिल्ला त्यसै गरी विश्वका कुनै पनि कुनामा रहेर हामीलाई प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। हाम्रो वेबसाइट रहेको छ www.bhaktapurfm.com.np र विविध अनलाइन एप्सहरू मार्फत पनि कार्यक्रम सुन्न सक्नुहुन्छ भने कार्यक्रमको पुनः प्रसारण प्रत्येक बुधबार दिउँसो 2 बजेदेखि 3 बजेसम्म पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। यतिखेर प्रविधि पाटमा मलाई राजेश दाईले सघाइरहनु भएको छ। आदरणीय श्रोता, आज कार्यक्रममा मैले 30 विशेष गीतहरू नै लिएर आएको छु। 30 विशेष गीत भन्नुपर्दाखेरि भदौ 29 गते 30 रहेको छ र यही 30 सेरोफेरोमै रहेका गीतहरूलाई आज पनि हामीले स्थान दिइरहेका छौँ। सोही क्रममा पहिलो साङ्गीतिक कोसेली विष्णु माझीको आवाजमा सजिएको यो भाका घरबार भन्ने भाका रहेको छ। पुतलीको भट्टी भाग 22 रहेको भाका यो यतिखेर तपाईँहरूमा आशा राख्न गइरहेका छौँ, जसमा सोरेको छ विष्णु माझी, रचना सङ्गीत रहेको छ सुन्दरमणि अधिकारीको। स्वीकार्नुहोस् घरबार यतिखेर यहाँको माझमा।

हजुर, निकै रमाइलो भाका घरबार यस्तै छ आमै घरबार मायाको सानो दरबार भन्दै हुनुहुन्थ्यो विष्णु माझी। रचना सङ्गीत सुन्दरमणि अधिकारीको रहेको थियो। आदरणीय श्रोता, आज हामीले तपाईँहरूको माझमा ती विशेष गीतहरू नै लिएर उपस्थित भएका छौँ र ती गीतहरू आज तपाईँहरू माझ राख्ने गइरहेका छौँ र तपाईँ श्रोताहरू जो जहाँ जसरी कार्यक्रम सुनिरहनु भएको छ पक्कै पनि आजको दिनलाई विशेष बनाउनु हुनेछ भन्ने मैले विश्वास गरेको छु। र सोही क्रममा अर्को भाका म राख्न चाहन्छु। यो भाका रहेको छ नौरथी फुली भन्ने भाका रहेको छ। एलिना चौहान, रचना रिमाल, मेलिना मैनाली र दीपिका बैम्बुको आवाजमा सजिएको भाका। शब्द संगीत दीपक शर्मा, संगीत एरेन्जर उदयराज पौडेलको रहेको छ। आज आमैले किनिदिएको नौरथी फुली भोलि मैसँग होला कि नहोला, आज माइतीले छानिदिएको नौरङ्गी चोली भोलि मैसँग होला कि नहोला भन्ने भाका रहेको छ नौरथी फुली। यतिखेर यहाँहरूको माझमा

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र CIT भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: क्यान्सर या फुक्को उपचार विराटनगरे उपलब्ध दु दक्षुन कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दक्को थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पिया चुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी निम्ति स्वपुल्याप 9761000530।

0: भक्तपुर FM 105.4 MHz।
1: हाम्रा पाखा पखेरु, हाम्रा गाउँघर, लेक बेसी, तराई, पहाड, हिमालको प्रतिबिम्ब, लोकगीत संगीतको कार्यक्रम लोक सुसेली। यो छोटो विश्राम पछि यहाँलाई पुनः स्वागत छ। लोकगीत संगीतको कार्यक्रम लोकसुशैली तपाईँ सुनिरहनु भएको छ यहाँकै प्रिय रेडियो स्टेशन भक्तपुर FM 105.4 MHz मार्फत। कार्यक्रम लोकसुशैली जुन कार्यक्रममा आउने गर्छ प्रत्येक साताको शनिबार बिहान ठिक 10-11 बजेसम्म यहाँकै प्रिय रेडियो स्टेशन भक्तपुर FM मार्फत। र कार्यक्रममा हामीले आज पनि नयाँ पुराना भागकाहरू लिएर उपस्थित भएको जानकारी गराइसकेको छु। र कार्यक्रम तपाईँतिर काठमाडौँ उपत्यका आसपासका जिल्ला त्यसै गरी विश्वका कुनै पनि कुनामा रहेर हामीलाई प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ, हाम्रो वेबसाइट रहेको छ www.bhaktapurfm.com.np। त्यसै गरी विविध अनलाइन एप्सहरू मार्फत पनि कार्यक्रम सुन्न सक्नुहुन्छ र कार्यक्रमको पुनः प्रसारण प्रत्येक बुधबार दिउँसो 2 बजेदेखि 3 बजेसम्म सुन्न सक्नुहुन्छ। प्रविधि पाटमा मलाई राजताले सघाइरहनु भएको छ। र कार्यक्रममा मैले आज पनि यहाँहरूको माझमा लिएर आएका 30 विशेष गीतहरू राख्ने क्रममा अर्को भाकामा राख्न चाहन्छु। काली उर्लेर आएको छ भन्ने भाका रहेको छ, पारी पारी आएको 2 भागबाट चाहिँ यो भाका रहेको छ, जसमा सोरेको छ लक्ष्मी मल्ल, समूह गायनमा बिन्दु विशी, सुनिता लोहनी र मनोज विकको रहेको छ भने लय शब्द श्रीकृष्ण बम मल्लको, संगीत एरेन्जर एक सिंह श्याम श्वेत र शालीको रहेको छ। स्वीकार्नुहोस् काली काली उर्लेर आएको छ।

हजुर, निकै रमाइलो भाका काली उर्लेर आएको छ भन्ने भाका तपाईँहरूमा आज प्रस्तुत गर्यौँ। भेट्न मन लागेको छ, काली उर्लेर आएको छ भन्ने भाका तपाईँहरूकोमा आज प्रस्तुत गर्यौँ। श्रोता, निकै रमाइलो भाका लक्ष्मी मल्लको आवाजमा सजिएको भाका, बिन्दु बिसी सुनिता लोहनी मनोज विकको सामूहिक गायनमा रहेको भाका र लय शब्द श्रीकृष्ण बम मल्लको थियो भने सङ्गीत एरेन्जर श्याम श्वेत रसाइलीको रहेको थियो। र तपाईँहरू माझमा आज हामीले तीज विशेष गीतहरू नै यतिखेर स्थान दिइरहेका छौँ। ए आमै भन्ने भाका रहेको छ, यतिखेर अर्को भाका टिकापुनको आवाजमा सजिएको भाका, शब्द डम्बरचन्द बगर, सङ्गीत शक्तिचन्द, एरेन्जर पूर्ण संयोगको रहेको छ। निकै रमाइलो भाका, यति ठुलो संसारै भरिमा ए आमै मेरै रहेछ अभागी करिमा भन्दै हुनुहुन्छ टिकापुन। स्वीकार्नुहोस् ए भाका यतिखेर यहाँको माझमा।

0: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
1: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
0: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
2: हेर न, आज पनि नयाँ लुगा।
3: तलब त निकै बढे जस्तो छ।
4: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
5: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
6: रंग बहार, रंग बहार।
7: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
7: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
6: बर्जर पेन्स।

पाखा पखेरु हाम्रा गाउँघर लेक बेसी तराई पहाड हिमालको प्रतिबिम्ब लोकगीत संगीतको कार्यक्रम लोक सुसेली यो छोटो व्यापारिक विश्राम पछि यहाँलाई पुनः स्वागत छ। लोकगीत संगीतको कार्यक्रम लोकसुसेली तपाईँ सुनिरहनु भएको छ, जुन कार्यक्रम आउने गर्छ प्रत्येक साताको शनिबार बिहान ठिक 10-11 बजेसम्म यहाँकै प्रिय रेडियो स्टेशन भक्तपुर एफएम 105.4 MHz मार्फत। कार्यक्रम तपाईँ देखेर काठमाडौँ उपत्यका आसपासका जिल्ला त्यसै गरी विश्वका कुनै पनि कुनामा रहेर हामीलाई प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। हाम्रो वेबसाइट रहेको छ www.bhaktapurfm.com.np, त्यसै गरी विविध अनलाइन एप्सहरू मार्फत पनि सुन्न सक्नुहुन्छ। र कार्यक्रमको पुनः प्रसारण प्रत्येक बुधबार दिउँसो 2 बजेदेखि 3 बजेसम्म पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। यतिखेर प्रविधि पटमा हामीलाई राजताले सघाइरहनु भएको छ। श्रोता, आज कार्यक्रममा मैले यहाँलाई जानकारी गराइसकेको छु, आज कार्यक्रममा हामीले तीज विशेष गीतहरू नै स्थान दिइरहेका छौँ। सोही क्रममा अर्को भाका रहेको छ, होपिया राजै भन्ने भाका रहेको छ, लक्ष्मी न्यौपानेको आवाजमा सजिएको भाका, शब्द लक्ष्मी न्यौपाने र झलक रेग्मीको रहेको छ, लय लक्ष्मी न्यौपाने, संगीत एरेन्जर श्याम स्वेत रसालीको रहेको छ। सिकानुस् यो भाका होपिया राजै।

हजुर, निकै रमाइलो भाका तपाईँहरूमा आज प्रस्तुत गर्यौं। पिया राजै आँटेको पुर्याउने हो पिया राजै भन्ने भाका तपाईँहरूको माझमा प्रस्तुत गर्यौं। लक्ष्मी नेपालीको आवाजमा सजिएको भाका, शब्द लक्ष्मी नेपाने र झलक रेग्मीको थियो भने लय लक्ष्मी नेपानेको स्वयंको थियो। संगीत एरेन्जर श्याम सोहित रसाइलीको रहेको थियो। आदर श्रोता, आज हामीले तपाईँहरूको माझमा विशेष गरिकन तीज विशेष गीतहरूलाई स्थान दिने क्रममा हामीले यिनै गीतहरू तपाईँहरू माझ राखिरहेका छौँ। तपाईँ श्रोताहरू जो आज कार्यक्रम सुनिरहनु भएको छ पक्कै पनि मनोरञ्जन लिइरहनु भएको छ भन्ने मैले विश्वास गरेको छु। म यतिखेर फेरि पनि अर्को भाका म राख्न चाहन्छु। यो भाका रहेको छ मेरी उनीलाई भन्ने भाका रहेको छ, जमुना सनम ईश्वरी घिमिरे, शब्द शिव अकेली, लय ईश्वरी घिमिरे, संगीत एरेन्जर राजु सुनामको रहेको छ। स्वीकार्नुहोस् मेरी उनीलाई, मन पर्छ बेसरी मेरी उनीलाई, तपाईँहरूको माझमा मेरी उनीलाई।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने
0: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, कति राम्रो कुरा गरे, मेरो त समस्यै सेट भइसक्यो होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-59-15-875।
3: नमस्ते, म मास्टर सेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
5: रंग बहार
6: बर्जर संगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: भक्तपुर FM 105.4 मेगाहर्ट्ज।
1: हाम्रा पाखा पखेरु, हाम्रा गाउँघर, लेक बेसी, तराई, पहाड, हिमालको प्रतिबिम्ब, लोकगीत संगीतको कार्यक्रम लोक सुसेली।
2: यो छोटो अनि अन्तिम व्यापारिक विश्राम पछि यहाँलाई पुनः स्वागत छ कार्यक्रम लोकसुसेली, लोकगीत संगीतको कार्यक्रम लोकसुसेली, जुन कार्यक्रम आउने गर्छ प्रत्येक साताको शनिबार बिहान ठिक 10 बजेसम्म। र कार्यक्रम लोकसुसेली यतिखेर तपाईँ काठमाडौँ उपत्यका आसपासका जिल्ला, त्यसै गरी विश्वका कुनै पनि कुनामा रहेर प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। हाम्रो वेबसाइट रहेको छ www.bhaktapurfm.com.np र विविध अनलाइन एप्सहरू मार्फत पनि कार्यक्रम सुनिरहनु भएको छ भने, र कार्यक्रमको पुनः प्रसारण प्रत्येक बुधबार दिउँसो 2 बजेदेखि 3 बजेसम्म पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। यतिखेर प्रविधि पटमा मलाई राज थालिसकिरहनु भएको छ। र यतिखेर आज कार्यक्रममा मैले तपाईँहरूको माझमा नयाँ पुराना भाकाहरू भन्दा पनि आज विशेष गरिकन ती विशेष गीतहरूलाई नै स्थान दिने क्रममा हामीले तपाईँहरूको माझमा गीतहरू राखिरहेका छौँ र भरपूर मनोरञ्जन दिइरहेका छौँ भन्ने विश्वास गरेका छौँ। यतिखेर अर्को भाका राख्न चाहन्छु। यो भाका रहेको छ मनको वेदना भन्ने भाका रहेको छ, सरोज लामी छाने देवी घरती, त्यसै गरी कमल आचार्यको रहेको छ, समूह गायन सुषमा लामा थिङ, रेखा लामा, लय शब्द सरोज लामी छाने स्वयं गरेको छ भने एरेन्जर विनोद बाजुरेली गरेको छ। स्वीकार्नु सम्मानको वेदना तपाईँहरूको माझमा।

हजुर, निकै रमाइलो भाका मनको वेदना बेसरी घाम चर्के आज बादल खोइ कहाँ ला होला मनको वेदना मेरो कितिमलाई कि मलाई थाहा होला निकै रमाइलो भाका तपाईँहरूमा आज प्रस्तुत गऱ्यौँ सरोज लामी छाने देवी कार्ती कमल आचार्यको आवाजमा सजिएको भाका समूह गायन सुषमा लामा थिङ रेखा लामा लय शब्द सरोज लामी छाने स्वयं कोरेको थियो भने एरेन्जर विनोद बाजुरेली कोरेको थियो श्रोता हामीले कार्यक्रममा विशेष गरिकन तपाईँहरूको माझमा तीज विशेष गीतहरू नै तीजमा रहेका नयाँ भाकाहरूलाई नै स्थान दिने क्रममा आज हामीले ती गीतहरू प्रस्तुत गऱ्यौँ पक्कै पनि तपाईँहरू श्रोताहरू जो जहाँ कार्यक्रम सुनिरहनु भएको छ यहाँहरूलाई पक्कै पनि गीतहरू सुनेर भरपूर मनोरञ्जन दिलायो भन्ने हामीले विश्वास गरेका छौँ र आइरहेको हरितालिका तीज पर्वको विशेष विशेष शुभकामना सम्पूर्ण नारीवर्गमा राख्न चाहन्छौँ भने यतिखेर अन्तिम भाका नाच पुतली रहेको छ र यही अन्तिम भाका सँगसँगै हामीले पनि कार्यक्रमबाट दलिनुपर्ने बेला भइसकेको पनि छ र यो भाका राख्नुभन्दा अगाडि कार्यक्रममा यतिखेर यो भाका जुन नाच पुतली रहेको छ त्यसमा स्वर रहेको छ

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बिहानको ठिक 11 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

0: The station with the best music.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाइ सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

0: आदिपुर FM 105.4 MHz.
1: The station with the best music.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर.

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानी, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने
0: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हँसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्या चेट भइसक्यो, होइन त नानु?
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घन्टा आकस्मिक सेवा छन्।
5: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
4: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी। उपलब्ध विशेषज्ञ सेवाहरू: दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहार उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंस।

0: रामपुर FM 105.4 MHz
1: The station with the best music.
2: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: रंग बहार रंग बहार
1: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको काम

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: भक्तपुर एफएम 105.4 मेगाहर्ज
2: उपलब्ध छ।
3: भक्तपुर एफएम 105.4 मेगाहर्ज
4: The station with the best music.
5: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

0: The station with the best music.
1: तपाईँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम रिक्वेस्ट आवर।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार मध्याह्नको 12 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
5: भक्तपुर FM 105.4 MHz।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार पुर्याएको सर्वोत्तम सिमेन्ट।
1: रंगबहार रंगबहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्सले।

चन्द्रायन स्वीट्स अ वेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050। फ्रेश फूड, फ्रेश मूड।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
2: भक्तपुर FM 105.4 MHz।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: ओहो रुजी तिमी पनि डिएन टेनर्समा आम्मै मन्जु तिमी पो कस्तो अचम्म 5 वर्षपछि बल्ल आज भेट भयो दर्शन है बिनाजु
2: दर्शन दर्शन
1: अनि ऊ चाहिँ को नि
2: यो हाम्रो छोरा यमन
1: यत्रो भइसक्यो है
3: भइसक्यो नि यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि अनि के छ तिम्रो हाल खबर यहाँ किन नि ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि
0: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू सुट तथा कोट विभिन्न कम्पनीका सर्टहरू विभिन्न साइजका पाइन्टहरू स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू अब दौरा सुरुवाल पनि सिलाइन्छ साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स
0: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि फोन नम्बर 6 13 165
4: नमस्ते म मास्टर शेफ सन्तोष शाह मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस् क्याच स्पाइसेस मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ
5: रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्सले

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 1 बज्यो।
1: This is Bhaktapur FM 105.4 megahertz.

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना।
1: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: क्यान्सर या फुक्क उपचार विराटनगरे उपलब्ध दु दक्षिण कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पिया चुने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति सफुल एप 97 61 00 25 30।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स।
5: This is Buck the Port, FM 105.4 MHz.

0: भक्तपुरवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा खुसीको खबर, सिद्धि मेमोरियल अस्पतालमा मुटु रोग सेवा सुरु भएको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर आनन्द जीसीबाट परामर्श लिनका लागि प्रत्येक मंगलबार र शनिबार बिहान 8-9 बजेसम्म अस्पतालमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: मुटुको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर किशन कुमार कुशुहाबाट परामर्श सेवा उपलब्ध छ। हरेक सोमबार र बिहिबार दिउँसो 1-2 बजेसम्म। अपोइन्टमेन्टका लागि मोबाइल नम्बर 98511-5720। मोबाइल नम्बर फेरि एकपटक 98511-5720। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर।
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
3: आज पनि नयाँ लुगा,
4: तलब त निकै बढे जस्तो छ।
5: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
6: रंग बहार, रंग बहार।
7: बर्जर संगे उपहार है उपहार। बम्पर मा यामाहा रेजियार।
6: बर्जर पेंट्स ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट्स।
8: This is Bhaktapur, FM 105.4 MHz. This is Bhaktapur.

0: चन्द्रायन स्वीट्स अ भेजिटेरियन फास्ट फुड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ चन्द्रायन स्वीट्स इटाचे भक्तपुर फोन नम्बर 6610050 6610050
1: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घण्टा आकस्मिक सेवा छन्
2: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया हार्ड जोनी शल्यक्रिया स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ
1: विशेषताहरू सिटी स्क्यान अल्ट्रासाउन्ड प्याथोलोजी उपलब्ध विशेषज्ञ सेवाहरू दन्त चिकित्सा छाला तथा यौन रोग ग्यास्ट्रोइन्ट्रोलोजी एम्बुलेन्स सेवा डायग्नोस्टिक सेवाहरू डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर फोन 6612695 र 6612705
3: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: This is Bhaktapur FM 105.4 MHz

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठिक 2 बज्यो।

0: प्रसार अन भक्तपुर FM स्टार अन भक्तपुर FM
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज कोही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: रंग बहार, रंग बहार।
2: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
1: बर्जर पेन्स।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: रंग बहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाऊ खुशी बनाऊ
2: उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स
4: हेर न आज पनि नयाँ लुगा
5: तलब त निकै बढे जस्तो छ
6: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाइ सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
7: डाक्टर इवामुरा मेमोरियल अस्पताल जहाँ 24 घण्टा आकस्मिक सेवा छन्
8: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया हाड जोड्नी शल्यक्रिया स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ
7: विशेषताहरू सिटी स्क्यान अल्ट्रासाउन्ड प्याथोलोजी उपलब्ध विशेषज्ञ सेवाहरू दन्त चिकित्सा छाला तथा यौन रोग ग्यास्ट्रोइन्ट्रोलोजी एम्बुलेन्स सेवा डायग्नोस्टिक सेवाहरू डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर फोन 6612695 र 6612705

0: क्यान्सर या फुक्को उपचार विराट नगरे उपलब्ध दु दक्षिण कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचोने मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी निम्ति स्वपुल्याप 97 61 00 25 30
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: रंग बहार रंग बहार
3: बर्जर संगै उपहारे उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
2: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्सले

0: अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठिक 3 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
2: रंग बहार रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
2: बर्जर पेंस।
4: भक्तपुर FM 105.4 MHz।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म यो कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका। त्यसो भए काका, तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हसाउनुहुन्छ। कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ। त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ। त्यो इन्जेक्सन दिएपछि नि काका, तपाईँको घुँडा दुख्ने निको हुन्छ। साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे। मेरो त समस्यै चेट भइसक्यो, होइन त नानु?
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01-5915875।
3: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौन जन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
4: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
5: भक्तपुर FM 105.4 MHz।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: ओहो रुजी, तिमी पनि डिएन टेनर्समा? आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन, दर्शन।
1: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
1: अबु यत्रो भइसक्यो है? भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर, यहाँ किन नि? ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
3: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
3: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6013165।
4: हेर न, आज पनि नयाँ लुगा।
5: तलब त निकै बढे जस्तो छ।
6: तलब पनि पहिलाकै हो, अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: भक्तपुर FM 105.4 मेगाहर्ज।

तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 4 बज्यो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
2: क्यान्सर या फुको उपचार विराटनगरै उपलब्ध दु। दकुङ कथैया क्यान्सर या उपचार विधि, शल्यक्रिया, रेडिएसन नापङ, न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु। नेपाया दको थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु। उपचार या लागि पिया चुने मागु मधु। विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर 1 क्यान्सर अस्पताल, विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारी या निम्ति सफुल एप 97 61 00 25 30।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार।
3: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
3: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेंस।

0: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
1: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
2: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
1: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: चन्द्रायन स्वीट्स अ वेजिटेरियन फास्ट फूड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ। साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ। चन्द्रायन स्वीट्स इतासे भक्तपुर, फोन नम्बर 6610050 6610050।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।

तपाईं सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको ठीक 5 बज्यो।

0: भक्तपुर FM 105.4 MHz।
1: द कपिल कसपाल शो।
2: द कपिल कसपाल शो।
3: सञ्चारको निम्ति हो, विकासको निम्ति हो, यो जोश यो जाँगर माटोको निम्ति हो। भक्तपुर FM 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ तपाईँहरू। म कपिल कसपाल र कार्यक्रमको नाम हो द कपिल कसपाल शो। र यो भदौ महिनाभरि हामीसँग एकजना चर्चित व्यक्तित्व रहनुहुनेछ र उहाँको साथमा आएको छु कार्यक्रम द कपिल कसपाल शो लिएर। र हाम्रो कार्यक्रम तपाईँले विश्वको कुनै पनि कुनाबाट सुन्न हेर्न सक्नुहुनेछ www.bhaktapurfm.com.np। हाम्रो पात्रो हाम्रो पेज र युट्युब मार्फत तपाईँले विश्वको कुनै पनि कुनाबाट सुन्न हेर्न सक्नुहुनेछ। र हाम्रो कार्यक्रम प्रत्येक शनिबार दिनको ठिक 5-6 बजेसम्म र पुनः प्रसारण आउने गर्दछ प्रत्येक मङ्गलबार दिनको ठिक 2-3 बजेसम्म। र आज हामीसँग एकजना चर्चित लोकप्रिय वरिष्ठ गायिका हुनुहुन्छ जसले 6 वर्षदेखि नै सङ्गीतमा लाग्नुभयो। एक हिसाबले गीत रेकर्ड गरेर एउटा सङ्गीत क्षेत्रको सुरुवात गर्नुभयो र उहाँको कुल घराना शास्त्रीय सङ्गीतका ज्ञाता भैरव बहादुर थापाको सुपुत्रीको रूपमा भएको थियो र उहाँको माता धर्मदेवी थापा, उहाँको जन्म काठमाडौँ उपत्यकामै भएको थियो र बाल अवस्थादेखि नै सङ्गीतका ती अग्रज वरिष्ठ व्यक्तित्वको छत्र छायामा हुर्किनुभयो र उहाँले विभिन्न बाल गीतबाट सुरु गरेर पछि नेपाल भाषा चलचित्रका गीतहरू, राष्ट्रिय गीतहरू, विभिन्न क्षेत्रका गीतहरू गाउनुभयो, विभिन्न भाषाका गीत गाउनुभयो र निरन्तर अहिले पनि लागिराख्नु भएको छ। र उहाँसँग एउटा

0: विशेष एउटा कुरा गर्नै पर्ने अर्को कुरा रहेको छ, उहाँले क्यान्सर जस्तो एउटा जटिल रोगलाई जितेर पनि आउनु भएको छ र त्यो विषयमा पनि हामी विशेष रूपमा कुराकानी गर्नेछौँ। र एक हिसाबले भन्दाखेरि सबैको लागि प्रेरणाको स्रोत हुन सक्ने गायिका, हामी सबैको प्रिय गायिका, वरिष्ठ गायिका सङ्गीता शाक्य थापा यो भाद्र महिनाभरि स्टार अन भक्तपुरको रूपमा रहनुहुनेछ। कार्यक्रममा उहाँलाई स्वागत गरौँ। कार्यक्रममा स्वागत छ तपाईँलाई।
1: नमस्ते।
0: आराम हुनुहुन्छ?
1: आरामै छु।
0: तपाईँको प्राय मैले हेर्दाखेरि साङ्गीतिक कार्यक्रममा अतिथि वक्ताको रूपमा जाने, बोल्ने र विभिन्न गीत विमोचन अथवा त्यस्तै खालको कला क्षेत्रका गतिविधिमा बितिरहेको पाउँछु म। तपाईँ आफैले भन्दाखेरि चाहिँ तपाईँको दिनहरू कसरी बितिरहेको छ?
1: तपाईँले भन्नुभएको एकदम ठिक हो। जस्तो अब गीत सङ्गीतमा नै बितिरहन्छ मेरो गीत, यो कार्यक्रमहरू चाहिँ त्यही बोलाउनुहुन्छ, सम्झेर बोलाउनुहुन्छ, एउटा माया गरेर बोलाउनुहुन्छ यस्तै कार्यक्रमहरूमा, अनि गीतहरू रेकर्डिङ गर्ने, विमोचन गर्ने यस्तै कार्यक्रममा चाहिँ नि व्यस्त भइरहेको छु अहिले।
0: जिन्दगी रमाइलोसँग बितिरहेको छ
1: एकदम। हजुर, ठिक छ।
0: अब तपाईँको बुवा उस्ताद भैरबहादुर थापा सङ्गीत क्षेत्रको दिग्गज व्यक्तित्व जसको अभावमा नेपाली सङ्गीत अधुरो रहन्छ, त्यसलाई तपाईँले पूर्ति गर्नुभयो। अब तपाईँको लगभग साङ्गीतिक क्षेत्रमा तपाईँको बुवा आमा पनि गाउने, तपाईँ पनि गाउने र अरू सदस्य पनि गाउने,
1: मेरो दिदी पनि गाउने,
0: दिदी पनि गाउने भनेपछि त्यो बिहान उठ्ने बित्तिकै पनि सारेगामा अथवा मिठो धुनबाट सुरु हुन्थ्यो होला, राति नसुत्नु जेलसम्म पनि, कस्तो हुन्थ्यो?
1: हजुर, त्यस्तै हुन्थ्यो। तपाईँले भन्नुभएको ठिकै हो। बिहानदेखि नै हामी कहाँ अब हार्मोनियमको सुर होइन, स्वरहरू सुन्न पाउने, सरगमहरू सुन्न पाउने, अनि अब कलाकारहरू आउनुहुन्थ्यो बुवाकोमा सिक्नलाई आउनुहुन्थ्यो। केही क्षण हामी बिहान चाहिँ यसै गरेर बित्थ्यो गीतहरू सुनेर।
0: त्यो बाल अवस्थामा त्यो माहौल कस्तो लाग्थ्यो तपाईँलाई?
1: मलाई त खास भन्यो भने अहिलेभन्दा पनि बाल जुन बाल अवस्थामा नै मलाई चाहिँ नि त्यो जिन्दगी मलाई रमाइलो लाग्छ कि जस्तो एकदम कस्तो भने सङ्गीत भन्ने बित्तिकै एकदमै मनपर्ने चिज पर्यो है, त्यसैमा मात्रै बित्छ जस्तो जिन्दगी जस्तो सोच्थेँ नि होइन, तर होइन रहेछ, एकदम ठुलो रहेछ संसार, त ठुलो रहेछ जिन्दगी, ठुलो छ, कसो कस्तो चाहिँ हामीले भूमिका निभाउनु पर्ने हुँदो रहेछ है। तर रमाइलो चाहिँ मलाई बाल्यकालै रमाइलो लाग्छ।
0: बाल्यकाल त अब सबैले छान्दाखेरि पहिलो छानी नै बाल्यकाल अवस्था, बिना तनाव होइन, बिना आवश्यकता, अरूका लागि घुर्क्याएर मागेर खान पाउने होइन,
1: त्यसमाथि पनि फेरि अब सबैको माया पाएर नि गीतमा चाहिँ अब म एकदमै कस्तो भने एउटा निडर एउटा गायिका चाहिँ कस्तो भने सबै जतिजना बर श्रोताहरू धेरै सुन्ने हुन्छ त्यति मलाई खुसी लाग्ने कि त्यो मेरो चाहिँ बच्चादेखिको बानी नै हो।
0: बच्चाहरू स्टेजमा अथवा मान्छेको अगाडि बोल्न डराउनु डराउँछन्, तपाईँ चाहिँ झन् बोल्ने।
1: म बहादुरकै छोरी हो साँच्चै पनि
0: त्यही भएर नाम पनि भैरव बहादुर थापा हुनुहुन्छ होइन। अनि मायाको कुरा गर्नुभयो, तपाईँलाई बच्चामा माया कसले गर्ने बढी, आमा बुवा दाई दिदी बहिनी अथवा कसले बढी माया गर्थ्यो तपाईँलाई?
1: माया त मलाई सबैले गर्नुहुन्छ, तर मलाई चाहिँ धेरै बुवाको एकदम माया लाग्छ कि होइन, आमा त हुनुहुन्छ होइन, तर बुवाको त धेरै माया लाग्ने, बुवाले पनि धेरै माया गर्ने छोरीमा छु म। जस्तो कि अब उहाँले जुन उहाँको जुन इच्छा थियो नि सङ्गीतमा यसो गरोस् उसो गरोस् भन्ने कुरो उहाँले जुन सिकाउनुहुन्थ्यो नि त्यो चाहिँ एकदम छिटो कपी गरेर लिने मैले होइन, जस्तो उहाँले बिर्सिनु भए पनि मैले बुवा यस्तो होइन हिजो त तपाईँले यस्तो सिकाउनु भएको थियो नि भनेर त्यो सम्झन सक्ने मेरो क्षमता होइन, उहाँले त्यो देख्नु भएर होला मलाई माया धेरै गर्नुहुन्छ। सबैलाई माया त त्यत्तिकै गर्नुहुन्छ, तर बुवाको धेरै माया लाग्छ, तर मलाई चाहिँ सबैले माया गर्नुहुन्छ, तर मेरो आमा चाहिँ त्यसपछि बुवा पछि चाहिँ मेरो आमाले चाहिँ एकदम मलाई साथ दिनुभयो होइन, सबभन्दा आमा नै ठुलो लागेछ आज मलाई।
0: अब सङ्गीता शाक्य भनेपछि कुन गीत होला भन्ने नयाँ पुस्ताका दर्शक श्रोताको लागि त्यो जिज्ञासा पनि रहन सक्छ। उहाँको गीतहरू थुप्रै ऐतिहासिक गीतहरू रहेको छ, जस्तै हामीले बच्चामा सुनेको रेडियो नेपालमा एकदमै बज्ने होइन, म्याउ म्याउ बिरालो, त्यसपछि पुतली हे पुतली, जो हरेक बालबालिकाले गाउने गीतमा पर्छ त्यो होइन, त्यसपछि अरुणिमा चलचित्रको नौलो नौलो बतास छ, निकै चञ्चल निकै रमाइलो गीत छ, त्यसपछि छ शिर हाम्रो हिमाल चुली राष्ट्रिय गीत छ, त्यसपछि नेपाल भाषाका थुप्रै गीत निला निला हुँ, अलाजी
1: अलाजी मचातनी
0: मचातनी
1: फर्स्ट मेरो नेवारी गीत हो,
0: मञ्जुश्री देखेवना लगायत थुप्रै चर्चित गीतहरू रहेको छ, तिमीलाई दुखेको बेला, अनि लगातार निरन्तर अहिले पनि निरन्तर लागिराख्नु भएको छ। हालसालै आएका गीतहरूको बारेमा अलिकति जानकारी गराइदिनुहोस् न।
1: हजुर, गीतहरू त अब धेरै छ होइन, सम्झनामा मलाई आएको गीतहरू अहिले हालसालै चाहिँ मैले अब दीपक जङ्गम सरको मैले 3 गीतहरू रेकर्ड गरेको छु। त्यस्तै चाहिँ नि अर्को गीतहरू हाम्रो यो सरला श्रेष्ठ दिजीको पनि छ, अन्यवारी गीतमा पनि अहिले हाम्रो निरञ्जन साकेको रचनामा, अनि सङ्गीत सुरेन्द्र श्रेष्ठ, अनि हाम्रो इन्द्र व्यञ्जन कार्ज्यू होइन, उहाँहरूको मैले गीतहरू गर्दैछु, गरिरहेको छु। हजुर, हुँदै नै छ।
0: त्यो निरन्तरता लगभग 50 सङ्गीतमै बितिसकेको छ,
1: 53 वर्ष
0: त्रिपन्न वर्ष सङ्गीतमा बिताउनु कुनै छान्छुने कुरा होइन, यो एउटा आफैमा एउटा इतिहास हो। र यो निरन्तरता र जुन यो सफलता को चुली अझै चुलिँदै गओस् हामी त्यो शुभकामना दिन चाहन्छौँ। र नयाँ नयाँ गीत अझै त्यो ताजा आवाज हामी दर्शक श्रोताले अझै सुन्न पाइराखौँ। कार्यक्रममा एउटा तपाईँको गीत सुरुमा राखौँ, कुन चाहिँ गीत बजाउँ?
1: गीत तपाईँले मेरो मै गोरीलाई लैलाई, मैले जुन 11 उमेरमा रेडियो नेपालको आधुनिक गीत कम्पिटिसनमा चाहिँ म फर्स्ट भएको गीत, म त्यो श्रोतालाई त्यो सुनाउन चाहन्छु।
0: कार्यक्रममा हामी यो गीत सुन्छौँ। यो शब्द सङ्गीत स्वर कस कसको छ? स्वर त तपाईँको भइहाल्यो।
1: शब्द भैरवनाथ रिमाल कदमजीको र सङ्गीत उस्ताद भैरवा थापा मेरै बुवाको स्वर मेरो।
0: यो गीत छोड्दै हामी ब्रेकमा जान्छौँ, ब्रेकपछि आउँछौँ। सुन्दै गर्नुहोला भक्तपुर एफएम 105.4 MHz र कार्यक्रमको नाम हो द कपिल कसपाल शो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू।
2: क्यान्सर या फुक्को उपचार विराटनगरै उपलब्ध दु दक्कुङ कथैया क्यान्सर या उपचार विधि शल्यक्रिया रेडिएसन नापाङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दक्को थ्यानङ क्यान्सर या उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचोनी मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति सपुल्याप 97160025300
3: हेर न आज पनि नयाँ लुगा
4: तलब त निकै बढे जस्तो छ
5: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
6: रंग बहार
7: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
6: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
6: बर्जर पेन्सले

0: भक्तपुर FM 105.4 MHz।
1: द कपिल कसपाल शो।
2: द कपिल कसपाल शो।
3: कार्यक्रम द कपिल कसपाल शो सुन्दै हुनुहुन्छ तपाईँहरू, हेर्दै हुनुहुन्छ म कपिल कसपाल। र यो भदौ महिनाभरि हामीसँग लोकप्रिय वरिष्ठ गायिका सङ्गीता साक्य थापा हुनुहुन्छ र उहाँका लोकप्रिय गीतहरू हामी निरन्तर सुन्नेछौँ र उहाँसँग सम्बन्धित विभिन्न जानकारी हामी प्रत्येक कार्यक्रमहरूमा दिने गर्दछौँ यो भाद्र महिनाभरि। सुन्न हेर्न नबिर्सिनु होला र हाम्रो युट्युब पनि रहेको छ भक्तपुर FM 105.4 MHz। र कार्यक्रममा फेरि पनि स्वागत छ तपाईँलाई। गीत सङ्गीतको कुराकानी निरन्तर रहिरहन्छ र तपाईँले अघि अलिकति उल्लेख गर्नुभयो जिन्दगी गीत मात्रै होइन रहेछ, सङ्गीत मात्र होइन रहेछ, विभिन्न खालका भूमिका, विभिन्न खालका चरण, आरोह अवरोह पनि जिन्दगी रहेछ भनेर मैले महसुस गरेँ भन्नुभयो। तपाईँको जिन्दगीमा अब विवाह, सन्तानहरू, ती जीवनका यात्राहरू होइन, दुःख सुख, त्यो सामान्यतया अलिक कम बढी मान्छे सबै मान्छेको जीवनमा भइरहेको छ। तर तपाईँले एउटा सङ्घर्ष गर्नुभयो, क्यान्सरसँग सङ्घर्ष गर्नुभयो। त्यो क्यान्सर लगभग 69 सालमा भयो,
4: 69 सालको लास्टमा
3: हो त्यो क्यान्सरको इतिहास। केही केही मलाई पनि थाहा छ, त्यो अलिकति हामीलाई जानकारी गराइदिनुहोस् न। कति मान्छेलाई ओहो हो र उहाँलाई यस्तो भए रहेछ भन्ने हुन्छ, अथवा तपाईँले जुन सङ्घर्ष गर्नुभयो त्यसबाट धेरै मान्छेहरूले, दर्शक श्रोता जो यो सफर गरिराख्नु भएको छ त्यहाँ उहाँहरूले सिक्न पनि सक्नुहुन्छ। त्यसको लागि अलिकति जानकारी गराइदिनुहोस्, के भएको थियो, कहाँ भएको थियो, उपचार कसरी गर्नुभयो?
4: यो खास चाहिँ कस्तो भने, यो मैले आफ्नो शरीरलाई भन्दा पनि आफूलाई भन्दा पनि मैले सङ्गीतलाई धेरै माया गरेको रहेछु भन्ने मैले कसरी थाहा पाएँ भने, जुन चाहिँ नि मैले यो मलाई यो अब जस्तो रुगा खोकीहरू लागिरहेको छ, मान्छेले कति बार्छन् होइन, कति तातो पानी खाएर के गर्छन् होइन, तर मैले चाहिँ नि कस्तो भने, अब हाम्रो मनराजा भाइको चाहिँ एकल सो थियो, त्यसको लागि त अब पुरा नामहरू सबै होइन गइसकेको छ गाउने कलाकारहरूको। त्यति बेला मलाई खोकी सुरु भइसकेको थियो, अनि खोकी लागिरहेको थियो, म खोक्दै पनि छु गाउँदै पनि छु, तर म चाहिँ कस्तो भने जे कुराहरू पनि म पोजिटिभ लिन्छु कि, धेरै डराउँदिनँ म, धेरै डराउँदिनँ म, केही चिजमा पनि धेरै डराउँदिनँ म परिवारलाई पनि भन्ने गर्छु, सबैलाई भन्ने गर्छु, किनभने जन्मेपछि एक दिन त जानै पर्छ होइन, त्यसको केही हुन्छ कि भन्ने चिन्ता लिएर बसिरहनु चाहिँ म त्यसमा चाहिँ छैन, एकदमै अब सक्दै नसकेपछि चाहिँ बस्ने हो होइन, तर सकेसम्म चाहिँ हिँड्ने नै हो कि, अगाडि बढ्ने नै हो। अनि त्यही भन्दै चाहिँ रिहर्सलको रिहर्सल थियो, अनि पर्सि गीतको कार्यक्रम थियो एकाडेमी हलमा भएको थियो, एकदम राम्रोसँग त्यो सम्पन्न पनि भयो। मलाई त्यहाँ चाहिँ मलाई गाउनु छ।
3: 73 सालमा कति सालको?
4: 73 साल त मेरो
3: पछिको,
4: हजुर। यो चाहिँ नि मलाई यो सेकेन्ड टाइमको भएको कुरा गर्दैछु, हजुर। यो अनि त्यसपछि मैले यो गीत गाउने क्रममा खोकी लगाएर, दिदीलाई त खोकी लगाएर चाहिँ के गर्ने भन्दै थियो, मेरो भाइ बहिनीहरूले माया गरेर त्यो के बनाएर ल्याउनु, त्यो पनि खाएँ मैले। अनि पछि हामीलाई त्यो खाना खुवाउँदाखेरि त्यो पिरो अमिलो जे पनि छ नि टक्क त्यो होटेलमा रेस्टुरेन्टमा लगाएर खाँदाखेरि त्यो पनि खाएँ मैले। तर म अलिकति चाहिँ सचेत हुनुपर्ने रहेछ होइन, त्यति जस्तो लागेको थियो मलाई, धेरै पनि केयरलेस पनि हुनु हुँदैन रहेछ भन्ने लाग्यो। त्यसपछि त्यहाँदेखि त्यो मलाई खोकी बल्झियो, तर म गीत गाउनु छ मलाई भनेर म त्यो गीत चाहिँ मैले प्रोग्राममा चाहिँ गाएँ पनि, राम्रैसँग गाएँ है, राम्रै भयो त्यो, सबैले मन पराए। त्यसपछि चाहिँ मलाई अलिकति गाह्रो भएर आयो, घाँटीमा अलिकति प्रब्लम भएर आयो, जस्तो अलिकति सास फेर्न गाह्रो गाह्रो जस्तो हुँदै आयो, मलाई त भित्र त्यो अलिकति
3: प्रभाव
4: बढ्दै गएको रहेछ। त्यसपछि सेकेन्ड टाइमको कुरा, यो 5 वर्ष अगाडि मलाई भइसके पछिको कुरा, फेरि यो 5 वर्ष अगाडि निको भइसके सेकेन्ड टाइमको कुरा गर्दैछु म, यो बल्झिँदाखेरिको। अनि त्यसपछिबाट चाहिँ अनि मलाई एकदम गाह्रो भयो, एकदम खोकी लाग्यो, खोकी लाग्दाखेरि अब प्रोग्राम सिद्धिएको 3 दिन जति पछि मलाई त्यो खोकी लाग्दा म खोक्न गएँ बाहिर, बाहिर यसो हिँड्दा हिँड्दै आँगनमा यसो खोक्दाखेरि मुखबाट ब्लड आयो कि, ब्लड आउँदाखेरि चाहिँ नि मैले मलाई त ब्लड पो आयो भने त्यो मेरो श्रीमान त एकदमै अब हामीलाई कस्तो भने रोग लाग्नेलाई भन्दा पनि एकदम नजिकका परिवारहरूलाई चाहिँ एकदमै चिन्ता रहेछ कि यो रोग चाहिँ क्यान्सर भन्ने चाहिँ नामले पनि डर लाग्दो है। तर म कहिले पनि डराइनँ भने एउटा चाहिँ एकदमै यो के हो मर्छु नै जस्तो मलाई कहिले पनि लाग्यो।
3: तपाईँ कति सकारात्मक र कति सङ्गीत प्रेमी हुनुहुन्छ भन्ने कुरा त एउटा उदाहरणबाट पनि प्रष्ट हुन्छ। मैले तपाईँको स्टोरीलाई यसो हेर्दाखेरि तपाईँ बिरामी भएर क्यान्सरसँग त्यसरी जुधिराख्दा पनि तपाईँले मलाई ठिक हुन्छ भनेर भन्दा पनि म गीत गाउन सक्छु अब भनेर सोध्नुहुन्थ्यो
4: होइन।
3: सङ्गीतप्रति कति माया, सङ्गीतप्रतिको कति लगाव र सकारात्मक चिन्तनले रोगलाई कसरी जित्न सकिन्छ भन्ने उदाहरण तपाईँ पनि हो होइन। त्यो बेलामा जस्तै उपचार त आफ्नो ठाउँमा छ, केमोथेरापी, रेडियोथेरापी अथवा विभिन्न खालका उपचारहरू औषधिहरू हुनसक्छ, त्यो आफ्नो पार्टमा छ। तर क्यान्सर नै क्यान्सरको त्यो सङ्क्रमणलाई जित्नलाई सकारात्मक सोच, सकारात्मक बानी बेहोरा र त्यससँग स्वीकारेर अगाडि बढ्ने जुन सोच छ नि त्यो कति पर्सेन्ट अथवा कति हिसाबले राम्रो हुने रहेछ त त्यो अनुभव के छ तपाईँको?
4: एकदमै यो जुनै पनि हामीलाई रोग लाग्दाखेरि चाहिँ नि सबै चिजको चाहिँ नि त्यो मिल्नु पर्दो रहेछ के चाहिँदो रहेछ, जस्तो पारिवारिक सपोर्ट होइन, अनि त्यो अब डक्टर साहबहरू पनि राम्रो राम्रो डक्टरको हातमा हामी पर्न सक्नु पर्यो, भाग्यको कुरा छ त्यो पनि है, अनि दिनको पनि कुरा छ र सबैजनाको माया छ होइन। अनि त्यसमाथि चाहिँ नि अब पोजिटिभ सोचाइ चाहिँ कस्तो शक्तिको रूपमा आउँछ कि, जस्तो हामीले चाहिँ नि जन्मेपछि चाहिँ मर्नुपर्छ नै होइन, तर यो शरीरलाई चाहिँ माया नगरौँ धेरै क्या। जस्तो शरीर भन्दाखेरि हाम्रो यो अब हाम्रो आत्मा त कहिले पनि मर्दैन नि, यो म सधैँ सोच्छु कि हामी आत्मा कहिले पनि मर, हामी कहिल्यै मर्दैनौँ क्या, हामी कहिल्यै मर्दैनौँ। तर कस्तो भने हामी मरेपछि त फेरि अर्को जन्म त लिइहाल्छ, हामीले देखेको त छैन तर होइन हामीले सुनेको छु नि त, अनि त्यो भएर चाहिँ मलाई कस्तो लाग्थ्यो नि जस्तो केमोहरू दिँदाखेरि जुन त्यो कहिले पनि बच्चादेखि नै म यो जुन इन्जेक्सन ब्लडहरू लिँदाखेरि इन्जेक्सन दिन्छ नि म कहिले पनि त्यो डराइनँ कि हेर्छु कि जहिले पनि म हेर्छु नि त्यो चाहिँ यो गुण चाहिँ फेरि मेरो छोरामा पनि गएको छ, मेरो छोरा पनि पटक्कै डराउँदैन कि। अनि भन्नाले चाहिँ कस्तो भने हामीले धेरै अनि मैले यो चाहिँ किन यो अब त्यो औषधि दिन्छ नि होइन, हामीले कस्तो परिवारहरूले कस्तो गरेर जुटाएर त्यो औषधि गरेर कति महँगो छ यो औषधि छोइ नसक्नु छ होइन, अनि त्यसले गर्दाखेरि चाहिँ त्यो औषधि दिँदाखेरि म के भन्थेँ भने यो पोल छ, दुख छ, त्यसको इफेक्ट त भित्र कस्तो छ त्यो फिलिङ्स त आफूलाई थाहा छ होइन, कस्तो हुन्छ भन्ने कुरो शरीरै हुँदैन हाम्रो, शरीरै रहँदा हावा हुन्छ शरीर, हावा शरीर भनेको फिलिङ्स कसरी गर्नुहुन्छ त्यो थाहा छैन, मैले चाहिँ थाहा छ मैले बुझेको छु होइन,
3: जसले भोगेको छ उसैले बुझ्छ
4: एकदम। मलाई चाहिँ कुनै एउटा ठुलो एउटा ढुङ्गा आएर थिच्दै पनि हुन्थ्यो जस्तो त्यस्तो फिल हुन्थ्यो कि जुन औषधि हामीलाई दिँदाखेरि, अनि त्यो दिँदाखेरि चाहिँ मैले के भन्थेँ यो मलाई निको पार्नलाई भित्र गइरहेको छ नि त होइन, यसले त मलाई दुख्यो पोल्यो तर यसले त मेरो नराम्रो सेल्सहरू त मार्दैछ नि भन्दै म सम्झिन्थेँ। अनि तर एनी टाइम चाहिँ मेरो मेसिरीमाले फेरि एकदम उहाँले चाहिँ एकदम सपोर्ट कस्तो हुनु पनि मलाई बिरामी भनेर कहिले पनि हेर्नु भएन, जस्तो छोडिदिनुहुन्थ्यो उहाँले कहिले तिमी बिरामी बिचरा यहाँ त कहिले भन्नु भएन होइन, त्यो नै मेरो लागि एकदमै मलाई राम्रो लाग्यो कि हो माया गरेर तिमीलाई के भयो लगाउन भने होइन मुसारेर एकदमै माया गरेको भए साँच्चै म ढल्थेँ कि अलिकति होइन अझै, तर उहाँले छोडिदिनु हुन्थ्यो म ठ्याक्क ठ्याक्क टाइम
3: भावना आउनै दिनु भएन,
4: त्यो आउनै दिनु त्यो चाहिँ उहाँले डेलीमा सात महिना हामीले बस्दाखेरि पनि उहाँले त्यो आउनु दिनु भएन, अनि जस्तो उहाँको भित्र कति छ माया त छ नि होइन तर मलाई देखाउनु भएन अनि भने मतलब सपोर्ट गरिरहनु भएको छ
3: होइन,
4: त्यो पनि राम्रो लाग्यो कि मलाई, जस्तो परिवारले बिचरा यहाँ वहाँ भन्नु पनि मलाई त्यो रोग लागेकोलाई चाहिँ नभन्नु जस्तो लाग्छ कि, बरु साथ दिनु यो सिकाइ नै हो यो सबैलाई भन्न चाहन्छु।
3: यो आर्थिक जोड्नु भयो तपाईँले त्यत्रो महँगो भन्नुभयो, आर्थिक रूपले कति प्रताडित अथवा कति समस्या हुने रहेछ
4: एकदमै भने मैले
3: भन्छु आर्थिक समस्याको महसुस तपाईँले कसरी त्यसलाई एक्सप्लेन गर्नुहुन्छ?
4: एकदमै म भगवान्को आशीर्वाद भनौँ होइन, अब यति औषधि गर्न सक्ने चाहिँ नि मेरो परिवार हुनुहुँदो रहेछ होइन, मैले परिवारको सपोर्ट पाएँ मैले, अब भन्नु पर्दाखेरि त एउटा घरै बेचेँ,
3: त्यत्रो खर्च
4: बानेश्वरमा घर थियो आदर पनिको हाम्रो होइन, त्यो चाहिँ अब दाजुभाइ दुईजनाकोमा त्यस बेचेर पनि उपचार गर्नु, उहाँले त मलाई जताबाट लगेर भए पनि बचाउँछु
3: भन्नु ज्यानभन्दा ठुलो अरू हुँदैन।
4: पहिला चाहिँ मलाई 69मा जुन पहिलोचोटि लाग्दाखेरि त मैले नेपालमै नेपालमै हाम्रो पहिला सुरु सुरुमा भर्खर सुदीप श्रेष्ठ डाक्टर सुदीप श्रेष्ठ होइन, बृजेशराज घिमिरे होइन, सचिन साक्य उहाँहरू हुनुहुन्थ्यो सर्वाङ्ग नर्सिङ होम भनेर सानो एउटा, त्यहाँ उहाँले खोल्नु भएको थियो, त्यहीँ नै मेरो उपचार भएको। तर उप डक्टर साहबहरू पनि यस्तो हुनुपर्छ कि मलाई एकदम सुदीप श्रेष्ठ डक्टर पनि एकदमै मजा लाग्यो। कस्तो भने उहाँकोमा जाने बित्तिकै जति मेरो हाम्रो रोग हुन्छ नि आधा रोग चाहिँ उहाँ कहाँ जाने बित्तिकै निको हुने के,
3: काउन्सिलिङ र त्यो आश्वासन
4: आश्वासन उहाँको जुन त्यो उहाँले जुन त्यो भन्नुहुन्छ नि केही भएको छैन ठिक हुन्छ रोग रोग लाग्यो भने यो लाग्नु हचकिङ्स लिम्फोमा होइन यो चाहिँ एकदम निको हुने रोग हो डराउनु पर्दैन यति भन्ने बित्तिकै नै जान्थेँ कि रोग चाहिँ
3: होइन।
4: अनि उहाँले चाहिँ फेरि मलाई अब चाहिँ के म दिनै परे पछि त होइन के म त्यहीँ ध्याइ दिएँ अरे मैले यहीँ नै सर्वाङ्ग नर्सिङ होममा नै बसेर चाहिँ मैले निको पारेर 5 वर्ष चाहिँ मेरो क्लियर भइसकेको थियो।
3: फेरि पछि 75-76
4: अनि अघिको जुन मैले जुन भनिरहेको थिएँ नि ब्लड हाल्नु त्यो चाहिँ सेकेन्ड टाइममा मैले कस्तो भयो भने म मैले के पनि ठाने भने मैले सुरुमा मलाई अब सुरुको कुरा गर्छु है त मेरो अगाडि पछाडि होइन सुरुमा चाहिँ नि मेरो ग्ल्यान्ड आयो घाँटीमा ग्ल्यान्ड आएको थियो। ग्ल्यान्ड आउँदाखेरि चाहिँ नि यो देखाउन गएँ तर त्यो अलिकति ठुलो चाहिँ थियो अनि बच्चादेखि मलाई यो घाँटीको अलिक प्रब्लमै थियो कि टन्सिल भइराख्ने खोकी लागिराख्ने अनि त्यो आउँदाखेरि चाहिँ हामी डक्टर तोरण केसी डक्टर हुनुहुन्थ्यो उहाँकोमा देखाउन को राम्रो छ भन्दा उहाँकोमा ENT डक्टर उहाँ एकदम राम्रो छ भनेर त्यहाँ देखाउन गएँ। हामीले एभरेस्ट नर्सिङ होममा भानेश्वरमा थियो पहिला त्यहाँ देखाउन जाँदै उहाँले पनि यस्तो त केही डराउनु त पर्दैन होइन तर राखिराख्नु चाहिँ हुँदैन यो भनेर उहाँले औषधि दिनुहुन्थ्यो अनि उहाँले चाहिँ के भन्यो यसलाई चाहिँ हामीले एफएनएससी चाहिँ गराउनुपर्छ 6-6 महिनामा भनेर त्यहाँबाट एफएनएससी गराउनुहुन्थ्यो अनि त्यति बेला चाहिँ नि जहिले पनि नेगेटिभ आउँथ्यो कि 6-6 महिना भनेपछि 6-18 महिनासम्म भनौँ न 3-चोटिको पालोसम्म नेगेटिभ आयो तर 4-चोटिको पालोमा चाहिँ पोजिटिभ देखायो कि यही नै सब अब यो चाहिँ कसरी भयो थाहा छैन औषधि गएन अनि त्यस कारण त्यहाँबाट चाहिँ सुरु भएको अनि त्यसपछि अब टेस्ट गर्न पठायो इन्डिया पठायो सबै ठाउँ पठाउँदा कि यो क्यान्सरै भएको हो भनेपछि अनि उपचार सुरु गरेँ। उपचार सुरु गर्दा पहिला सुरु मैले डक्टरलाई सोधेको चाहिँ नि डक्टर साहब मलाई क्यान्सर भयो होइन तर म गीत गाउन सक्छु होला भनेर सोधेँ कि मैले डक्टर साहबलाई डक्टर साहब हाँस्नुभएको है अनि किन अनि उहाँलाई भन्दा पहिला त उहाँ ह्याम्समा सुरुमा ह्याम्समा गएर प्रकाश स्यामी डक्टर प्रकाश स्यामीलाई देखाएको फर्स्टमा हो उहाँलाई देखाएपछि लो यो ENT डक्टर राम्रोसँग देखाउनुहोस् भन्नुभयो। उहाँलाई मैले सोधेको क्यान्सर भयो गाउनु सक्छु होला तब मान्छे कस्तो कस्तो रुन्छ कतै होइन
3: चिन्ता होइन
4: होइन डक्टरमै हुनुहुन्छ हजुर अनि उहाँले भन्नुभयो त्यो कस्तो चिन्ता चाहिँ मान्छेलाई कस्तो छ तपाईँलाई सङ्गीतको चिन्ता गाउनु सक्छ केही हुँदैन समयमा आउनु भएको छ भन्नुभयो त्यस गरेर चाहिँ रोक्नेको पारेँ मैले हजुर।
3: भनेपछि समग्रमा भन्दाखेरि कसरी जुझ्न सकिँदो रहेछ त एक दुई पोइन्टमा भन्दाखेरि
4: जुझ्न चाहिँ त्यही हो अलिकति आफू आत्मबल त एकदम बलियो कठोर चाहिँ बनाउनै पर्छ बलियो बनाउनै पर्छ र कस्तो भने जसले आफूलाई चाहिँ नि अलिकति अब बिचरा यस्तो यस्तो भन्ने धेरै मान्छेसँग चाहिँ जस्तो मान्छेहरूसँग अलिक टाढा बस्नु होइन जस्तो लाग्छ मलाई अनि त्यसपछि चाहिँ अब बनाउन आर्थिक अवस्था चाहिँ अलिकति राम्रै हुनु पर्दो रहेछ यो रोग लाग्दाखेरि है
3: एकदमै
4: अब हामीले सोच्नै नसक्ने किसिमको चाहिँ खर्च हुँदो रहेछ होइन त्यो विचारै गर्न नसक्ने किसिमको र धेरै चिज सपोर्ट चाहिँ आफ्नो मैले भने सबै परिवारको डक्टर साहबहरूको सबैजनाको माया होइन आशीर्वाद भगवान्को आशीर्वाद यस्तो चाहिँ
3: अब त्यो सङ्घर्ष गरेर दुई दुईचोटि त्यो घाँटीको जुन क्यान्सर छ त्यसलाई जितेर आइसकेको र अहिले पनि त्यत्तिकै सुमधुर आवाज रहेको त्यो कण्ठबाट त्यो गलाबाट एउटा मिठो प्रत्यक्ष गीत पनि एउटा सुनौँ न कुन चाहिँ गीत गाउनुहुन्छ
4: गाउनुभन्दा पहिला सान्टो ग्रुप बोल्छ है
3: पक्कै पनि
4: मैले किन यो मलाई चाहिँ यो स्वर चाहिँ भगवान्ले अहिलेसम्म गाउन सक्ने शक्ति दिइराख्नु भएको भने मैले जुन त्यो सुरुमा मैले जुन त्यो रोगलाई मैले त्यति चिन्ता लिएन मैले चाहिँ स्वरलाई चिन्ता लिएँ नि त्यो मैले भगवान्को आशीर्वाद सरस्वती माताको आशीर्वाद पाएको होला जस्तो मैले 69 सालमा होइन त्यति भएपछि 73 सालमा त मैले ज्ञानमाला भजन सन्ध्या भनेर एकल कार्यक्रम रोयल नेपाल एकाडेमीमा यस्तो भव्यताका साथ सम्पन्न भयो त्यो कार्यक्रम गरिदिनु भयो मलाई सानेपा ज्ञानमाला भजन होइन दिपेन्द्र बजाचार्य भाइले मलाई प्रस्ताव गाएँ मैले
3: 3 घन्टा जति त भयो होला
4: होइन 3 त्यत्रो गरेन त्यत्रो टाइमसम्म गरेन 1.5 घन्टा जति गाएँ र नेपाली र नेपाली निर्गुण भजनहरू गाएँ अनि त्यति नै खेर मैले एउटा भैँचालोको गीत पनि गाएँ सबजना धेरैजना रुनु भएको थियो त्यो गीत गर्दाखेरि
3: क्यान्सरको पनि गीत गाउनु भयो नि
4: क्यान्सर गीत अहिले हामीले रेकर्ड गरेको छु क्यान्सर हस्पिटलको मैले भन्न खोजेको चाहिँ नि त्यसरी जुन त्यो गीतहरू होइन, मैले त्यो मेरो सोचाइ नै कस्तो भने सङ्गीततिरै गएँ कि, मेरो मेरो जीवनै सङ्गीत जस्तो लाग्छ मलाई के, त्यतातिर गयो।
3: सङ्गीत नै आफ एउटा मेडिसिन हो होइन, अब अहिले त प्रुभ नै भइसक्यो आज, सङ्गीतले धेरै चिज गर्न सक्छ र नयाँ जीवन फर्काउन पनि सक्दो रहेछ
4: सङ्गीत।
3: अब यो क्यान्सरको कुरा आइसकेपछि क्यान्सरकै गीत रेकर्ड भएको छ, त्यो दुई लाइन सुनाउनु मिल्छ भने त्यो अलिकति गाइदिनुहोस् न त।
4: अस्ति भर्खर यो हाम्रो हरिसिद्धि क्यान्सर हस्पिटलले एउटा गीत रेकर्डिङ गर्नुभएको छ,
3: हजुर,
4: त्यसको लागि मलाई भन्नुभएको थियो।

0: स्वस्थ मेरो जीवन, स्वस्थ मेरो जीवन, स्वस्थ मेरो जीवन,
1: स्वस्थ मेरो जीवन। पक्कै पनि स्वस्थ रहनु भयो भने मस्त रहन पाउनुहुन्छ, जीवनका सबै सुख भोग गर्न पाउनुहुनेछ। तसर्थ स्वस्थ रहौँ, मस्त रहौँ र यति भन्दै फेरि ब्रेकमा जान्छौँ। ब्रेक पछि फेरि आउँछौँ। सुन्दै गर्नुहोला भक्तपुर एफएम 105.4 मेगाहर्ज।
2: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
3: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
2: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर, फोन 6612695 र 6612705।
4: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
6: रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंस।

0: भक्तपुर FM 105.4 MHz।
1: द कपिल कसपाल शो।
2: द कपिल कसपाल शो। कार्यक्रम द कपिल कसपाल शो सुन्दै हेर्दै हुनुहुन्छ। हाम्रो कार्यक्रम प्रत्येक शनिबार दिनको ठिक 5-6 बजेसम्म आउने गर्दछ र पुनः प्रसारण आउने गर्दछ प्रत्येक मङ्गलबार दिनको ठिक 2-3 बजेसम्म। र आज प्राविधिक साथी हुनुहुन्छ राजेश दाई, र सुन्ने सम्पूर्ण दर्शक श्रोतालाई, हेर्ने दर्शक श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु। हामीसँग हुनुहुन्छ लोकप्रिय वरिष्ठ गायिका सङ्गीता साक्य थापा ज्यू, र यो भदौ महिनाभरि उहाँसँग सम्बन्धित विभिन्न कुराहरू तपाईँले घन्टै पछि सुन्न हेर्न सक्नुहुनेछ। तसर्थ भक्तपुर FM सुन्दै गर्नुहोला। कार्यक्रममा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: अब क्यान्सरको एउटा कथा हामीले सुनायौँ, होइन? त्यो तपाईँको जीवनसँग जोडिएको कहिले नभुल्ने एउटा कथा हो त्यो। अब सङ्गीततिर नै लागौँ। 6 वर्षमा गीत रेकर्डिङ गर्नुभयो, बाल गीतबाट सुरु गर्नुभयो, निरन्तर 53 वर्ष सङ्गीतमा लागिराख्नु भएको छ, अझै 10-20 वर्ष गर्नुहुन्छ, हामीलाई त्यो विश्वास छ। के छ योजना दिदी? अब धेरै चिज त पाउनुभयो, भोग्नुभयो, माया नै पाउनुभयो, भिनाजु यति ज्ञानी हुनुहुन्छ, होइन, ह्यान्डसम पनि हुनुहुन्छ, अब के छ सपना दिदीको?
3: होइन, मेरो त त्यस्तो धेरै सपना बुनेर बस्दिनँ म,
2: होइन,
3: भोलि जे आउँछ त्यसलाई चाहिँ मैले अब गर्न सकौँ, होइन, जे काम आउँछ त्यसलाई मैले अब राम्रोसँग चाहिँ काम गर्दै जान सकौँ, होइन। र गीतहरूको विषयमा भन्नु पर्दाखेरि यही, अब पुरानो गीतहरू, अब हामीले भन्छ पुरानै कलाकार परे, होइन, म भनेपछि पुरानै गीतहरूलाई
2: सुन्दा त नयाँ लाग्छ है हामीलाई फेरि।
3: पुरानै गीतहरूलाई चाहिँ नि अब पहिला त मैले बुवाको सङ्गीत मात्रै मैले श्रद्धाञ्जली स्वरूप बुवाको लागि मैले गीत निकालेँ, होइन, अब त्यस्तै गीतहरू चाहिँ नि अब जस्तो अब आजभोलि त हाम्रो पालोमा सुन्ने मात्रै थियो, होइन, अब आजभोलि हेर्ने पनि छ, त्यसलाई कसरी मिल्छ, अब जस्तो लिरिकल भिडियो बनाएर हुन्छ कि युट्युबतिर राखेर, होइन, त्यसरी चाहिँ नि अब जाँदै गर्दै जाने मेरो चाहिँ नि सोच छ।
2: युट्युब च्यानल तपाईँले खोल्नु भएको छ कि छैन?
3: खोलेको छु, तर धेरै गीतहरू राखेको चाहिँ छैन,
2: त्यसलाई अलिकति प्रमोसन गर्नुपर्ने सबैले, उदित नारायणले खोलिरहेछन्, कुमार सानुले
3: खोलिरहेछन्, त्यतातिर गएको छैन,
2: मैले सल्लाह दिएँ सबै सङ्गीत प्रेमीको तर्फबाट, संयुक्त आवाज, होइन, अब तपाईँले विभिन्न सम्मान पाउनु भएको छ 2031-32 सालदेखि, यो हाम्रो बडा महाराज धिराज बडा महारानीको विभिन्न जन्मोत्सव लगायतको कार्यक्रमहरूमा, विभिन्न भव्य कार्यक्रमहरू त्यसमा सम्मानहरू पाउनु भएको छ, र थुप्रै राष्ट्रिय अवार्डहरू पाउनु भएको छ, र लगत्तै विन्ध्यवासिनीले पनि एउटा विशेष सम्मानले तपाईँलाई सम्मानित गरेको छ,
3: सङ्गीत
2: साधना सम्मान। कस्तो लाग्छ दिदी, यी विभिन्न सम्मान पाउँदाखेरि, क्यान्सरसँग लड्नुभयो, त्यसपछि पारिवारिक जिम्मेवारी निभाउँदै आउनुभयो, सङ्गीतमा आफ्नै ठाउँ बनाइराख्नु भएको छ, यी यावत सफलता, अझ महिला भएर यति सफलता पाउनु, अब अहिले जहाँ पनि तपाईँलाई अतिथिको रूपमा, वक्ताको रूपमा सम्मान गर्नुहुन्छ भने त्यो भन्दा ठुलो उपलब्धि हो। यो विभिन्न सम्मान, अझ विशेष त सबैको मनमनमा बसेर जुन पाउनु भएको छ सम्मान, के भन्नुहुन्छ? म एकदम सफल भएँ, अब मैले जे गरेँ राम्रै गरेछु भन्ने लाग्छ के लाग्छ दिदी? अझ कहाँ पुग्नु छ
3: त्यो त मलाई कहिले पनि आएन, र म सबैलाई भन्न पनि चाहन्छु, कमण्ड, होइन, हामी कहाँ कहिले पनि नहोस् त्यस्तो, जस्तो यो सबै मेरो चाहिँ अब योगदानको कदर हो, होइन, जस्तो मैले कुनै पनि आशा गरेर कुनै पनि फल पाउँछु भनेर गरेको कुरा भएन, यो मेरो त्यो आत्माबाटै निस्केको चाहिँ नि मेरो इच्छा भयो, होइन, यो त्यसले गर्दाखेरि मेरो यो जुन अहिले सबै पाइरहेको छु, सबैले माया गरेर मलाई बोलाइराख्नु भएको छ, सम्झना नै ठुलो मेरो लागि, म घरैमा बसिरहेको हुन्छु, मलाई खबर आउँछ, मलाई निम्तो आउँछ, त्यो नै हो मेरो लागि सम्मान, के म सम्मान के भन्छु, जुनै सबै सम्मान मैले कुनै यस्तो आफ्नो सोर्स फोर्स यस्तो पनि छ नि, त्यस्तोतिर मलाई थाहै छैन,
2: स्वभावै छैन,
3: छैन त्यो।
2: मैले तपाईँलाई यही कार्यक्रममा बोलाउनलाई 1 वर्ष भयो
3: भने
2: दिदी भन्छु, तपाईँ कहिले के भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ,
3: तर मलाई अस्तिको सालमा त 1 वर्षमै भनौँ न, मलाई त्यो खोकी लागेर नि नछोड्ने त्यस्तो भएको थियो कि, अनि त्यो भएर पनि मैले भाइलाई चाहिँ पुरा टाइम दिन सकेँ, तर यो वास्तविक भन्ने कुरा मन सफा गरेर भन्नु एकदम टाढा लाग्यो कि मलाई,
2: काठमाडौँ गइरहेको हुन्छ, भक्तपुरको मान्छे त काठमाडौँ गइरहेको हुन्छ, हामी त पन्ध्र मिनटमा, बाह्र पन्ध्र मिनटमा पुग्छ, हामीलाई त नजिक लाग्छ, फेरि उताबाट यता आउँदा चाहिँ अलिक टाढा हो कि भने जस्तो फिल हुने होला।
3: जुन त्यो सम्मान भन्नुभयो तपाईँले होइन, जस्तो अब मैले भने नि यो सम्मान सबै माया मेरो योगदानको कदर गरिदिएर होइन मलाई अग्रजहरूको होइन अग्र स्रष्टाहरूको आशीर्वाद पाइरहेको छु अनि आफन्त सानहरूको माया पाइरहेको छु।
2: सङ्गीतमा सङ्गीतको प्याटर्नहरू पहिला सिटिङ हुन्थ्यो, एउटा टिम हुन्थ्यो, मजा हुन्थ्यो, भावना जोडिन्थ्यो, मन जोडिन्थ्यो टिममा काम गर्दाखेरि। अब अहिले तपाईँले भन्नुभएको छ कति इन्टरभ्यूहरूमा, अब गयो रेकर्ड गर्यो, गीतकारले सङ्गीतकारलाई भेटाइ हुँदैन, गायकले गीतकारलाई भेटाइ हुँदैन, त्यो भावनात्मक एकता छैन भन्नुभएको छ, वास्तवमा त्यो देखिन्छ पनि। र अहिलेको कलाकार र त्यो बेलाका कलाकार तुलनात्मक रूपमा, गीत सङ्गीतको तुलनात्मक रूपमा समीक्षा गर्दाखेरि के कस्तो लाग्छ दिदी तपाईँ?
3: म त तुलना गर्नै मिल्दैन जस्तो लाग्छ, किनभने उहाँहरूले त त्यो देख्नु पाउनु भएको छैन नि त त्यस्तो, त्यो त हाम्रो सोचाइ नै छैन। जस्तो अब आज भोलिको ट्र्याक सिस्टम छ, यस्तो छ भन्दा हामीलाई कहिले यस्तो आउँछ भनेर थाहा पनि छैन।
2: लाइभ
3: रेकर्डिङ हुन्छ, जुन त्यो वातावरण हुन्छ नि, त्यो वातावरणमा धेरै रेकर्ड गरेको भएर मलाई चाहिँ त्यो सङ्गीतमा, जुन सङ्गीतमा ढुन भएका कलाकारहरू सबैजना एकै ठाउँमा बसेर गाउँदाको त्यो जस्तो मजा, त्यति आनन्द, त्यति बेला चाहिँ हामीले यति मेहनत गर्थ्यौँ भन्ने कुरा अहिलेकोहरूसँग तुलना चाहिँ नगरौँ, किनकि उहाँहरूको आफ्नै छ होइन।
2: अहिले एउटा गीत गाउनु थियो, तपाईँ आउनुहुन्छ भने कति पैसा दिनुहुन्छ? 20, 25, 10 ल, अनि गयो, पैसा लियो, रेकर्ड गऱ्यो, पैसा लिइसक्यो, भावना पनि छैन, सम्बन्ध पनि छैन, खालि व्यावसायिकता मात्रै भयो, त्यस्तो देखियो।
3: त्यो पनि छ हजुर, तर हामीले चाहिँ त्यो कहिले पनि सोचेनौँ कि हामीले पैसा लिनु भनेको जान्दै जानेन,
2: त्यही त।
3: तर अहिले सिकायो, सबैले लिनु थालेपछि आफूले लिनु पर्यो,
2: तपाईँलाई लिउ लिउ लागिरहेछ पैसा अहिले।
3: अहिले त लिनुभन्दा पनि सोध्छ सोध्नुहुन्छ उहाँले, सबैले लिने, उहाँले नलिने भन्दा उहाँहरूको मन पनि त मान्दैन होला, उहाँहरूले सोध्नुहुन्छ अनि म चाहिँ मैले त सोधे पनि छु कति लिउँ उहाँ भनेर, थाहा पनि थिएन क्या एउटा मिल्ने साथीलाई,
2: ए
3: यति लिनुपर्छ भनेपछि अनि त्यस्तो। अनि हाम्रो पालामा त त्यस्तो छैन होइन, गीत गाएपछि जस्तै मायाले दिनुभयो भने कतै गाउँदाखेरि हामीलाई सम्मान स्वरूप दिनुभयो भने त्यो हामी हात थापेर लिन्छौँ,
2: त्यो त भावनाका कुरा हो, भाइले ठिक छ। गीतको प्याटर्नहरूमा चाहिँ कस्तो चेन्ज आएको छ त?
3: चेन्ज त निकै चेन्ज छ,
2: जस्तै के तपाईँले बुझाइमा के कस्तो खालको परिवर्तन, त्यो बेला रेकर्डिङ गर्दा लाइभ हुन्थ्यो, त्यो आफ्नो ठाउँमा छ, अहिले ट्र्याक हुन्छ, विभिन्न खालको सुविधा हुन्छ, एआईले समेत गीत बनाउन थालिसक्यो, अनि के फरक पाइराख्नु भएको छ?
3: फरक त यस्तो के, अब समय र भनौँ न परिस्थिति, समयले नै अब त्यो नयाँ गीतहरू मागेको छ, नयाँ नयाँ सङ्गीतहरू मागेको छ, त्यो आउँदैछ होइन, अब नयाँ किसिमको सिकाइमा पनि भर्छ, स्कुलहरूमा पनि सिकाउँछन् होइन, त्यसले गर्दाखेरि नयाँपन धेरै नै आएको छ। तर एउटै हो, सङ्गीत त एउटै हो, सारेगामा पदनिसा, सातवटै सुरको सङ्गीत त होइन, तर हाम्रो पालोमाको गीत चाहिँ नि जुन भने नि, जुन गीत रेकर्डिङ गऱ्यो लाइभ गरेर पनि त्यो यस्तो राम्रो राम्रो गीत र अहिलेसम्म पनि बजाउँदाखेरि आज भोलिको रेकर्डमा माथ गर्ने खालको गीतहरू छ नि त, धेरै छ होइन, धेरै फरक छ।
2: नेपाली सङ्गीत व्यावसायिक भएन भन्ने कुनै पनि प्रश्न, यो प्रश्न पनि एकदमै जायज रूपमा उठिराखेका हुन्छ होइन, कलाकारले सधैँ शोषणमा पर्नुपर्ने, व्यावसायिक भएन, कलाकार अन्तिम समयमा बित्दाखेरि अथवा बिरामी पर्दाखेरि पैसा हुने कलाकारहरू त ल आफ्नो ठाउँमा उपचार गर्नुहुन्छ, पैसा नहुने कलाकारहरू थुप्रै कलाकार छन् होइन, जसले मृत्युवरण गर्दाखेरि यताबाट उता, उताबाट उता खान नपाएर, उपचार नपाएर मर्नु परेको अवस्था पनि छ, त्यस्तो चिजहरू कसरी समाधान गर्न सकिन्छ जस्तो लाग्छ तपाईँलाई?
3: यो त अब कसरी भनौँ भने, सरकारले पनि एउटा कलाकार छ नि, जस्तो हामीलाई चाहिँ नि अब सरकारी मान्यताबाट चाहिँ हामीलाई रेडियो नेपालबाट वरिष्ठ प्रतिष्ठित होइन
2: गायिकाको
3: भनेर लिनुहुन्छ नि, तर त्यसको चाहिँ के हो त सुविधा, के छ त
2: सुविधा, के छ त प्रमाण पत्रले त मात्र त हुँदैन,
3: प्रमाण पत्रले कहाँ,
2: त्यो कार्ड
3: मात्रै देखाउँदाखेरि त अब बसमा त पैसा लिन्छ भनेपछि अब कार्ड, त्यस कारण त्यसको चाहिँ मान्यता मूल्याङ्कन चाहिँ सरकारले राख्नुपर्छ
2: होइन।
3: तर मैले भने नि एउटा मान्यता, सरकारी मान्यताबाट नै सम्मान भएर चाहिँ एउटा चाहिँ मान्यता प्राप्त भएको कलाकारलाई सरकारले पनि एउटा केही बन्दोबस्त चाहिँ गर्नुपर्छ। तर व्यवसाय भएन पनि कसरी भनौँ भने, त्यहीबाट पनि मान्छेले कति ठाउँमा पुगेछ,
2: हाम्रो
3: पालोको कलाकारहरूले चाहिँ नि नजानेर होइन, भन्न नसकेर, पछि परेको जस्तो लाग्यो कि मलाई.
2: म आफै म आफै पनि गीत गाउने भएको हिसाबले, कलाकारै भएको हिसाबले मलाई के लाग्छ भने, कहिलेकाहीँ प्रश्न पनि गर्छु म, त्यो बेलाका कलाकार हो जसले 20 साल स्वर्णिम युग हुन्छ नि नेपाली सङ्गीतको, त्यो बेलामा व्यवसायिकताको सोच किन नराखे, जुन अहिले आन्दोलन गर्न परिरहेको छ, रोयल्टीका कुराहरू, पारिश्रमिकका कुराहरू, अथवा विभिन्न यो क्षेत्रका कुराहरूको जुन आवाज उठाउनु परिरहेको छ अहिलेका कलाकारहरूले, त्यो बेलामा सुरु गर्दै भए त्यो बेलामा व्यवस्थित भइसक्थ्यो, अहिलेका कलाकारहरूले सुख पाउँथे, अथवा अहिले आवाज यसरी झडा गरेर बोलिराख्नु पर्दैन अवस्था आउँदैन थियो भन्ने मलाई पनि लाग्छ. तपाईँलाई के लाग्छ, किनभने तपाईँले 53 वर्ष बिताइसक्नु भएको छ.
3: मलाई त एकदम मन दुख्छ, चित्त पनि दुख्छ एकदम. हाम्रो कलाकारको लागि बोलिदिने मान्छेहरू कोही पनि छैन, मलाई त आँखामा आँसु आउँछ.
2: त्यस्तो हुन्छ है?
3: त्यस्तो हुन्छ. म एकदम, मलाई त्यो एकदम भावनात्मक रूपमा भनौँ के भनौँ, म एकदम डुबेको हुन्छु होइन. तर कलाकारको लागि बोलिदिने चाहिँ नि खै कोही आएन, कोही किन नआएको होइन.
2: फेरि ती जस्तो लाग्छ, ती संस्था विभिन्न संस्थामा नेतृत्व गर्ने मान्छेहरू पनि फेरि कलाकारै हुन् फेरि.
3: म त्यही त भन्दैछु नि, कलाकारको लागि किन नजन्मेको, कलाकारको लागि एकदम निस्वार्थसँग भावनासँग ल यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ ल यस्तो हुनुपर्छ भने किन नआएको. संस्था त धेरैले खोल्या छ, संस्थाको सम्मान गर्छु भनेर पुरा संस्था त खोलेको छ, तर कसले पाउने त त्यो, त्यसको कसले त मूल्याङ्कन राख्ने त. त्यो चाहिँ नि एउटा यस्तो मान्छे चाहिँ नि जन्मिदियो जस्तो लाग्छ कि मलाई, कस्तो नि एउटा
2: क्षेत्रलाई
3: सबैलाई समेटेर ल यसो गर्नुपर्छ यो गर्दैछ भनेर एउटा नियमै बनाइदियो भने त कलाकार कहिले पनि भोकै पनि मर्नु पर्दैन, पार्टीवास पनि हुनु पर्दैन जस्तो लाग्छ.
2: कलाकारका यी सृजनाहरू बेचेर नै उसले देशैले पनि ठुलो आमदानी गर्न सक्छ क्या, आमदानी गरिराखेकै छ. तर कलाकार कता कता जता पनि लुटिएका छन्, छटपटाएका छन्, व्यवस्थित गर्न सकेका छैन.
3: पाउनेले पाए पनि राखेको छ, लिन जानेले लिन पनि लिए पनि राखेको छ होइन. जसले बोल्यो उसलाई मात्र पाइरहेको छ. यो त्यही मैले यस्तोको लागि चाहिँ नि एउटा कलाकारको लागि चाहिँ नि कोही जन्मिदिए हुन्थ्यो, म त भगवान्सँग त्यही प्रार्थना छ. सरस्वती माताले यत्तिको शिक्षा दिनुभएछ होइन, यत्तिको ज्ञान दिनुभएछ, तर एउटा मान्छे पनि एउटा मान्छे बनेर चाहिँ भगवानको रूपमा आइदिनु होला भन्छु म त. भगवान
2: सङ्गीत क्षेत्रको उद्धार गर्ने एकजना भगवान रूपी मान्छे जन्मिएर सबै समाधान गरिदियोस् र यो अव्यवस्थालाई हटाइदियोस्, सङ्गीत क्षेत्रलाई पनि व्यावसायिक बनाइदियोस्. बरु ठिक छ, कर लिन्ठामा कर एउटा दायरामा कलाकारले पनि बाँधौला.
3: त्यो त तपाईँको मैले भनिहालेँ, एउटा मान्छे पठाइदिएछ उहाँले सिस्टम त बनाइहाल्छ नि, बनाओस् के बनाइदियोस्, ए फलाना कलाकार यति यति यति यस्तो यति यति भन्ने एउटा पुरा चाहिँ राखिदियो भन्छ होइन. भित्रबाट दिने मायाले दिने कुरा दियोस् न होइन, तर देख्नेमा एउटा चाह्यो भने त.
2: अनि कलाकारले पनि स्वामित्व लिदियोस्,
3: कलाकार बिराम हुँदा के गर्ने त भन्ने कुरा एउटा होस् होइन. त्यस्तो हुन्छ नि, तपाईँले कस्तो मलाई त्यो भित्र मन छु नि चाहिँ क्वेसन गर्नुभयो नि, म झन्डै म त भावुक भनेको थिएँ
2: होइन.
3: कस्तो हामी त कस्तो भने कस्तो देखेँ भने नि,
2: कहिले काहीँ मलाई त्यो भावनामा डुब्छु, अनि कतै अब परिवारमा पनि त समस्या हुन्छ नि, गीत रेकर्ड गर्यो खर्च, हिँड्यो खर्च, बनायो खर्च.
3: म आफै परेको भएर नि, म आफै दुःखमा हुर्केको भएर मैले भनेको, किनभने 15 वर्ष म 15 वर्षको छँदाखेरि बुवा बित्नु भयो होइन. बुवाको 1 वर्ष मात्र बाँकी थियो पुरा पेन्सन पाक्नलाई होइन, तर 1 वर्षको कमीले गर्दाखेरि हाफ मात्रै पेन्सन दियो. त्यो त किन त्यस्तो गरेको लाग्छ होइन, तर त्यो पेन्सनले त बाँच्यौँ हामी होइन. तर म 15 वर्षको मात्रै थिएँ, घरमा साना भाइ बहिनीहरू थियो, दिदीको बिहा भइसकेको थियो, तिनजना भाइ बहिनीलाई पालेर कति गाह्रो भयो होला मलाई. बुवा बित्दाखेरि अब केही त थिएन, सञ्चय गर्छौँ पैसा थिएन. मैले भन्न खोजेको एउटा घर भएर, हामी त घरबार थियो होइन, एउटा बन्दोबस्त राम्रो थियो, त्यो भएर मात्र त हामी बाँच्यौँ, न त मेरो बुवा पनि त पार्टीमै बास हुन्थ्यो के थाहा.
2: सङ्गीत क्षेत्रमा लागेर त्यत्रो योगदान गरेको व्यक्तिको त्यति चिजलाई अवमूल्यन गरे जस्तो गर्छ.
3: उस्ताद भैरबहादुर थापा भन्नुहुन्छ, तारादेवी जस्तो मान्छेलाई चाहिँ नि एउटा गीत सिकाएर त्यहाँसम्म पुऱ्याउनु भयो, नेपालको तारा बनाइदिनु भयो होइन. तर उहाँहरू बित्दाखेरि चाहिँ भनौँ न, एउटा दुःख हामीलाई कसैले सहयोग भनेको कतैबाट नै आएन कि.
2: त्यो प्रश्न पहिल्यैदेखि पनि रहेको थियो, अहिले पनि रहिरहेको छ, कहिले समाधान हुने हो त्यो थाहा छैन. अघि भने जस्तै एउटा भगवान रूपी मानव आएर सङ्गीत क्षेत्रका ती चिजलाई हामी सबैजना प्रार्थना गरौँ र हामी ब्रेकमा जान्छौँ. ब्रेकपछि फेरि आउँछौँ अन्तिम सेगमेन्ट लिएर. कार्यक्रम द कपिल कस्पाल शोमा हुनुहुन्छ तपाईँहरू.
0: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
4: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
5: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
4: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
5: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
4: काका पनि हसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पिआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
5: कति राम्रो कुरा गरे, मेरो त समस्यै चेट भइसक्यो होइन त नानु।
6: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोलिक्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97-61-80-63-28 र 01-59-15-875।
7: नमस्ते, म मास्टर सेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलपीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
8: रंग बहार रंग बहार
9: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
8: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स,

0: भक्तपुर FM 105.4 MHz।
1: द कपिल कसपाल शो।
2: द कपिल कसपाल शो।
3: कार्यक्रम द कपिल कसपाल शो सुन्दै हेर्दै हुनुहुन्छ तपाईँहरू। म कपिल कसपाल र हामीसँग हुनुहुन्छ लोकप्रिय वरिष्ठ गायिका संगीता साक्य थापा ज्यू। र यो भदौ महिनाभरि हामीसँग रहनुहुनेछ, उहाँसँग सम्बन्धित विभिन्न गीत सङ्गीत कुराहरू हामी बेला बेलामा दिने गर्दछौँ। फेरि पनि स्वागत छ कार्यक्रममा।
4: धन्यवाद
3: दिदी। यति भावुक हुनुभयो होइन, अब म पनि भावुक भएँ। सङ्गीत क्षेत्रमा लागेको सङ्गीतको सङ्गीतप्रतिको समर्पण प्रेमको यो उदाहरण एउटा प्रमाण पनि हो। सङ्गीत यस्तै कुराहरू अथवा सङ्गीत क्षेत्रमा लागेका योगदानका सम्झनाहरूले तपाईँ रुनु भएको छ कहिले? आँसु आएको छ
4: कति आउँछ कति? अहिले भर्खर पनि आउनु लाग्थ्यो, झन्डै
3: रुनु लाग्नु
4: भएको।
3: कुन घटना छ त्यो? त्यस्तो घटना
4: होइन, घटना चाहिँ हुँदैन, घटना होइन कि
3: परिस्थितिले त्यो भावनामा खेल्छ। अनि
4: घटना होइन कि सम्झिँदाखेरि, जहिले पनि सङ्गीतको विषयमा सम्झिँदाखेरि आफ्नो बुवाहरूले गर्नुभएको योगदान अनि अग्रश्रष्टाहरूले गरेर जानुभएको योगदान, उहाँहरू बित्दाखेरिको दिनहरू सम्झा अवस्था सुन्दाखेरि त मुटु नै फुटास्तो हुन्छ।
3: तालमेल मिलेको छैन, कता कता केही मिलेको छैन।
4: एनी टाइम पनि मलाई चाहिँ यस्तो सम्झ्यो भने चाहिँ आँखामा आँसाउँछ, त्यो यही भन्ने चाहिँ छैन।
3: कार्यक्रममा अब यो अन्तिम अन्तिममा छ, कुरा गऱ्यो भने त कति छ तपाईँसँग होइन?
4: म एक घन्टाले पुग्दैन,
3: पुग्दैन, एक घन्टाले पुग्दैन नबोल्ने, तर बोलिसकेपछि यति आउँछ कुरा दिदीबाट। अब त्यो धेरै कुराहरू निकाल्नु पनि बाँकी छ, अरू सेगमेन्टमा हामी अरू इन्टरभ्यूमा पक्कै निकाल्छौँ। अब अहिलेलाई चाहिँ कार्यक्रममा एउटा सेगमेन्ट पनि छ, लास्टमा हामी ऱ्यापिड फायर जस्तो भन्छौँ होइन, त्यसमा एउटा प्रश्न सोध्छु, तपाईँले जवाब दिनुपर्छ। तयार हुनुहुन्छ नि?
4: अब
3: तपाईँ गायिका हुनुहुन्छ होइन, तपाईँलाई मनपर्ने गायिकाको, आफैलाई मनपर्ने गायिका चाहिँ को?
4: मलाई मनपर्ने गायिका लता मङ्गेशकर।
3: मनपर्ने गायक?
4: गायक मलाई मेरै बुवा।
3: सङ्गीतकार?
4: सङ्गीतकार पनि बुवा नै।
3: गीतकार? गीतमा एरेन्ज टेक्निकल पार्टको पनि एउटा मुख्य भूमिका हुन्छ, एरेन्जमेन्ट कसको मनपर्छ त एरेन्जर?
4: अब खुदजनाको नाम लिने, मैले मेरो क्यान्सर गीतमा चाहिँ हाम्रो जीवित भाइले यस्तो राम्रो गरिदिनु भएको छ, दिपक जङ्गम सरकोमा किरण कण्डेल भाइले यस्तो राम्रो गरिदिनु भएको छ, धेरै सुबहादुर सर धेरैजना हुनुहुन्छ कि, सबैको नाम लिने, एकजनाको नाम लिने चाहिँ गाह्रो छ।
3: यो चाहिँ भएन, यो कुनै पनि आन्सर आएन,
4: यो चाहिँ मलाई भएन, मलाई त बाधै हुने भयो नि त यो सबै।
3: अब गीत सङ्गीत भनेपछि भिडियोको पनि कुरा आउँछ, चलचित्रको कुरा आउँछ, म्युजिक भिडियोको कुरा आउँछ। तपाईँलाई मनपर्ने नायक हो एकजना भनिदिनुहोस् न, अब तपाईँले युवा अवस्थामा अथवा यङ हुँदाखेरि ओहो कस्तो राम्रो भन्ने आकर्षण हुन्छ नि त्यो बेलामा त।
4: हिन्दीको लिउँ भने अब कुमार गौरव भन्यो भने आफ्नो श्रीमानले कुमार गौरव भन्थ्यो सबैले।
3: एकदमै राम्रो चोइस। त्यो बेलामा सलमान खानले पनि कुमार गौरव
4: राजेश खन्ना मनपर्छ मलाई
3: यस्तो भन्थ्यो।
4: राजेश खन्ना मनपर्छ।
3: मनपर्ने नायिका?
4: नायिका चाहिँ मलाई माला सिन्हा।
3: आफ्नो भिडियोमा यसलाई चाहिँ खेलाउँछु भन्ने कसैलाई लागेको कोही मोडल अथवा हिरो हिरोइन कोही छ?
4: छैन, मैले भिडियो बनाउनु पनि बल्ल बल्ल त अब भन्नु न सुरु भइरहेछ होइन, होइन आफैले गरेर आफैले खर्च गरेर गर्नुपर्ने चाहिँ अवस्था आउनु लागिरहेछ है, तर अहिलेसम्म परेको छैन। सबैले
3: कसलाई खेलाउनुहुन्छ त्यस्तो भयो भने? कसलाई खेलाउने भने दिमागमा चाहिँ को खेलिहाल्छ?
4: खै मेरै श्रीमानले खेलिदिनु भए हुन्थ्यो।
3: अनि तपाईँलाई घुम्न पनि मनपर्छ, 20 भन्दा बढी देशमा घुम्नु पनि भएको छ, तपाईँलाई मन परेको ठाउँ कहाँ, देश विदेश अथवा नेपालमै पनि मन परेको ठाउँ कहाँ?
4: मन परेको ठाउँ त हाम्रो नेपालमा धेरै ठाउँ छ होइन,
3: जस्तै एक ठाउँ
4: पोखरा।
3: पहिरन के मनपर्छ दिदीलाई? तपाईँलाई चिटिक्क सुहाउँछ भने कुर्ता लगाएन सुहाएकै हुन्छ, साडी लगाउँदै राम्रो देखिनुहुन्छ, के मनपर्छ?
4: साडी नै मनपर्छ,
3: साडी नै मनपर्छ। किचनतिर कति बस्नुहुन्छ तपाईँ?
4: खाना पकाउने टाइममा
3: खाना प्राय तपाईँले बनाउनुहुन्छ?
4: म बनाउँछु,
3: एकदमै मिठो बनाउने। अब भिनाजुले लगायत अरू पाहुनाहरूले चाहिँ ल यो तपाईँले बनाएको यो मिठो हुन्छ, यो चाहिँ बनाउनु भनेर भनिराख्ने, त्यो एकदम मिठो पकाउने के हो तपाईँले?
4: त्यति बेला चाहिँ म श्रीमानलाई भन्छु पकाइदिनु न भनेर,
3: उहाँले पकाउनुहुन्छ,
4: एकदम मिठो बनाउनुहुन्छ।
3: ए हो, अब एकचोटि हामी सबै रेडियोको टिमले एकचोटि खानुपर्ने अवस्था आयो त्यसमा।
4: हजुर आयो
3: हजुर। अनि जीवनको यो यात्रासम्म आइपुग्दाखेरि धेरै आरोह अवरोह आइपुग्यो तपाईँको जीवनमा, क्यान्सरसँग लड्नुभयो, गीत सङ्गीतका यत्रा यात्रा छन्, आर्थिक अवस्था त्यो सबैसँग लड्नुभयो, यहाँ आउनु भएको छ, जीवन सफल छ तपाईँको, तर यो

0: अथवा विचार कोबाट प्रभावित छ तपाईँको जीवन?
1: अब
0: बुवा आमा जो पनि हुनसक्छ, अब कुनै विचारक अथवा ठुला स्रष्टा कलाकार हुनसक्छ, एकजना को कसको जीवनबाट प्रभावित हुनुहुन्छ तपाईँ?
1: बुवा आमाबाटै हो, बुवा आमा नै भन्छु म त।
0: अब थुप्रो बयान गर्नुभएको छ बुवाको, त तपाईँले बखानै गर्नुभयो अघि सुरुमा। बुवा आमालाई सम्झिँदाखेरि कसरी सम्झिनुहुन्छ?
1: उहाँहरू त अब भगवान हुनुहुन्छ, मलाई जन्म दिनुभयो धरतीमा, त्यो पनि फेरि मलाई यस्तो सङ्गीतको होइन माहौलमा मलाई हुर्काउनु भयो र आजसम्म साथ दिनुभयो। कहिले पनि मलाई चाहिँ नि पछाडि फर्केर हेर्नु परेन। बुवा बितेपछि पहिला बुवा भयो होइन, बुवा बित्नुपछि मेरो आमाले धेरै साथ दिनुभयो मलाई, जहाँ पनि मैले आमालाई लिएर जान्थेँ, त्यसपछि अनि परिवार।
0: कार्यक्रमको अन्तिममा छौँ हामी, अन्तिममा सम्पूर्ण दर्शक श्रोतालाई के भन्नुहुन्छ, र हामी विशेष त भक्तपुर एफएम भक्तपुरका श्रोता जो तपाईँलाई एकदम माया गर्नुहुन्छ, त्यो नेपाल भाषाको गीत मार्फत होस् अथवा चलचित्रको गीत मार्फत होस् अथवा ती हामीले लगभग 50 वर्ष अगाडि सुनेका गीतहरू, म्याउ म्याउ बिरालो, पुतली हे पुतली लगायतका गीत मार्फत होस्, भक्तपुरका दर्शक श्रोताले धेरै माया गर्नुहुन्छ र देश विदेशका सम्पूर्ण दर्शक श्रोतालाई के भन्नुहुन्छ?
1: म सबैलाई, भक्तपुरका सम्पूर्ण श्रोताहरूलाई मैले धेरै धेरै होइन मलाई माया गर्नुभएको छ त्यसको लागि धन्यवाद। र भक्तपुरसँग मेरो नाता बच्चादेखिको जोडिएको छ, कसरी भने
0: त्यो पनि पोल खोलिदिनुहोस्।
1: पोल खोल्नु पर्छ किनभने भक्तपुरमा मैले धेरै बिताएको छु। सूर्यजीवी नायकमा हाम्रो बस्नेत खलक भनेपछि त्यहाँ पुरा सबैलाई थाहा छ, भक्तपुरसम्म यहाँ सबै उहाँले नै हुनुहुन्छ है। अनि उहाँको घरमा चाहिँ बुवाले, बुवासँग उहाँको नाता छ होइन, नाता छ। अनि त्यसपछि हामी चाहिँ कस्तो नि छुट्टीमा अब बिदा हुन्छ नि स्कुलको, मि 50 छुट्टी भनेपछि हामी 15 दिन 20 दिन 1 महिना चाहिँ नि आउँदाखेरि कहीँ बिताउँदा हामी सूर्यजी नायकमा बिताउँथे,
0: 15-20 दिनै बस्नुहुन्थ्यो,
1: बस्ने पुरै बस्ने दाईको घरमै बस्ने। अनि त्यसपछि उहाँबाट उहाँ आउनु भएर होइन यहाँ बसेर, अनि भक्तपुरको यहाँको यहाँ बुवालाई सबैले चिन्नुहुन्छ, यहाँ भैरबहादुर थापा भनेपछि सबैले नाम चिन्नुहुन्छ, यहाँ धेरैले गीत सिकाउनुहुन्छ। अनि यहाँतिर त्यो भक्तपुरबाट सिधा त्यहाँ सूर्यनारायण सिधाबाट आउने बित्तिकै यहाँ पार्टी पनि छ नि एउटा, त्यहाँ भजन गर्नुहुन्छ नि, त्यहाँ धेरै भजन गाउनु भएको छ। त्यो भजन यहाँ अहिले हाम्रो भाइ बहिनीहरू पनि गाएर हुन्छ कि यहाँ कहिले कार्यक्रम हुँदाखेरि। भक्तपुरसँग चाहिँ नाता छ, बच्चादेखि आएर गाउँथ्यौँ हामी यहाँ, टाइम टाइममा गाउनु ल्याउनुहुन्थ्यो।
0: धेरै धेरै धन्यवाद। यो नाता सम्बन्ध भक्तपुरसँगको र सङ्गीतसँगको निरन्तर अगाडि बढिरहोस् र तपाईँको सुस्वास्थ्य लाभको कामना गर्दछौँ। अझै स्वस्थ रहनुहोला, अझै त्यो गलाले मिठा मिठा नेपाली सङ्गीत क्षेत्रमा गीतहरू दिँदै जानुहोला, भव्य सफलताको शुभकामना हामी व्यक्त गर्दछौँ। कार्यक्रम द कपिल कसपाल शोबाट बिदा हुनुपर्ने समय आइसकेको छ। कार्यक्रममा प्राविधिक साथ रहेको थियो राज दाईको, राज दाईलाई धन्यवाद दिन चाहन्छु र सुन्ने हेर्ने सम्पूर्ण दर्शक श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु र अर्को हप्ता यस्तै चर्चित व्यक्तित्वको साथमा आउने बाचासहित यो भाद्र महिनाभरि हामीसँग रहनुहुनेछ लोकप्रिय गायिका सङ्गीता शाक्य थापाज्यू र उहाँसँग सम्बन्धित विभिन्न गीतहरू, उहाँको बारेमा जानकारी हामी निरन्तर दिनेछौँ भन्दै हामी सबैजना बिदा हुन चाहन्छौँ। अर्को हप्ता भेट्ने बाचासहित नमस्कार।
2: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठीक 6 बज्यो।

संचारको निम्ति हो, विकासको निम्ति हो, यो जोश यो जाँगर माटोको निम्ति हो। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्जमा कार्यक्रम मनको आवाज। मनको आवाज सदाझै मैले लिएर आउने गरेकी छु, मानिसभित्र गुन्जिरहेको आवाजलाई यहाँहरू समक्ष सेयरिङ गर्नको निम्ति। आज पनि मैले एकजना साथीको मनको आवाज लिएर आइसकेकी छु, जुन आवाज सुन्दा तपाईँहरूलाई पनि साँच्चीकै भन्नुपर्दा मेरो जीवनमा पनि यस्तै भएको थियो।

मैले पनि कहीँ गएर कतै गएर सेयरिङ गर्ने मौका पाएँ भने म पनि सेयरिङ गर्छु होला भनेर तपाईँहरूको मनमा पनि यस्तै यस्तै कुराहरू खेल्न सक्छ। यदि तपाईँको मनमा पनि यस्तै यस्तै कुराहरू खेलिरहेको छ भने तपाईँले हामीलाई सम्झिन सक्नुहुनेछ र पठाउन सक्नुहुनेछ। पठाउनको निम्ति रहेको छ ranjanasitiku@gmail.com र ranjanasitiku फेसबुक आइडीमा तपाईँहरूले पठाउन सक्नुहुनेछ। यो कार्यक्रम प्रत्येक शनिबार साँझ 6 देखि 7 बजेसम्म मेरो आवाजमा सुन्न सक्नुहुनेछ भने यसको पुनः प्रसारण बुधबार 7:30 देखि 8:30 तपाईँले मजाले सुन्न सक्नुहुनेछ। तपाईँ जहाँ जस्तो सुकै अवस्थामा बसेर पनि यो कार्यक्रम सुन्न सक्नुहुनेछ www.bhaktapurfm.com.np बाट र हाम्रो पात्रको रेडियो एप्सबाट अनि हाम्रो एफएमको युट्युब च्यानल अफिसियल युट्युब च्यानलबाट पनि तपाईँले सुन्न हेर्न सक्नुहुनेछ। सल्लाह सुझाव पनि तपाईँले दिन सक्नुहुनेछ र मैले अघि नै भने पठाउनको निम्ति मेल र फेसबुक आइडी छ, जुन फेसबुक आइडीमा चाहिँ तपाईँले लेख्न नजान्नुभएका श्रोता मित्र आवाज माध्यमबाट पठाउनुहुने श्रोता मित्रको लागि राखेको छु भने कोरेर पठाउनुहुने श्रोता मित्रको लागि चाहिँ मेल मैले पठाइसकेको छु ranjanasitiku@gmail.com तपाईँले पठाउन सक्नुहुनेछ। हजुर, आज पनि मैले एकजना साथीको मनको आवाज लिएर आएकी छु जुन आवाज निकै नै मार्मिक छ, बुझ्नलाई निकै नै गाह्रो छ। जुन समय म यो परिस्थिति गुज्रिरहेको छ मेरो जीवनमा जस्तै अरूको जीवनमा यस्तो परिस्थिति नआओस् भनेर उहाँले हामीलाई पठाउनु भएको छ। उहाँको मनको आवाज सुनाउनु भन्दा पहिला म एउटा यहाँहरूको लागि मिठो गीत राख्न चाहन्छु र त्यसपछि आजको साथीको मनको आवाज यहाँहरूलाई सुनाउनेछु।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनु होला। धन्यवाद।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियर
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

र यो ब्रेक पछि यहाँलाई स्वागत गर्न चाहन्छु। तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्जमा कार्यक्रम मनको आवाज, र आज टेक्निकली साथ दिँदै हुनुहुन्छ राजेश आडा। मैले अघि नै भनिसकेकी छु, आज मनको आवाज एउटी केटीको, मैले केटी साथीको लिएर आइसकेकी छु, जुन साथी भर्खरै प्रेममा पर्नु भएको साथीको उहाँको मनको आवाजलाई सेयरिङ गर्नको निम्ति उहाँले हामीलाई पठाउनु भएको छ। नाम ठेगाना नखुलाइदिनु होला, मलाई नाम ठेगाना भनेर कसैलाई चिनाउनु त्यति मन लाग्दैन, जस मैले मनको आवाजलाई मात्र सेयरिङ गर्न खोजेको। त्यसैले म भक्तपुरमै बस्छु, बस्न त म भक्तपुर वरिपरिकै चेली हुँ। मेरो कसैसँग मेरो माया बसेको कुरा र मायाबाट मैले पाएको अपमान र मायाबाट पाएको धोका यहाँहरू समक्ष सेयरिङ गर्न चाहेको भएर मैले पठाएको छु। त्यसैले मेरो माया, मैले भने नपाउन्जेल कस्तो कस्तो पाएपछि सस्तो धान्ने यो संसारमा, मैले एउटा मान्छेसँग माया पिरती गाँसेको थिएँ, जुन माया पिरती अहिले 2 वर्ष कम्प्लिट भइसकेको छ। यति धेरै माया गर्ने जुन मेरो माया, आजभोलि अलिकति परिवर्तन भएको मैले महसुस गरेको छु। पहिला दिन रात बोलेर थकाई नलाग्ने व्यक्ति आजभोलि मेरो फोन उठाउन, मेरो म्यासेजको रिप्लाई दिन निकै नै गाह्रो हुन्छ उसलाई। त्यसैले मान्छेलाई झट्टै विश्वास गर्न निकै नै गाह्रो हुँदो रहेछ। मैले जसरी विश्वास गरेर सम्पूर्ण कुराहरू, सम्पूर्ण दुःख कष्ट व्यथाहरू, सम्पूर्ण समस्याहरू, सम्पूर्ण चिजहरू मैले दिइसकेको व्यक्तिले आज मबाट टाढिन लागेको महसुस भएको छ। हुन त नपाउने कुरा जति नै टाउको घोटेर पाउनको लागि प्रयास गरे पनि त्यो नपाउने नै रहेछ। तर पनि मनलाई बुझाउन, मनलाई चाहिँ यो तिम्रो मान्छे होइन है भनेर बुझाउन निकै नै गाह्रो छ। उसलाई जस्तो केटी मान्छे हेरेर हिँड्ने बानी मेरो छैन जस्तो लाग्छ। सबैले त्यो मान्छे त्यस्तो हो, त्यो मान्छे यस्तो हो भनेर सुनाउँदा पनि म एउटा अन्धविश्वासको रूपमा हिँडेको मान्छे। मलाई उसँग मेरो जब अफेयर चल्दाखेरि साथी सर्कलले भन्ने गरेको कुरा अहिले याद आउँछ। उसलाई केटी चेन्ज गर्नु भनेको फिल्म हलमा फिल्म मन नपरेपछि अर्को हलमा छिर्नु जस्तै हो, यसरी केटी चेन्ज गर्छ भनेको सुन्दा म सक भएको थिएँ। होइन होला जस्तो लागेको थियो, किनभने त्यति मिठो बोली थियो, त्यति मिठो बोलीमा कसरी यस्तो झुटोपना निस्किन्छ जस्तो लाग्थ्यो। आज आफू 2 वर्षको अन्तरालमा मैले पाएको जुन माया, पीडा अनि रुवाई, त्यो सम्झिँदाखेरि पहिला साथीहरूले मलाई गरेका कुराहरू साँच्चीकै हो नै भनेर मैले प्रमाण देखिसकेको छु। आज 2 वर्ष नागिसकेको छ हाम्रो प्रेम विवाह। 1 वर्षसम्म त निकै नै राम्रो थियो, घुम्न नगएको ठाउँ थिएन हाम्रो, हरेक कुराको डिसिजन सोधेर गर्ने गर्थ्यो। कुनै लुगा लगाउँदा पनि यो सुहाउँछ, यो लाउँदा हुन्छ, यो जुत्तामा यो लुगा सुहाउँछ, अथवा यो लुगामा यो जुत्ता, यो जुत्तामा यो लुगा भनेर हरेक चिज देखाएर हिँड्नुहुन्थ्यो। यसरी हाम्रो प्रेम सम्बन्ध अगाडि बढिरहेको थियो। मलाई अरू साथी सर्कलले जति भने पनि मलाई धेरै नै माया गर्नुहुने भएको भएर मैले त्यसमा चाहिँ अन्धविश्वास गरेन। हुन त मैले पनि कहिलेकाहीँ मोबाइलहरू यसो चलाउँदाखेरि उसको म्यासेन्जरमा देख्ने गरेको त छु, कहीँ कतै यो चाहिँ नर्मलै होला भनेर सोच्थे। यस्तो कुरालाई हामीले नर्मल पनि लिनुपर्छ। एकअर्कामा विश्वासै भएन भने यो माया कसरी बलियो हुन्छ जस्तो लाग्छ। त्यसैले मैले सानातिना कुराहरूलाई मैले त्यति मतलबै गरेन। अब साथी सर्कलमा बोलिहाल्छ, केटी मान्छे मात्र केटीको साथी हुँदैन, केटा मान्छे मात्र केटाको साथी हुँदैन, दुवैको दुइटै साथी हुन्छ, जोसँग बोले पनि केही फरक पर्दैन भनेर सोच्थे। तर म अति माया गर्थे उलाई, धेरै माया गर्थे। आजभोलि मलाई विश्वास गर्न गाह्रो भएको छ। मलाई साँच्चै के भन्नुपर्दा,
अहिले जुन व्यवहार मसँग गरिराख्नु भएको छ त्यो देख्दाखेरि उसले काहीँ कतै चाहिँ अरू कसैलाई रोजिसकेको छ कि जस्तो लाग्छ। त्यही भएर हाम्रो बोलीचाली बन्द भएको त छैन, तर बोल्न त बोलिरहेको छ, भेटघाट पनि भइरहेको छ। तर पनि जुन बेला भेट्दाखेरि गर्ने माया अनि साथ, सपोर्ट, सल्लाहहरू त्यो छैन। ऊ कसैसँग खुसी हुन चाहेको जस्तो लाग्छ मलाई। उसले मुखै खोलेर त भनेको छैन, उसले भन्ने गरेको शब्द तिमी मलाई विश्वास गर्दैनौ, विश्वास गरेर त हेर, सबैभन्दा ठुलो कुरा विश्वास हो, विश्वासमा अड्गिने बानी गरौ बसाऊ भनेर भन्थ्यो। त्यही कुरालाई मैले अगाडि सोच्थेँ क्या, जहिले पनि विश्वास गर्नुपर्छ है। मलाई कसैले कान भरिदिएको छ भने यो कानमा एकतिर सुनेर अर्कोतिर मैले उडाइदिन्थेँ। मलाई धेरैले सुनाएको छ उसको बारेमा, कहिले कहाँ कोसँग हिँडेको कुराहरू मैले कहीँ कतैबाट सुन्नेको छु। तर पनि उसलाई मैले फलानासँग हिँडेको हो, फलानासँग कतै गएको हो भनेर सोधेको छैन। यदि मैले सोध्यो भने ऊ मसँग बोल्नै छोड्छ जस्तो लाग्छ। अहिले अलिकति बोलिराख्नु नै मेरो साहस हो, मेरो हिम्मत हो। म अलिकति मसँग बोल्नु नै मलाई आँट आउँछ क्या। यति धेरै माया गरेको मान्छे आज यति परिवर्तन हुन्छ भनेर सोचेको पनि थिएन। सायद मेरो मनको व्यथा मात्र हुन सक्छ जस्तो पनि लाग्छ। मैले नराम्रो सोचेको हो कि त्यो मान्छे राम्रै हो कि, अथवा मैले उसलाई विश्वास गर्न नसकेको हो कि, उसको परिवर्तनमा मैले शङ्का पो गरेको हो कि, ऊ त्यस्तो मान्छे होइन कि भनेर अनेक थरी कुरा खेल्छ मेरो मनमा। रातभरि बिउँझै हुन्छु म। राति त बोल्छ मसँग, एकछिन भए पनि बोल्छ, तर सुत्छु भनेर सुत्छन्। तर रातभरि अनलाइन देख्छु, मेरो मन कति बोल्छ, कति पीडा छ मलाई, कति बोल्न खोज्छु यो मान्छेसँग अब म टाढा बस्छु भनेर, तर नसकिने रहेछ। अब त म यो मान्छेसँग बोल्दिनँ, किनभने मैले मात्र बोल्ने प्रयास गरेर पनि हुँदैन नि। त्यही भएर अब चाहिँ म अलि टाढै बस्छु, अब म फोन गर्दिनँ भनेर म टाढै बस्न धेरै कोसिस गरेँ। मलाई त्यो मान्छे त्यति इम्पोर्टेन्ट छ के मेरो जीवनमा। मलाई हरेक खुसी दिने मान्छे थियो। यो 2 वर्षभित्र निकै नै रमाइलो पलहरू बिताए हामीले। सायद केटी मान्छेलाई मात्र त्यो पलहरूको यादगार रहिरहन्छ कि के हो, केटा मान्छेले चाहिँ छिट्टै बिर्सिन्छ कि के हो। हरेक ठाउँमा जाँदाखेरि त्यो मान्छेको याद सम्झनाहरू लिएर जान्छु म। आजभोलि त मेरो फोन पनि खासै त्यति धेरै ध्यान दिएर उठाएको देखिँदैन। यो मेरो मात्र भ्रम पनि हुनसक्छ। त्यही भएर चाहिँ मेरो मनमा खेलिरहेको कुरा यहाँहरूलाई मैले पठाएको छु, मनलाई अलिकति हल्का मिल्छ कि, आनन्द कि मिल्छ कि भनेर। एक दिनको कुरा थियो, यो जीवनमा मेरो जीवनमा घटिरहेको घटनाहरू हो यो चाहिँ। तर उसले मलाई बिलिभ गराउँथ्यो यो भएर फोन नउठाएको, म यहाँ थिएँ, मम्मी थियो अथवा ड्याडी थियो के भनेर, के भनेर चाहिँ मलाई चाहिँ यसरी तार्ने गर्थ्यो कि। मैले 3-4 चोटि त मैले फोन नउठाउँदाखेरि क्वेसनहरू गर्ने गर्थेँ कि, किन मेरो फोन उठाउनुहुन्न तपाईँ बाहिर जाँदाखेरि भनेर भन्थेँ क्या मैले। तर उसले कहिले के भनेर मलाई यसरी कुरा गर्नुहुन्थ्यो। म छक्क पर्थेँ कि, जुन बेला मसँग नबोली भात नरुच्ने, जुन बेला मलाई नदेखाई भात नखाने व्यक्ति आजभोलि कहाँ जानुहुन्छ, कहाँ पुग्नुहुन्छ त्यो थाहा छैन। तर मैले पहिला त यस्तो थियो नि, पहिला त मलाई सोच्थ्यो नि, अब म यहाँ जाँदैछु भन्थ्यो नि भनेर भन्दाखेरि सधैँ एकैनास समय हुँदैन बुझ्यौ भनेर जवाब दिनुहुन्थ्यो। मैले यसलाई के बुझ्नु, मेरो मन निकै नै भकानिन्छ के। साँचो मायामा यति तागत हुन्छ कि, यति जोस हुन्छ कि, उसले हरेक गल्ती गरे पनि ऊ मेरै मान्छे हो भनेर स्वीकार्ने एउटा शक्ति हुँदो रहेछ। त्यसैले उसले गल्ती गरेको हो या होइन मलाई थाहा छैन, तर मेरो मनले भन्छ ऊ गलत बाटोमै छ। एक दिनको कुरा थियो, मैले भन्नै लागेको थिएँ तपाईँहरूलाई,
यो धेरै दिन भएको छैन मेरो जीवनमा, अचानक मैले 1 बजीतिर फोन गरेको थिएँ, फोन गर्दा रिसिभ भएन। दिन रात मोबाइलमा चलिराख्ने मान्छेले फोन आए कि थाहा पाएन भन्दाखेरि मलाई एकदम ताजुब लाग्छ। त्यो कुरालाई पनि मैले हो ल भनेर सम्झे। 3 बजे पछाडि कल ब्याक आयो, म कलेजमा छु भनेर भन्नुभयो। अनि त्यहाँनिर म कुनै कामले त्यो कलेजको छेउछाउमा पुगेको थिएँ। कलेजमा छु भन्दाखेरि म पढाइराखेको छु, अहिले म बाथरुममा आएर गफ गरेको छु भनेर एकदम मलिन स्वरमा बोल्नु भएको कुरा। त्यो मलिन स्वरमा बोल्दाखेरि नै मलाई त्यो मान्छे कहाँ छ जस्तो लागिसकेका थिए। तर मैले क्वेसन चाहिँ गरिनँ त्यहाँ पनि, किनभने क्वेसन गरेपछि तैँले मलाई विश्वास गर्दैनस्, तँसँग म खुसी छैन, तँसँग म जिन्दगी बिताउन सक्दिनँ, यसरी यसरी मलाई जवाब फर्काउनुहुन्थ्यो। मबाट टाढा नजाओस् जस्तो लाग्छ, म त्यति धेरै माया गर्छु त्यो मान्छेलाई। त्यही भएर त्यो दिनको यस्तै भयो। त्यसपछि मैले 5 बजेतिर फोन गरेँ, 6 बजेतिर फोन गरेँ, फेरि रिसिभ भएन, हुँदै भएन। अनि 7:30 जाँदाखेरि म बाथरुम जान्छु भनेर मेरो साथीलाई ब्याग दिएर जाँदा फोन आएको रहेछ। मैले त्यसपछि फोन रिसिभ गर्ने क्रममा फोन रिसिभ गर्न सकिएन। मलाई पनि मन कस्तो कस्तो भइसकेको थियो, यो मान्छे कहाँ गएको होला भन्ने जस्तो भइसकेको थियो। अनि त्यसपछि 9 बजेतिर फेरि कल आयो। हुन त उसले व्हाट्सएपमा म्यासेज पठाइसकेको रहेछ, म फलानोसँग छु, फलानो ठाउँमा जान लागेको भनेर। त्यो भन्ने बित्तिकै मैले कल गर्दै, कल गर्दाखेरि रिसिभ चाहिँ भयो, अथवा उहाँले गर्नुभयो जस्तो पनि लाग्छ मलाई। रिसिभ गरिसकेपछि मेरो कुरालाई खासै उहाँले मतलब दिएर कुरा नगरेको जस्तो लाग्यो। ए, म यसरी जाँदैछु यताउता, जब दुवैजना सँगै जिन्दगी बिताउँछु भनेर अगाडि बढिसकेपछि उसको हरेक इच्छा र साथमा उसको पनि साथ र इच्छा हुनुपर्छ जस्तो लाग्छ। तर पनि सम्बन्ध टुटेको चाहिँ छैन, हाम्रो सम्बन्ध नजिकै छ, अहिले पनि बोल्छौँ, भेट्छौँ। तर जति माया पहिला गर्नुहुन्थ्यो, जति खुसी हुन्थ्यौँ हामी, त्यति खुसी चाहिँ भएको जस्तो लाग्दैन। ऊ कसैसँग कहीँ गएर रमाउन चाहेको जस्तो लाग्छ मलाई। मलाई त एकचोटि भनेको कुरा याद छ, तँसँग म हिँडेदेखि मेरो आमाको कसम खाएर भन्छु, मेरो जिन्दगीमा म रमाउन सकेको छैन भनेर। मैले किन भन्दाखेरि उसले चाहेको जस्तो हिँड्न सकेको छैन रे, उसले चाहेको जस्तो क्लबमा जान पाएको छैन रे, यस्ता यस्ता कुराहरूबाट मलाई मेरो मन दुखाएको थियो। तर पनि म उसलाई घुमाउन चाहदिन थिएँ। त्यति धेरै सँगै पलहरू बिताइसकेको मान्छे, उसलाई पो केही मतलब छैन, उसको पो बानी रहेछ त नाना थरीको कुराहरू गर्ने, झुट बोल्ने। झुट त मैले यति पक्रेको छु, त्यो झुटलाई पनि मैले सजिलै सहजतामा ल्याएको छु कि। उसले आफू बच्नको लागि धेरै झुट बोलेको थियो। एकचोटि त म्यासेन्जरमा एउटा केटीसँग यति स्विमिङ गरेका कुराहरूदेखि लिएर हरेक कुराहरू उसले गरेको कुरा मैले ठ्याक्कै भेटाएको थिएँ कि। एउटा साथीसँग कतिसम्म के कुरा गर्नुपर्छ भनेर एउटा अनपढ गवार केटीले पनि थाहा छ होला, गाउँमा जन्मेको। हामी त पढे लेखेको मान्छे, सहरमा बस्ने मान्छेहरूलाई थाहा हुन्न। तर पनि मैले उसको कुरालाई सहर्ष स्वीकारे, किनभने मैले माया गरेको मान्छे हो, उसको परिवार, उसको साथी सर्कलमा सबैलाई चिनाएको छ, नचिनाएको भने छैन कहीँ पनि। तर पनि यो मेरो भ्रम मात्र हुन सक्छ, तर मेरो मनलाई हल्का बनाउन मैले पठाएको हो। तर सत्यता के छ कसो छ आफूले पनि बुझ्न जरुरी छ जस्तो लाग्छ। अस्ति भर्खरै रिसेन्टली पनि मैले भने यसरी जान्छु भनेर फोन गर्दा फोन पछि एकचोटि रिङ गयो, त्यसपछि फोन स्विच अफ भयो। रातिको 9 बजेदेखि मैले 11, 12, 1, 2, 3, 4 राति रातभरि फोन गरेँ, स्विच अफ, पुरै स्विच अफ थियो। यति धेरै अताले म रातभरि रुँदै बसेँ, कहाँ थियो, मलाई यो राम्रो भाइब्स आइरहेको थिएन, ऊ पक्कै पनि कसैसँग छ र अथवा कोहीसँग छ, चाहे केटा होस् या केटी, तर कोहीसँग छ भनेर सोचेको थिएँ मैले। उसलाई
कोही मान्छेसँग बस्न पर्यो भने खासै उसले आफ्नो पार्टनरलाई याद गर्दैन रहेछ। ऊ आफूसँगै आफ्नै दुनियाँमा रम्न चाहने मान्छे रहेछ। त्यो पनि ठिक छ, मैले स्वीकारे। त्यसलाई पनि मैले बुझ्दै गरेर आजभोलि म ऊ कहीँ कतै गयो भने म खासै फोन गर्दिनँ। अब बरु म के हेरेर समय बिताउँछु, पहिलासँगै घुम्न गएको फोटोहरू हेर्छु, पहिला च्याटिङ गरेको त्यो शब्दहरू हेर्छु, म ती ल्याङ्ग्वेजहरू, आहा कति मिठा थियो हाम्रो शब्दहरू, त्यो हेरेर समय बिताउँछु। त्यही भएर अहिले अलिकति टाढा भएको महसुस गरेको छु मैले। मेरो मन त यति रुन्छ भन्ने पर्दाखेरि मेरो मनले त यति नराम्रो कुरा खेलाउँछ। हुन त तेरो मनै पापी हो, तैँले राम्रो सोच्दैन, तैँले विश्वास गर्दैन मलाई भनेर भन्नुहुन्छ। विश्वास गर्ने पनि नगर्ने पनि कसरी, झुट बोल्ने त्यत्तिकै, फटा कुरा गर्ने त्यत्तिकै, कति झुट त मैले पक्रेको छु। तर पनि जति झुट मैले पक्रे पनि त्यो मान्छेलाई तपाईँले यस्तो गर्नुभयो भनेर भनेको छुइनँ। त्यसलाई मैले बरु यो मान्छेलाई सुधार्नुपर्छ भनेर भन्थे। उहाँको सोच कस्तो छ भने तिम्रो र मेरो हुर्काई नै फरक छ भन्नुहुन्छ। म एकदमै ज्ञानी सुशील भएर हुर्केको मान्छे, दायाँ बायाँ लप्पन छप्पन केही पनि नजान्ने मान्छे, ऊ चाहिँ क्लबमा डिस्कोमा जहाँ पनि गएर हुर्केको मान्छे, त्यही भएर उसको र मेरो रहन सहन फरक छ भनेर भन्न खोज्नु भएको। उसलाई डिस्कोमा डान्स बारमा हेर्न गयो हेर्न जाने मान्छे चाहिँ एकदमै सुशील अरे, जो चाहिँ कहीँ जाँदैन, ज्ञानी भएर बस्छ, ऊ आफ्नै एरियामा आफ्नै कला संस्कृतिमा रमाउँछ, ऊ चाहिँ नराम्रो मान्छे अरे के, कसरी बुझाउँ यो कुरालाई म। यति धेरै अपमान गर्दा गर्दै पनि म उसँग छु, त्यो भनेको मेरो माया हो। अनि यसरी हाम्रो दिनचर्या बित्दै थियो। मैले अघि पनि भने मेरो मनको व्यथा मात्र हुन सक्छ, अथवा मैले मेरो मनमा गुन्जाएको आवाजहरू मात्र पनि हुन सक्छ, उसको स्वभाव मैले बुझ्न नसकेको पनि हुन सक्छ। त्यसैले मैले मेरो मनलाई हल्का बनाउन मात्र कोरेर पठाएको यो। त्यो दिन रातभरि फोन गरे, फोन स्विच अफ। त्यसपछि पनि मैले बिहान फोन गरे, 11-12 हुँदै फोन गरे, 11 बजेतिर कति मिनट जाँदा फोन अन भयो। फोन कति गरे उठाउनु भएन, म फोन गर्दै रुत्दै फोन गर्दै रुत्दै थिएँ, अब फोन उठाउनुहुन्छ कि भनेर मलाई निकै नै डर लागिसकेको थियो। अनि 1 बजेतिर आफै कल गर्नुभयो। त्यसपछि मैले तपाईँ कहाँ हो भन्दाखेरि घरमा भन्नुभयो। जब कि उहाँको घरमा मैले फोन गरेर बुझ्दाखेरि घरमा आएकै छैन भन्नुभएको थियो। यस्तो झुटहरू पक्रिँदाखेरि मेरो मनले कसरी विश्वास गर्छ कि त्यो मान्छेलाई। यदि उसलाई कसैसँग खुसी नै मिल्छ, कसैसँग ऊ ह्याप्पी छ भने खुलस त भन्ने को भए मलाई केही समय त गाह्रो हुन्छ म उसँग छुट्टिएर बस्न। तर मलाई पनि माया गर्छु भन्नुहुन्छ, अनि मलाई पनि कतै कता विश्वासघात गरेको जस्तो महसुस हुन्छ। अनि त्यसपछि मैले यति धेरै फोन गरेँ, यति धेरै फोन गरेँ, तपाईँ कहाँ हुनुहुन्छ, किन नउठाउनु भएको भन्दाखेरि मोबाइलको स्क्रिन गयो भन्नुभयो। म छक्क परे। मोबाइलको स्क्रिन गएको मान्छे 12 बजेपछि अन हुन्छ है, के बुझ्नु मैले यसलाई, अनि 1 बजेपछि कल ब्याक आउँछ। यी कुराहरूबाट मेरो मन निकै नै भकानिन्छ कि म कुन मायाजालमा म बाँचिरहेको छु। त्यो मान्छेले के साँच्ची मलाई माया गर्छ? मलाई त्यही डर र त्रासले मेरो जिन्दगी, मेरो जीवन बिग्रिएको जस्तो लागिरहेछ। त्यसैले म कुनै पनि मान्छेलाई शङ्का नगर्ने मान्छे आज बाध्य भएर मैले शङ्का गरेको छु। त्यो मान्छेसँग म अहिले पनि बोल्छु, राति सुत्दा बोल्छु, तर सुत्ने बेलामा मसँग चाहिँ त्यति बोल्नुहुन्न। उहाँले चाहिँ अनलाइन, रातभरि अनलाइन चाहिँ देख्छु, तर म त्यो क्वेसन गर्नलाई पनि डराउँछु क्या। आजभोलि भन्ने गर्नुहुन्छ मैले हिजो राति अनलाइन देखेछु त भन्दाखेरि तैँले मलाई विश्वासै गर्दैनस्, विश्वास गर पहिला, अनलाइन हुँदैमा म कोसँग बोल्छु र भन्नुहुन्छ। मलाई धेरैजना केटी साथीहरूले पनि उसको बारेमा भनेको छ, म कसरी ट्रस्ट गरौँ, मन बिसाउने एउटा चौतारी पनि छैन जस्तो लाग्छ अहिले, न म परिवारसँग खुलेर उसको बारेमा कुरा गर्न सक्छु, न त साथी सर्कलसँग, न त दिदीहरूसँग। यति गाह्रो परिस्थितिमा म छु कि अहिले
मनै भित्रदेखि भन्नुपर्दाखेरि म चटक्कै छोडेर काहीँ जाउँ अथवा यो संसारै छोडौँ जस्तो लाग्छ मलाई। म अरू जस्तो ऊ जस्तो अथवा यदि मेरो कुरा सत्य निस्केको छ भने उसले जसरी अरू केटीहरूलाई अँगाल्दै हिँड्छ नि म त्यो बाटो छोड्न आउन सक्दिनँ कि। म त उसलाई छोडे पनि उसको भविष्य राम्रो होस् त्यही नै कामना गर्छु। मलाई लाग्छ यो सम्बन्धमा केही दरार आएको छ जस्तो लाग्छ। काहीँ कतै कोही केटा केटीसँग ऊ रम्न खोजेको जस्तो लाग्छ। यदि त्यस्तो हो भने मैले छोड्न सकोस्, म ऊबाट टाढा बस्न सकोस्, त्यही हो मैले प्रे गर्ने। त्यही भएर यहाँहरूको कार्यक्रममा मैले धेरै कार्यक्रमहरू सुन्ने गरेको छु। सो यहाँहरूको कार्यक्रम मलाई निकै नै राम्रो लाग्छ। त्यसैले मैले यहाँहरूको कार्यक्रममा पठाउने मैले धेरैचोटि ट्राई गरेँ। फेरि काहीँ कतै गएर कसैले थाहा पाउने पो हो कि, फेरि यो कथा यो आवाज सुनेर मेरो माया मबाट टाढिने पो हो कि भन्ने डर लाग्यो। अनि मेरो मनले एकतिर भन्छ यदि ऊ मान्छे मेरो जीवनको साथी नै हो भने भन्छ भनेर माथिबाट लेखिएको छ भने भन्छ नि, लेखिएको छैन भने छुटेर जान्छ नि, यी कुरालाई चाहिँ हामीले स्वीकार्नुपर्छ भन्दै मनलाई एकदमै बलियो बनाएर मैले यहाँहरूको कार्यक्रममा पठाएको छु। मनभित्र गुन्जिरहेको आवाजलाई मनभित्र गुन्जाइराख्दाखेरि निकै नै गाह्रो हुँदो रहेछ। सिरानी नभिजेको दिन छैन होला मेरो, तर मैले एक्लै रुन्छु, एक्लैलाई सम्झाउँछु। न त मलाई फकाउने मान्छे नै हुन्छ, न त मेरो आँसु पुसिदिने मान्छे नै हुन्छ। यस्तो जिन्दगी बिताइरहेको छु मैले। आजभोलि मेरो फोनको कल ब्याक पनि गर्दैन त्यति धेरै। काहीँ जानु पर्यो भने म गएँ है पनि भन्नुहुन्न। कि त पहिलादेखि नै त्यो बानी नबसालिदिएको भए मलाई सजिलो हुन्थ्यो। पहिला चाहिँ काहीँ जानलाई कतै जानलाई हरेकचोटि मसँग डिसिजन लिनुहुन्थ्यो। आज काहीँ जाने मेरो पनि पर्सनल डिसिजन हुन्छ अथवा पर्सनल काम हुन्छ, सबै कुरा तँलाई भन्नुपर्छ भने जरुरी छ भनेर जवाफ फर्काउनुहुन्छ। यस्तो पीडामा म बाँचेको छु। म त भगवान्सँग यही प्रे गर्छु कि त मलाई त्यो मान्छेसँग धेरै राम्रो बनाइदिनु, कि त बिचमा गएर फेरि नराम्रो बनाउने हो भने मलाई अहिले छुट्याइदिनु, मलाई छुट्टिएर बस्न सक्ने एउटा हिम्मत दिनुहोस्, आँट दिनुहोस्। म हरेक मन्दिरमा जाँदा यही प्रार्थना गर्छु। मेरो जिन्दगी अहिले जसरी मनमा कुरा खेलाएर डिप्रेसन होला भन्ने डरले म निकै नै आतालिरहेको छु। त्यसैले यहाँको कार्यक्रममा पठाएको छु। आशा गरेकी छु यहाँको कार्यक्रममा तपाईँले श्रोतासँग मेरो मनको आवाज साटासाट गरिदिनुहुन्छ भन्ने विश्वास लिँदै यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु।

0: मन्जी, तिमी पनि डिएन टेनर्समा?
1: अम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है दिनाजु?
2: दर्शन, दर्शन।
0: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
0: अब यत्रो भइसक्यो है? भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर? यहाँ किन नि?
1: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
3: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका शर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो शर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
3: सम्पर्क भक्तपुर मिनी बस पार्क, नपुखो अगाडि, फोन नम्बर 13165।
4: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
5: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हार्ड जोनी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
4: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाघारी भक्तपुर, फोन 6612695 र 6612705।
6: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
7: के तपाईँ व्यस्तताका कारण हप्ताको अन्य दिन अस्पताल जान पाउनु भएको छैन?
8: चिन्ता नलिनुहोस्, अब भक्तपुरको सिद्धि मेमोरियल अस्पतालमा उपलब्ध छ विस्तारित स्वास्थ्य सेवा,
7: जहाँ प्रत्येक शनिबार बिहान 11 देखि दिउँसो 1 बजेसम्म अनुभवी कन्सल्टेन्ट डाक्टरहरूद्वारा विशेष सेवा उपलब्ध छ।
8: नवजात शिशु तथा बाल रोग र प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार,
7: समयमै स्वास्थ्य जाँच गराउँ, स्वस्थ रहौँ। सिद्धि मेमोरियल अस्पताल, भीमसेन स्थान, भक्तपुर। फोन नवजात शिशु तथा बाल रोग 9851157020, प्रसूति तथा स्त्री रोग 9801147152।
9: रंग बहार, रंग बहार।
10: बर्जर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार।
9: बर्जर पेन्स ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
9: घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ। बर्जर पेन्स।

यहाँलाई पनि मुरी मुरी धन्यवाद छ। तपाईँको मनको आवाजलाई पक्कै पनि हामी श्रोता सामु सेयरिङ गरिसकेका छौँ। मनको आवाज, मनभित्र गुन्जिरहेको आवाज भनेको एउटा यत्रो यस्तो ठुलो दर्दनाक रोग हो, जुन रोग उपचार गर्दा पनि निको हुन सक्दैन। त्यसैले म हरेकचोटि भन्ने गर्छु, यदि कसैको मनमा यस्तो कुराहरू खेलिरहेको छ भने भित्तालाई भए पनि सुनाउने गर्नुहोस्, मनलाई हल्का मिल्छ। आज भोलिको मान्छे त स्वार्थी नै हुन्छ, दुःख सुन्छ अलि पर गएर त्यो दुःखले सुनाएको शब्दलाई उनीहरूले एउटा कमेडीको पाराले कसैलाई सुनाएर खिल्ली उडाएर हाँस्ने गर्छ। त्यसैले मान्छे चिनेर मनको आवाज सेयरिङ गर्ने गर्नुहोस्। सक्नुहुन्छ भने आफ्नो दुःखहरू केही पनि कुरा कसैलाई पनि नसुनाउनुहोस् र राम्रो कुरा, राम्रो मान्छे, राम्रो काम मात्र तपाईँले अरूलाई सुनाउने गर्नुहोस्। तपाईँले जति दुःख अरूलाई सेयरिङ गर्नुभयो त्यति नै यिनीहरूले हेप्दो रहेछ भन्ने कुरा कति धेरै श्रोता मित्रले पनि हामीलाई भन्ने गर्नुभएको छ। त्यसैले सच्चा मित्र चिनेर मात्र मनको आवाजलाई सुनाउने गर्नुहोस्। तपाईँको सुस्वास्थ्य दीर्घायुको कामना गर्दछु। तपाईँले जसरी भगवान्सँग म यही प्रार्थना गर्छु भन्नुभएको छ, तपाईँको जीवनमा तपाईँले चाहेको मान्छे कतै काहीँ पनि नछुटोस् नटुटोस्, तपाईँहरू एक भएको हेर्न पाउन्, यही नै शुभकामना दिँदै आज जो साथीहरू श्रोता मित्रहरूले यो कार्यक्रम सुन्नुभयो र स्पेसली म धन्यवाद दिन चाहन्छु आजको कार्यक्रमका टेक्निकल साथी राजेशजीलाई र स्पेसली धन्यवाद दिन चाहन्छु श्रोता मित्रलाई, सम्पूर्णलाई धेरै धेरै धन्यवाद आज यो कार्यक्रम सुनिदिनु भयो। र तपाईँहरूको पनि मनको आवाज छ भने तपाईँले पनि पठाउन सक्नुहुनेछ ranjanasitiku@gmail.com र भोइस मार्फतबाट पठाउनुहुने साथीहरूले रञ्जना सितिकु वाट्सएप अथवा रञ्जना सितिकुको म्यासेन्जरमा तपाईँले पठाउन सक्नुहुनेछ भन्दै आजको कार्यक्रमबाट म उजेल हुन चाहन्छु। बाँकी समय यहाँहरूको राम्रो बितोस्। शुभ सन्ध्या।

0: काका, तपाईँलाई त घुँडा दुखेर साह्रै गाह्रो भयो जस्तो छ त।
1: अब कुरा कस्तो छ भने नानु, यो घुँडा यति दुख्यो कि एक महिना भइसक्यो होला म कोठाबाटै बाहिर ननिस्के। अब कति दुख्यो होला, अब घुँडा मात्र दुख्या हो रे भने यो कहीँ नभएको यो पाइसले पनि यति शास्ति गर्यो कि के भन्ने।
0: बिचरा काका, त्यसो भए काका तपाईँ कमल बिना एक जानु पर्यो।
1: अब कमल बिना नगएको त धेरै भइसक्यो, अनि यो कमल बिना गएपछि चाहिँ निको हुन्छ बा।
0: काका पनि हसाउनुहुन्छ, कमल विनायकमा रहेको कमल विनायक पोलिक्लिनिकमा गएपछि चाहिँ निको हुन्छ, त्यहाँ पीआरपी इन्जेक्सन दिने सुविधा छ, त्यो इन्जेक्सन दिएपछि नि काका तपाईँको घुँडा दुख्ने निको हुन्छ, साथै छाला सम्बन्धित मुसा दाग कोठी हटाउनुका साथै पाइल्स फिस्तुला फिसरको पनि माइनर अपरेसन पनि गरिन्छ। अनि नि काका, त्यहाँ छ नि बाजोपन तथा निसन्तान महिलाहरूको लागि उचित परामर्श पनि दिइन्छ क्या।
1: कति राम्रो कुरा गरे, मेरो त समस्यै सेट भइसक्यो होइन त नानु।
2: हजुर, तपाईँहरू पनि यस्तै विभिन्न समस्याहरूबाट ग्रसित हुनुहुन्छ भने आजै सम्पर्क गर्नुहोस् कमल विनायक पोली क्लिनिक, कमल विनायक भक्तपुर। सम्पर्क नम्बर 97168063328 र 01 59715875।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट
3: रंगबहार रंगबहार
4: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
4: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
3: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्स

0: तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज। अहिले हाम्रो स्टुडियोको घडी अनुसार बेलुकीको ठिक 7 बज्यो।
1: यो समय लक्ष्मी मिठाई भण्डारको हो।

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार आएको सर्वोत्तम सिमेन्ट।
1: हेर न, आज पनि नयाँ लुगा।
2: तलब त निकै बढे जस्तो छ।
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
4: क्यान्सरिया फुक्क उपचार विराटनगरे उपलब्ध दु दक्षुन कथैया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दक्कोथ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचोनी मागुमधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारी या निम्ति सपुल्या 97 61 00 25 30।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
5: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि।
5: घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ। बर्जर पेंस

जजलाई पाल नमस्कार जिउली हाली मफुमा म त्यति गाउन नसक्ने तपाईँहरूको अगाडि जहिले पनि जबरजस्ती आउने योगेश्वर माथि अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा?
1: आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन दर्शन।
1: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
1: अब यत्रो भइसक्यो है?
0: भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एकजोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर? यहाँ किन नि?
1: ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
3: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
3: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुको अगाडि, फोन नम्बर 13165।
4: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनाज, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौन जन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेन्स।
7: नमस्ते, म धीरज राई, तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घण्टा आकस्मिक सेवा छन्।
2: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
1: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल, सलाघारी, भक्तपुर। फोन 6612695 र 6612705।
3: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: रंग बहार
3: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: बर्जर पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
2: बर्जर पेंस

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल नेपाल एग्रो पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
4: बर्जर पेन्ट्स।

0: क्यान्सरिया फुक्क उपचार विराटनगरे उपलब्ध दु दकुङ कथैया क्यान्सरिया उपचार विधि शल्यक्रिया रेडिएसन नापङ न्युक्लियर मेडिसिन सेवानङ उपलब्ध दु नेपाया दको थ्यानङ क्यान्सरिया उपचार या निम्ति यदि एयरलाइन्स मार्फत निशुल्क वेगु वानिगु टिकट या व्यवस्था दु उपचार या लागि पियाचुनी मागु मधु विराट मेडिकल कलेज टिचिङ अस्पताल अन्तर्गत नेपाया नम्बर एक क्यान्सर अस्पताल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारी या निम्ति सपुल्याप 9761002530
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
2: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटीजी प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
3: नमस्ते, म जेम्स प्रधान, तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर FM 105.4 MHz।

0: हेर न, आज पनि नयाँ लुगा।
1: तलब त निकै बढे जस्तो छ।
2: तलब पनि पहिलाकै हो अनि लुगा पनि। यो लुगा धोएको रिन मात्र नयाँ हो। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ। लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन, रोजाई सही हुनुपर्छ। नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक। नयाँ रिन, अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक।
3: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: वैद्य आयुर्वेद फर्मा, हाम्रा सेवाहरू ग्यास्ट्रिक, कब्जियत, अजीर्ण, गानुगोला, पिनास, टन्सिल, जन्डिस, नसा च्यापिएर हुने दुखाई, बाथरोग, युरिक एसिड, पाइल्स, फिस्टुला, ब्लड प्रेसर, सुगर, थाइरोइड, प्रोस्टेट, ओइल थेरापी, स्टिम थेरापी, पत्थरी, बाँझोपना, महिला तथा सुत्केरी सम्बन्धी रोगहरू, यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा, सूर्य विनायक उकालो, भक्तपुर। फोन 50 92 6 97 50 92 6 97। खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म। सदा सर्वदा सबैको आरोग्यको कामना।
5: संसारलाई बदल्नु छ सुरु आफैबाट गर्नु छ। अहिले तपाईँहरूको जुन भाव जोडिएको छ त्यो भक्तपुर एफ।

0: नमस्कार, म हो आनन्द कार्की र तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम।
1: महक एक गजल।

0: नमस्कार अन भक्तपुर एफएम स्टार अन भक्तपुर एफएम
1: नौलो नौलो बतास छ नौलो छ सरगम आज कोही

यो भाद्र महिनाभरि भक्तपुर एफएम 105.4 मेगाहर्जमा स्टार अन भक्तपुरको रूपमा रहनेछु र मेरो गीत सङ्गीतको बारेमा बुझ्न चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने भक्तपुर एफएम सुनिदिनुहोला। धन्यवाद।

0: वैद्य आयुर्वेद फर्मा हाम्रा सेवाहरू ग्यास्ट्रिक कब्जियत अजीर्ण गानुगोला पिनास टन्सिल जन्डिस नसा च्यापिएर हुने दुखाइ बाथरोग युरिक एसिड पाइल्स फिस्टुला ब्लड प्रेसर सुगर थाइरोइड प्रोस्टेट ओइल थेरापी स्टिम थेरापी पत्थरी बाँझोपना महिला तथा सुत्केरी सम्बन्धी रोगहरू यौनजन्य समस्याहरू र डाइटरी कन्सल्टेसनको लागि सम्झनुहोस् वैद्य आयुर्वेद फर्मा सूर्य विनायक उकालो भक्तपुर फोन 50 92 6 97 50 92 6 97 खुल्ने समय बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म सदा सर्वदा सबैको आरोग्यको कामना
1: हेर न आज पनि नयाँ लुगा
2: तलब त निकै बढे जस्तो छ
3: तलब पनि पहिलाकै हो अनि लुगा पनि यो लुगा धोएको रिन मात्र नयाँ हो नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले गर्दा लुगामा सधैँ नयाँ जस्तै चमक रहन्छ लुगामा नयाँ जस्तै चमक ल्याउन पैसा बढी होइन रोजाई सही हुनुपर्छ नयाँ रिनको ब्राइट लक टेक्नोलोजीले तपाईँको लुगालाई दिन्छ नयाँ जस्तै चमक नयाँ रिन अब ब्राइट लक टेक्नोलोजीको साथ नयाँ जस्तै चमक
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
5: बम्पर उपहार जित्ने मौका पाउनुहोस्
6: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि
5: घर रङ्गाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ बर्जर पेन्ट्स

0: नमस्कार, म एम बराल। तपाईँहरू सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 मेगाहर्ज।
1: महक एक गजल।

धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्त्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: चन्द्रायन स्वीट्स अ भेजिटेरियन फास्ट फुड यहाँ विवाह व्रतबन्ध तथा अन्य शुभ कार्यका लागि मिठाईका विभिन्न परिकारहरू तपाईँहरूको अर्डर बमोजिम तयार गरिन्छ साथै सभा समारोह तथा अन्य कार्यक्रमका लागि लन्च बक्सको पनि व्यवस्था छ चन्द्रायन स्वीट्स इटाचे भक्तपुर फोन नम्बर 6610050 6610050
1: भक्तपुरवासीहरूको सेवामा समर्पित सिद्धि स्मृति अस्पतालमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत नाक कान र घाँटी सम्बन्धी समस्याका लागि हरेक आइतबारदेखि शुक्रबार दिउँसो 2:30 3:30 र जेनरल सर्जरी सेवाहरूका लागि हरेक सोमबार बुधबार र शुक्रबार दिउँसो 3:00-4:00 विशेषज्ञ डाक्टरहरू उपलब्ध हुनुहुन्छ बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै उमेर समूहका लागि भरपर्दो उपचार आजै सम्पर्क गर्नुहोस् अपोइन्टमेन्टको लागि सम्पर्क 9851157020 सिद्धि स्मृति अस्पताल भीमसेन स्थान भक्तपुर
2: नमस्ते म मास्टर शेफ सन्तोष शाह मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस जुन उत्कृष्ट स्रोतबाट चुनिएर एलटिजी प्रविधिले पिसिएको छ ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस् क्याच स्पाइसेस मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ
3: नमस्कार म मदन कृष्ण श्रेष्ठ अहिले तपाईँ सुन्दै हुनुहुन्छ भक्तपुर एफएम 105.4 MHz
4: गजल

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: ओहो रुजी, तिमी पनि डिएन टेलर्समा? आम्मै मन्जु, तिमी पो कस्तो अचम्म, 5 वर्षपछि बल्ल आज भेट भयो। दर्शन है बिनाजु?
2: दर्शन, दर्शन।
1: अनि ऊ चाहिँ को नि?
2: यो हाम्रो छोरा यमन।
1: अबुई यत्रो भइसक्यो है? भइसक्यो नि, यसैको लागि त स्कुल ड्रेस र उहाँलाई एक जोर सुट हालिदिउँ कि भनेर यहाँ आएको नि। अनि के छ तिम्रो हाल खबर यहाँ? किन नि, ऊ बेला भिनाजुले डिएनमा सिलाएको सुट लगाएको देखेर साह्रै राम्रो लाग्यो नि।
3: डिएन टेलर्समा रेडिमेडका सुविधाहरू, सुट तथा कोट, विभिन्न कम्पनीका सर्टहरू, विभिन्न साइजका पाइन्टहरू, स्कुलका ब्लू ब्ल्याक उलन कोटहरू, स्कुलका बच्चाहरूका लागि आकाशे र सेतो सर्टहरू र खरानी निलो सेतो साथमा अन्य पाइन्टहरू, अब दौरा सुरुवाल पनि सिलाइन्छ। साथै यहाँ विभिन्न साइजका तयारी दौरा सुरुवालको पनि व्यवस्था छ।
2: त्यही भएर त हामी सबैको पहिलो रोजाई डिएन टेलर्स।
3: सम्पर्क भक्तपुर मिनी बस पार्क नपुखो अगाडि, फोन नम्बर 6131165।
4: नमस्ते, म मास्टर शेफ सन्तोष शाह। मेरो उत्कृष्ट स्वादको रहस्य हो क्याच स्पाइसेस, जुन उत्कृष्ट स्रोतबाट चुनिएर LTG प्रविधिले पिसिएको छ, ताकि हर परिकारमा ताजगी र उत्कृष्ट स्वाद सुनिश्चित रहोस्। क्याच स्पाइसेस, मेरो उत्कृष्ट स्वादको रहस्य अब नेपालमा उपलब्ध छ।
5: डाक्टर इवामुरा मेमोरियल अस्पताल, जहाँ 24 घन्टा आकस्मिक सेवा छन्।
6: यस अस्पतालमा जनरल शल्यक्रिया लगायत सिजेरियन शल्यक्रिया, हाड जोर्नी शल्यक्रिया, स्पाइनल तथा न्युरो र न्युरो सर्जरी समेत नियमित रूपमा ख्यातिप्राप्त कुशल चिकित्सकहरूद्वारा गरिन्छ।
5: विशेषताहरू: सिटी स्क्यान, अल्ट्रासाउन्ड, प्याथोलोजी, उपलब्ध विशेषज्ञ सेवाहरू, दन्त चिकित्सा, छाला तथा यौन रोग, ग्यास्ट्रोइन्ट्रोलोजी, एम्बुलेन्स सेवा, डायग्नोस्टिक सेवाहरू। डाक्टर इवामुरा मेमोरियल अस्पताल सलाहघारी, भक्तपुर। फोन 6612695 र 6612705।

0: तपाईहरु सुन्दै हुनुहुन्छ
1: भक्तपुर एफएम 105.4 मेगाहर्ज।
2: महक एक गजल।

0: भक्तपुर FM 105.4 मेगाहर्ज।
1: यो भक्तपुर FM 105.4 मेगाहर्ज। भक्तपुर FM सुन्दै गर्नु होला।